सुप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङबाट बोल्दैछौँ। आज हो जुलाई 12 तारिक आइतबार 2026 साल, तदनुसार विक्रम सम्वत 2083 सालको आसार 28 गते। समय अहिले बिहानीको ठिक 6:25 औ 51 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। त आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त श्रोताहरूमा मोद गोशीका इशारा लगायत मेरो प्रसारण सहयोगी स्मिता अनि प्राविधिक सहयोगी सीएल ब्राह्मीनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

श्रोताहरू, नयाँ बिहानीसँगै नयाँ सोच, नयाँ आशा र सकारात्मक ऊर्जाको सञ्चार होस् भन्ने शुभेच्छासहित अब अधिवेशनको थालनी गरिरहेका छौँ। अर्चना कार्यक्रमबाट

परोपकारम इदम शरीरम, अर्थात अरुको उपकार गर्नु नै साँचो मानवीय धर्म हो अनि मानवको उपकार गर्नु नै साँचो ईश्वरीय सेवा गर्नु हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको प्रतीक्षामा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

मा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्न हेतु आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ तिनधारे निवासी शिक्षा गुरुङज्यू। त श्रोता, अबको क्रममा स्विकार्नुहोस् परोपकार अनि आन्तरिक शक्ति शिक्षा गुरुङको प्रस्तुति।

नमस्कार, म शिक्षा गुरुङ तिनधारे निवासी हजुरहरु समक्ष अर्चना कार्यक्रममा आफ्नो विषय परोपकार अनि आन्तरिक शान्ति लिएर उपस्थित भएका छौँ। मानिस सामाजिक प्राणी हो। समाजमा बस्ने प्रत्येक व्यक्तिले एकअर्कासँग सहयोग, सहकार्य र सद्भावना कायम गरेर मात्र सुखी जीवन बिताउन सक्छ। मानव सामाजिक प्राणी भएकोले ऊ समाजसँग जोडिएको हुन्छ। अरूको भलो गर्ने दुखी र असहाय व्यक्तिलाई सहयोग गर्ने तथा निस्वार्थ रूपमा समाजको सेवा गर्ने कार्यलाई परोपकार भनिन्छ। परोपकार मानवताको सर्वोच्च गुण हो। अरूको हित, कल्याण र सेवाका लागि निस्वार्थ भावले गरिने कार्यलाई परोपकार भनेर बुझ्न सकिन्छ। परोपकारी व्यक्तिले आफू मात्र होइन समाजलाई पनि सुखी बनाउँछ। यसै गरी आन्तरिक शान्ति भन्नाले मानिसको मन, मस्तिष्क सन्तोष, सन्तुलन र शान्त अवस्थालाई जनाउँछ। परोपकार अनि आन्तरिक शान्तिबीच घनिष्ठ सम्बन्ध रहेको छ। जब मानिसले निस्वार्थ भावले अरूको सहायता सेवा गर्छ, तब उसले आफ्नो मनमा आनन्द, सन्तोष र शान्तिको अनुभूति गर्दछ। त्यसैले परोपकार नै आन्तरिक शान्तिको आधार हो। परोपकार शब्द पर र उपकार शब्द मिलेर बनिएको हो। पर भन्नाले अरू वा अन्य व्यक्ति बुझ्न सकिन्छ भने उपकार भन्नाले सहायता वा भलो गर्नु भनी अर्थ बुझिन्छ। यसरी अरूको हितमा निस्वार्थ रूपले गरिने सहयोगलाई परोपकार भनिन्छ। परोपकार विभिन्न रूपमा गर्न सकिन्छ। आर्थिक सहयोग, शारीरिक श्रम, ज्ञानको बाँडफाँड, नैतिक समर्थन, रक्तदान, वृक्षरोपण, विपदका बेला उदार तथा सेवाका कार्यहरू परोपकारका उदाहरणहरू हुन्। कुनै गरिब विद्यार्थीलाई पढ्न सहयोग गर्नु, बिरामीलाई उपचारमा साथ दिनु, वृद्ध वा अशक्त व्यक्तिलाई सहयोग गर्नु, प्राकृतिक प्रकोपको समयमा राहत सामग्री वितरण गर्नु आदि परोपकारका सशक्त उदाहरणहरू हुन्। परोपकारका लागि धन सम्पत्तिको मात्र आवश्यक पर्दैन। मन राम्रो, सहानुभूति र सेवाभाव भए पुग्छ। आधुनिक समाजमा स्वार्थ, प्रतिस्पर्धा र भौतिकवादको प्रभाव बढ्दै गएको छ। मानिसहरू धन, पद र प्रतिष्ठा प्राप्त गर्ने होडमा व्यस्त देखिन्छ। यसैले मानिसलाई आत्मकेन्द्रित बनाउँदै लगेको छ। परिणामस्वरूप सामाजिक सम्बन्ध कमजोर हुँदै गएका छन् र मानिसहरू मानसिक तनाव, चिन्ता तथा असन्तुष्टिको शिकार बनेका छन्। यस्ता समस्याहरूबाट मुक्ति पाउन परोपकारको भावना अत्यन्त आवश्यक छ।

जब मानिसले आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको हितमा काम गर्छ तब उसको मनमा सकारात्मक सोचको विकास हुन्छ। यसले मानसिक तनाव कम गरी आत्मसन्तुष्टि प्रदान गर्दछ। आन्तरिक शान्ति मानिसको जीवनमा अत्यन्त आवश्यक तत्त्व हो। बाहिरी सुख सुविधा धन सम्पत्ति र भौतिक उन्नतिले मात्र मानिसलाई साँचो सुख दिन सक्दैन। आज संसारमा धेरै धनी र सफल व्यक्तिहरू पनि मानसिक तनाव र चिन्ता र अशान्तिबाट पीडित छन्। यसको मुख्य कारण आन्तरिक शान्तिको अभाव हो। आन्तरिक शान्ति तब प्राप्त हुन्छ जब मानिसको मन सन्तुष्ट शुद्ध र सकारात्मक हुन्छ। लोभ क्रोध ईर्ष्या घृणा र स्वार्थ जस्ता नकारात्मक भावनाले मानिसको मन अशान्त बनाउँछन्। यसको विपरीत प्रेम दया क्षमा सहिष्णुता र परोपकारले मनलाई शान्त बनाउँछ। परोपकार आन्तरिक शान्तिबीच गहिरो सम्बन्ध रहेको छ। जब मानिसले अरूको दुःखमा साथ दिन्छ उनीहरूको पीडा कम गर्न प्रयास गर्छ तब उसको मनमा आत्मसन्तुष्टि उत्पन्न हुन्छ। यही आत्मसन्तुष्टि नै आन्तरिक शान्तिको आधार हो। निस्वार्थ सेवाबाट प्राप्त हुने आनन्द कुनै पनि भौतिक वस्तुबाट प्राप्त गर्न सकिँदैन। परोपकार गर्ने व्यक्तिले आफूलाई समाजप्रति उत्तरदायी ठान्छ र समाजबाट सम्मान तथा माया पनि प्राप्त हुन्छ। यसैले उसको आत्मविश्वास र आत्मसम्मान बढाउँछ जसले मानसिक शान्ति प्रदान गर्दछ। धार्मिक तथा दार्शनिक दृष्टिकोणले पनि परोपकारलाई उच्च स्थान दिएको छ। हिन्दू धर्म बौद्ध धर्म इसाई धर्म इस्लाम धर्म लगायत विश्वका सबै धर्महरूले मानव सेवा नै ईश्वर सेवा हो भन्ने सन्देश दिएका छन्। भगवान बुद्धले करुणा मैत्री र अहिंसाका मार्ग अपनाउन प्रेरित गरेका छन्। महात्मा गान्धीले स्वयंलाई पत्ता लगाउने सबैभन्दा उत्तम उपाय भनेको अरूको सेवामा आफूलाई समर्पित गर्नु हो भन्ने विचार व्यक्त गरेका छन्। यस्ता महान व्यक्तित्वहरूले परोपकारलाई जीवनको सर्वोच्च आदर्श मानेका छन्। इतिहासका अनेकौँ महान व्यक्तिहरूले परोपकारका माध्यमबाट समाजमा अमिट छाप छोडेका छन्। मदर टेरेजाले आफ्नो सम्पूर्ण जीवन गरिब रोगी र असहायहरूको सेवामा समर्पित गरिन्। नेपालका समाजसेवी अनुराधा कोइराला लगायत धेरै व्यक्तिहरूले मानव सेवामा उल्लेखनीय योगदान पुर्याएका छन्। यस्ता व्यक्तिहरूले आफ्नो जीवन मार्फत परोपकारले कसरी आन्तरिक शान्ति र सामाजिक सम्मान दिलाउँछ भन्ने कुरा

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ परोपकार अनि आन्तरिक शक्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ शिक्षा गुरुङज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

विद्यार्थी जीवनमा पनि परोपकारको भावना विकास गर्नु अत्यन्त आवश्यक छ। विद्यार्थीहरू भविष्यका कर्णधार भएकोले उनीहरूमा सहयोग, सहानुभूति, अनुशासन र सेवाभावको विकास हुनुपर्छ। विद्यालय तथा समुदायमा सरसफाई अभियान सञ्चालन गर्ने, वृक्षरोपण गर्ने, रक्तदान तथा सामाजिक सेवाका कार्यक्रमहरूमा सहभागी हुने जस्ता कार्यले परोपकारी भावना बढाउन मद्दत गर्दछ। यसले विद्यार्थीहरूलाई जिम्मेवार, संवेदनशील र नैतिकवान नागरिक बन्न प्रेरित गर्दछ। विद्यालय सफा राख्ने, साथीलाई पढाइमा सहयोग गर्ने, वृद्ध वृद्धलाई सम्मान गर्ने, रुख रोप्ने, रक्तदान तथा सरसफाई अभियानमा सहभागी हुने विपन्न विद्यार्थीहरूलाई पुस्तक वा शैक्षिक सामग्री उपलब्ध गराउने जस्ता कार्यहरू परोपकारका उत्कृष्ट उदाहरणहरू हुन्। यस्ता गतिविधिले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको विकास गर्दछ। व्यक्तिगत जीवनमा परोपकारको प्रभाव। परोपकारी व्यक्तिमा दया, सहानुभूति, सहिष्णुता र जिम्मेवारी भावना विकास हुन्छ। अरूको सेवा गर्दा आत्मविश्वास बढ्छ र जीवनप्रतिको दृष्टिकोण सकारात्मक बन्छ। परोपकारले तनाव कम गर्ने, मानसिक सन्तुलन कायम राख्न र जीवनप्रति आशावादी बन्न सहयोग पुर्याउँछ। यसले मानिसलाई लोभ, अहंकार र स्वार्थबाट टाढा राखी असल चरित्र निर्माण गर्ने मद्दत गर्दछ। धर्म र संस्कृतिमा परोपकार। विश्वका सबै धर्मले परोपकारलाई उच्च स्थान दिएका छन्। हिन्दू धर्ममा परोपकाराय

माया पापाय परपीडनम भन्ने भनाई प्रसिद्ध छ जसको अर्थ अरूको उपकार गर्नु पुण्य हो र अरूलाई दुःख दिनु पाप हो। बौद्ध धर्मले करुणा र मैत्रीको शिक्षा दिन्छ, इसाई धर्मले प्रेम र सेवाभावलाई महत्त्व दिन्छ भने इस्लाम धर्मले दान र गरिबको सेवालाई धार्मिक कर्तव्य मानेको छ। यसबाट परोपकार मानव सभ्यताको साझा नैतिक मूल्य भएको स्पष्ट हुन्छ। आजको सन्दर्भमा परोपकारको आवश्यकता। वर्तमान समयमा मानिसहरू भौतिक सुख सुविधाको पछि दौडिरहेका छन्। प्रतिस्पर्धा, स्वार्थ, तनाव र एक्लोपनले मानिसको मन अशान्त बन्दै गएको छ। यस्तो अवस्थामा परोपकारको भावना अझ आवश्यक भएको छ। डिजिटल माध्यमबाट पनि शिक्षा, ज्ञान, सूचना र सहयोग बाँड्न सकिन्छ। सामाजिक सञ्जालको सकारात्मक प्रयोग गरी रक्तदान, राहत सङ्कलन, वातावरण संरक्षण तथा सामाजिक सेवाका अभियान सञ्चालन गर्न सकिन्छ। ससाना सहयोगले पनि समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन्। परोपकार मानव जीवनको सर्वोच्च गुण हो र आन्तरिक शान्ति जीवनको अमूल्य सम्पत्ति हो। यी दुवै एकअर्काका पूरक हुन्। परोपकारले अरूको जीवनमा आशा, खुसी र आत्मविश्वास जगाउँछ भने परोपकारी व्यक्तिको मनमा सन्तोष, आनन्द र शान्ति भरिदिन्छ। धन, पद वा प्रतिष्ठा क्षणिक हुन सक्छ, तर असल कर्मबाट प्राप्त हुने आत्मिक सुख स्थायी हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार निस्वार्थ सेवा, सहयोग र सद्भावको भावना अपनाउनु पर्छ। परोपकारलाई जीवनको संस्कार बनाउने हो भने व्यक्तिगत जीवन सुखी, समाज सभ्य र अनन्त साँचो आन्तरिक शान्ति, अरूलाई सुख र सहयोग प्रदान गर्ने परोपकारी जीवनशैलीबाट नै प्राप्त हुन्छ। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको यस कार्यक्रम अर्चनामा हामीले प्रस्तुत गर्यौँ परोपकार अनि आन्तरिक शक्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो तिनधारे निवासी शिक्षा गुरुङ ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तोता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मञ्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त।

त श्रोताहरू, यति जेरी प्रस्तुत थियो अर्चना कार्यक्रम र अघिल्लो क्रममा अब समय भएको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार सुनाउने।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत जनाउँदै अब अघिल्लो क्रममा खेतीपातीबारे सल्लाह अन्तर्गत कोठेबारी सम्बन्धी केही जानकारी दिइरहेका छौं। हाम्रा हरेक कृषक दाजुभाइ तथा दिदीबहिनीहरू कहाँ कोठेबारी हुनु नितान्त आवश्यक छ। कोठेबारी भन्ने बित्तिकै ठूलो जमिनको एक भाग हो जसमा एकै किसिमको सागसब्जीहरूको मात्र खेती नगरेर विभिन्न थरीका सागसब्जीहरू लगाएको भरि भराउ ठाउँ हो। कोठेबारी घरको छेउमा हुनुपर्छ जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौं। हिजो आज सागसब्जीको दाम दिनदिनै बढ्दै गइरहेको हामी पाउँछौं। पैसा तिरेर पनि हामी ताजा स्वस्थ सागसब्जी पाउन सक्दैनौं। यसैकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलाहरूमा पनि हामी सागसब्जी उमारेर खान सक्छौं। सबैभन्दा पहिले कोठेबारीलाई राम्ररी बारबेर गर्नुपर्छ किनभने बारबेर नगरे कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जीहरू नष्ट पारिदिन्छ। त्यसपछि बारी राम्ररी खनखान गरिवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ, सागसब्जीको बारीमा कहिले पनि काँचो गोबर प्रयोग गर्नु हुँदैन। गोबर उत्पादन पाउनका निम्ति आफ्नो बारीको माटोको जाँच गराएर रासायनिक मल लगाएर फलन दोबर पाउन सकिन्छ। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीका सागसब्जीहरू कृषि विशेषज्ञहरूको सिफारिस अनुसार लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनुपर्छ किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलेर आउँछ र घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सक्छौ। सधैँ सागसब्जी खान गरे डाक्टरको आवश्यकता पर्दैन भन्ने गर्दछन् विद्वानहरू। यसैकारण हामीले नियमित रूपले सागसब्जीहरू लगाएर खानु असल हो। त भर्खरै श्रोताहरूले सुन्नुभयो कोठेबारी विषयमा केही जानकारी।

त श्रोताहरू अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौँ केही आधुनिक गीतहरू शङ्कर गुरुङको आवाजमा, सङ्गीत रचना मोहन सिंह लोहागनको।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो शंकर गुरुङको आवाजमा केही आधुनिक गीतहरू मोहन सिंह लोहागणको संगीत रचनामा। समय अहिले बिहानको ठिक 7:15 भइरहेछ श्रोता, र यसको साथै अब हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवामा। त श्रोताहरूलाई अब हामी केही क्षण भक्ति गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

श्रोताहरू भक्ति गीत सुन्दै हुनुहुन्छ। नम्रता बल, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, सहदेव तामाङ अनि वरुण रसाइलीको समूह आवाजमा, जसमा संगीत रहेको छ महेश्वर तामाङको, भने शब्दहरू रहेको छ जस योन्जन प्यासीको।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो दुर्गा भजन। नम्रता बल, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, सहदेव तामाङ अनि वरुण रसाइलीको सम आवाजमा यसमा संगीत रहेको थियो महेश्वर तामाङको। शब्दहरू रहेको थियो जस योन्जन प्यासीको।

0: र श्रोताहरु अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज अहमदाबाद महानगरपालिकामा लगभग 405 करोड रुपियाँका विभिन्न जनकेन्द्रित परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। भियतनामका प्रधानमन्त्री मिन हुनले फुकोक द्वीप नजिक स्पीडबोट दुर्घटनाको जाँचको आदेश दिनुभएको छ। यस दुर्घटनामा 15 भारतीय पर्यटकहरूको मृत्यु भएको छ। इरानले हर्मोज जलडमरू मध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। मौसम विभागले आगामी 4-5 दिनहरूमा देशको उत्तरी अनि पूर्वी भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। र फिफा विश्वकपमा इङ्ल्याण्डले आज बिहान फ्लोरिडाको मियामी स्टेडियममा नर्वेलाई 2-1 पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। गृहमन्त्री अमित शाहले आज अहमदाबाद महानगरपालिकामा लगभग 405 करोड रुपियाँका विभिन्न जनकेन्द्रित परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। कार्यक्रमको क्रममा गृहमन्त्रीले आफ्नो लोकसभा निर्वाचन क्षेत्र गान्धीनगरमा महत्वाकांक्षी सामूहिक वृक्षारोपण अभियानको पनि शुरूआत गर्नुहुनेछ।
2: केंद्रीय गृह मंत्री अमित शाह अपने संसदीय क्षेत्र को देश में सबसे हरा भरा बनाने के लिए महत्वाकांक्षी गांधीनगर हरियाली लोकसभा अभियान की शुरुआत कर रहे हैं, जिसके तहत इस साल गांधीनगर संसदीय क्षेत्र में 125 करोड़ से अधिक पौधे लगाए जाएंगे। इस अभियान के तहत वन विभाग अहमदाबाद और गांधीनगर जिलों में वन कवच मॉडल के माध्यम से लगभग 60 लाख स्वदेशी पौधे लगाएगा, जो त्वरित पर्यावरण सुधार के लिए जापानी मियावाकी पद्धति का गुजराती स्वदेशी संस्करण है। अपने दौरे के आखिरी दिन श्री शाह कल गांधीनगर में नेशनल फॉरेंसिक साइंस यूनिवर्सिटी परिसर में 11वीं इंटरपोल डिजिटल फॉरेंसिक एक्सपर्ट ग्रुप बैठक और पहली अंतर्राष्ट्रीय अन्वेषक अपराध प्रतियोगिता का उद्घाटन करेंगे। इसके बाद वे देहगांव में नवनिर्मित एपीएमसी सब्जी मंडी का भी लोकार्पण करेंगे। अपर्णा खुंड, आकाश।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रसिद्ध पार्श्व गायिका एस जानकीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, एस जानकीको आवाजले भारतीय संगीतलाई समृद्ध गरेको छ अनि धेरै पीडितका असंख्य मानिसहरूको हृदयलाई छोएको छ। सोशल मीडियाको एक पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, आफ्नो विशिष्ट अभिव्यक्तिपूर्ण आवाज अनि असाधारण बहुमुखी प्रतिभाको साथ एस जानकीले 6 दशकहरूभन्दा अधिक समयसम्म तमिल, तेलुगु, मलयालम, कन्नड, हिन्दी अनि अन्य विभिन्न भाषाहरूमा हजारौं गीतहरू माध्यमद्वारा श्रोताहरूलाई मन्त्रमुग्ध बनाए। श्री राधाकृष्णनले भन्नुभयो, यस जानकीको निधन संगीत जगत अनि देशको सांस्कृतिक विरासतको लागि अपरिणीय क्षति हो। उपराष्ट्रपतिले यस जानकीका परिवार, प्रशंसकहरू अनि पूरा संगीत जगतप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भियतनाममा फुक्योक द्वीप नजिक भएको नाउ दुर्घटनामा 15 भारतीय नागरिकहरूको मृत्युमाथि दुःख व्यक्त गर्नुभएको छ। डाक्टर जयशंकरले सोशल मीडिया पोस्टमा भन्नुभयो, उहाँ दुःखद नाउ दुर्घटनाले धेरै दुःखी हुनुहुन्छ। विदेश मन्त्रीले मृतकहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। भियतनामका प्रधानमन्त्री मिन हुनले फुकोक द्वीप नजिक स्पीडबोट दुर्घटनाको जाँचको आदेश दिनुभएको छ। यस दुर्घटनामा 15 भारतीय पर्यटकहरूको मृत्यु भएको छ। मुम्बईमा भियतनामका महा

वाणिज्य दूतावास अनुसार प्रधानमन्त्रीले अधिकारीहरूबाट दुर्घटनाको कारणहरूबारे पत्तो लगाउने अनि भविष्यमा यस्ता दुर्घटनाहरू रोक्नका लागि आवश्यक पाइला चाल्ने बताउनु भएको छ। उहाँले नियमहरूको उल्लङ्घनको लागि जिम्मेवार मानिसहरू विरूद्ध कडा कानूनी कार्यवाहीको पनि निर्देश दिनुभएको छ। साथै यी घाइते भएकाहरूको उपचार अनि मृतकका परिजनलाई सकेसम्म सहायता दिने बताउनु भएको छ। यो दुर्घटना त्यस समय भएको हो जब 36 जना यात्रीहरूलाई लिएर गइरहेको स्पीड बोट फुकोक द्वीप रट नगो आई टापु नजिक अचानक अग्लो चालका चपेवा बढ्दा पल्टियो। नाउमा चालक दलका 4 सदस्य पनि सवार थिए। स्थानीय प्रशासनले 21 जनालाई बचाए जबकि 15 भारतीयहरूको मृत्यु भएको थियो। मृतकहरूमा 2 महिलाहरू पनि सामेल छन्। भियतनाममा भारतीय दूतावासले मृतकहरूको सूची जारी गरेको छ। एक राष्ट्र एक चुनावसित सम्बन्धित प्रस्तावित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समितिले गोवामा 2 दिनको चर्चा पूरा गरेको छ। यस अवधि समितिले राज्य सरकार, राजनैतिक दलहरू, विधायकहरू, संविधान विशेषज्ञहरू, सरकारी उपक्रमहरू, सामाजिक प्रतिनिधिहरू र मीडियासित कुराकानी गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। इरानले होर्मुज जलडमरू मध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। इरानको नौसेनाले भनेको छ एउटा जहाजले अनधिकृत मार्ग प्रयोग गर्ने प्रयास गरेपछि यो समुद्री मार्ग बन्द गरिएको हो। नौसेनाले भनेको छ यस इलाकामा अमेरिकाको दखल समाप्त नभएसम्म कुनै पनि जहाजलाई यस मार्गबाट निस्कने अनुमति दिने छैन। नौसेनाको भनाइ अनुसार होर्मुज जलडमरू मध्यको यस घटनालाई लिएर अमेरिकाको कुनै पनि कार्यवाहीको कडा जवाब दिनेछ। अमेरिका इरानबाट सार्वजनिक रूपमा होर्मुज जलडमरू मध्य भएर आउजाउ गर्ने जहाजहरूमाथि हमला नगर्ने आश्वासन चाहन्छ। अमेरिकाका एक वरिष्ठ अधिकारीले बताए अनुसार इरानमा आन्तरिक सत्ता संघर्षको कारण कुनै मजौता बारे पुग्नु कठिन भएको छ। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ तनाव रहे तापनि इरानसित बातचित जारी रहनेछ। इरानले भनेको छ होर्मुज जलडमरू मध्य इरानको नियन्त्रणमा नै रहनेछ अनि यस मार्ग भएर आउजाउ गर्ने जहाजहरूले शुल्क दिन पर्नेछ। इरानले जलडमरू मध्यमाथि पूरा अधिकारको दावी गरेको छ। मध्य प्रदेशमा आज मुख्यमन्त्री लाडली बेहना योजनाको 38 मासिक किस्ता जारी गरिनेछ। मुख्यमन्त्री मोहन यादवले भेन्ट जिल्लाको लाहरमा राज्य स्तरीय कार्यक्रममा प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 1,25,00,000 भन्दा अधिक महिलाहरूको ब्याङ्क खातामा 1,835 करोड़ भन्दा बढी रकम स्थानान्तरण गर्नुहुनेछ। यस योजना अन्तर्गत योग्य महिलाहरूले नोभेम्बर 2025 प्रति महिना 1,500 रूपियाँ प्राप्त गरिरहेका छन्। मुख्यमन्त्रीले लगभग 239 करोड़ रूपियाँ को 40 सम्पन्न विकास परियोजनाहरूको पनि उद्घाटन गर्नुहुनेछ। उहाँले 83 करोड़ रूपियाँ भन्दा अधिक मूल्यको 16 नयाँ जनकल्याणकारी परियोजनाहरूको शिलान्यास पनि गर्नुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज दिल्लीको पुसा क्याम्पसमा पर्यावरण संरक्षण संकल्प कार्यक्रममा भाग लिनुहुनेछ। यस अवसरमा उहाँले देशभरिका लगभग 17,000 वृक्ष मित्रहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ र जनसहभागिता मार्फत पर्यावरण संरक्षणलाई राष्ट्रव्यापी जनआन्दोलनमा रूपान्तरण गर्न आह्वान गर्नुहुनेछ। वृक्षारोपण, जल संरक्षण र पारिस्थितिक पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका देशका लगभग सबै राज्यका वृक्ष मित्रहरूले यस कार्यक्रममा भाग लिनेछन्। केन्द्रीय मन्त्री वृक्ष मित्रहरूसित पुसा परिसरमा वृक्षारोपण अभियानमा भाग लिनुहुनेछ। खाद्य सुरक्षा एवं मानक प्राधिकरण FSSI खाद्य सुरक्षा अनि मानक अधिनियम 2006 अन्तर्गत नियमहरूको उल्लङ्घन गर्ने आरोपहरूसित सम्बन्धित धेरै उपभोक्ता शिकायतहरूपछि स्विगी इन्स्टामार्टलाई 9 नोटिस जारी गरेको छ। सोसल मिडिया पोस्टमा FSSI भनेको छ स्विगीलाई विस्तृत स्पष्टीकरण अनि अनुपालन रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ अनि यस्तो नगरे उचित कानूनी कार्यवाही शुरू गरिनेछ। उपभोक्ता शिकायतहरूमा स्विगी इन्स्टामार्टमाथि उत्पादहरूको निर्धारित अवधि समाप्त भए खराब, सडेको, दूषित अनि अन्य प्रकारका असुरक्षित खाद्य उत्पादहरूको आपूर्तिको आरोप लगाइएको छ। FSSI नोटिसमा झुटो, अमान्य वा अनुपलब्ध लाइसेन्स नम्बरहरू अनि पञ्जीकृत नामको स्थानमा कुनै बेग्लै नामबाट सञ्चालित खाद्य व्यवसायी संस्थाहरूमाथि पनि चिन्ता व्यक्त गरिएको छ। मौसम विभागले आगामी 4-5 दिनहरूमा देशको उत्तरी अनि पूर्वी भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यी इलाकाहरूमा जम्मू कश्मीर अनि लद्दाख, हिमाचल प्रदेश, उत्तराखण्ड, पञ्जाब, चण्डीगढ, हरियाणा

दिल्ली, पूर्वी उत्तर प्रदेश, छत्तीसगढ़, झारखण्ड, पश्चिम बंगालको गंगेय क्षेत्र, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा अनि ओडिसा सामेल छन्। आकाशवाणीसित कुराकानीमा मौसम विभागका वैज्ञानिक डाक्टर नरेशले भन्नुभयो, आगामी दुई दिनहरूमा पूर्वोत्तरको केही भागहरूमा 12 सेन्टिमिटर भन्दा अधिक भारी वर्षा हुने सम्भावना छ। फिफा विश्वकपमा इङ्ल्याण्डले आज बिहान फ्लोरिडाको मियामी स्टेडियममा नर्वेलाई 2-1 पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। इङ्ल्याण्डका ज्युट बेलिङ्गमले अतिरिक्त समयमा 2 गोल गरेर इङ्ल्याण्डलाई जित दिलाए। इङ्ल्याण्ड तेस्रो पल्ट विश्वकपको सेमी फाइनलमा पुगेको हो। यसभन्दा पहिला स्पेन अनि फ्रान्सले अघिबाटै सेमी फाइनलमा स्थान बनाइसकेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज अहमदाबाद महानगरपालिकामा लगभग 405 करोड रुपियाँका विभिन्न जनकेन्द्रित परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। भियतनामका प्रधानमन्त्री मिन हुनले फुकोक द्वीप नजिक स्पीडबोट दुर्घटनाको जाँचको आदेश दिनुभएको छ। इरानले होर्मुज जलडमरू मध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। मौसम विभागले आगामी 4-5 दिनहरूमा देशको उत्तरी अनि पूर्वी भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ र फिफा विश्वकपमा इङ्ल्याण्डले आज बिहान फ्लोरिडाको मियामी स्टेडियममा नर्वेलाई 2-1 पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9 बजे सुन्दै गर्नुहोस् आकाशवाणी।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणीको बिहानी प्रसारणलाई। अघिल्लो क्रममा हामी उपस्थित भइसकेका छौं आधुनिक गीतहरूको संगालो लिएर संगीत प्रवाह कार्यक्रममा।

त श्रोताहरू संगीत प्रवाह कार्यक्रमको यो पहिलो गीत स्वीकार्नुहोस्। अजनीश राईको आवाजमा शब्दहरू रहेको छ आशिष थापाको अनि संगीत रहेको छ भूपेन्द्र राईको।

0: श्रोताहरूले कार्यक्रमको यो दोस्रो गीत सुन्दै हुनुहुन्थ्यो, अनुपमा प्रधान अनि प्रणय गुरुङको युगल आवाजमा, जसमा शब्दहरू आशिष थापाकै थियो भने संगीत रहेको थियो भूपेन्द्र राईकै।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

संगीत प्रवाह कार्यक्रमको अब हामी अन्ततिर आइसकेका छौँ अनि यो अन्तिम गीत राखिरहेका छौँ वानिका प्रधानको आवाजमा, आशिष थापाकै संगीत अनि भूपेन्द्र राईकै शब्दहरूमा।

हवस् त श्रोता साथीहरू, संगीत प्रभा कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति अहिलेलाई यति नै। अघिल्लो क्रममा अब प्रस्तुत छ समसामूहिक समीक्षा।

पूर्वाधारमा सम्बन्धलाई सुपरचार्ज गर्दै यो खेल सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमले क्रिकेटमा ठूलो सफलता पनि प्रदान गर्यो। अस्ट्रेलियाली पुरूष विग ब्यास लीगले यस डिसेम्बरमा चेन्नईमा आफ्नो उद्घाटन खेल खेल्ने ऐतिहासिक घोषणा गर्दै भारतमा हप्ता लामो जी डे नमस्ते महोत्सवको लंगर सम्हाले। खेलकुद भारत र अस्ट्रेलिया बीचको एक शक्तिशाली पुल भएकोले समुदायहरूलाई एकसाथ ल्याउँदै यसले दुई देशहरू बीचको सहकार्यको लागि नयाँ मार्गहरू खोलेको छ। खेलकुदमा सहयोगी सम्बन्धी 2023 सम्झौता पत्रमा निर्माण गर्दै खेलकुद सहयोगको लागि भारत अस्ट्रेलिया रोडम्यापले द्विपक्षीय सम्बन्धको यो आधारशिलालाई बलियो बनाउन व्यवहारिक भविष्य केन्द्रित प्राथमिकताहरू र अवसरहरू सेट गर्दछ। अहमदाबादमा 2030 राष्ट्रमण्डल खेलकुद 2032 ब्रिस्बेन ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद र भविष्यमा ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद आयोजना गर्ने भारतको महत्वाकांक्षा सहित अगाडिको दशकको अवसरलाई पहिचान गर्दै यो रोडम्यापले साझा प्राथमिकताहरू क्षमताहरू र स्रोतहरूसँग पंक्तिबद्ध सहयोगका लक्षित क्षेत्रहरू पहिचान गर्दछ। अस्ट्रेलिया र भारतमा खेलकुदको शासन र खेलकुद पारिस्थितिक प्रणालीको विकासमा भिन्नताहरूलाई सम्मान गर्दै र अभिजात वर्ग र सामुदायिक खेलकुदहरूलाई प्रबन्धन गर्न खेलकुद निकायहरू व्यवसायहरू राज्य स्तरीय सरकारहरू विश्वविद्यालयहरू र सामुदायिक समूहहरूको नेतृत्व भूमिकालाई मान्यता दिँदै दुवै देशहरू संलग्नतालाई सहज बनाउन र सान्दर्भिक संस्थाहरू बीच काम गर्ने सहयोगी तरिकाहरूलाई समर्थन गर्न प्रतिबद्ध छन्। दुवै देशहरूलाई फाइदा पुग्ने सबै स्तरहरूमा बलियो खेलकुद साझेदारीलाई प्रोत्साहित गर्दछ। कार्यान्वयन व्यवहारिक र परिणाम केन्द्रित हुनेछ। उपलब्ध स्रोतहरू र प्रमुख कार्यक्रम स्वयं यसमा समयरेखा अनुरूप प्राथमिकता दिनेछ। लचिलो माग नेतृत्व व्यवस्थापनहरूलाई समर्पित स्थापित साझेदारीहरू मार्फत सहयोग प्रदान गरिनेछ, जसमा स्रोत गतिविधिहरूको जिम्मेवारी केस दर केस आधारमा वार्ता गरिनेछ। यो दृष्टिकोणले व्यवहारिक दियो र पारस्परिक रूपमा लाभदायक परिणामहरू सुनिश्चित गर्दछ। यस सन्दर्भमा यस रोडम्याप अन्तर्गत सहकार्यका लागि केन्द्रित क्षेत्रहरूमा क्षमता निर्माण समावेश छ, जहाँ भारतले प्राथमिकताका खेलहरूमा देशमा उच्च प्रदर्शन खेल केन्द्रहरू स्थापना र सञ्चालनमा उत्कृष्ट अभ्यासहरू साझा गर्न सहकार्य गर्न खोज्नेछ। यसले प्यारा खेललाई सहयोगको लागि प्रमुख प्राथमिकता र अवसरको रूपमा पहिचान गरेको छ, जसमा प्यारा वर्गीकरण कोचिङ र प्रदर्शन समर्थनका अस्ट्रेलियाली विशेषज्ञता समावेश छ, जहाँ उपयुक्त भएमा भारतीय र अस्ट्रेलियाली विश्वविद्यालयहरू बीच सम्भावित लिंकहरू सहित। यसले अस्ट्रेलियाको प्रशिक्षक विकास मोडलहरूमा पनि आकर्षित गर्नेछ, जसले भारतीय प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई अस्ट्रेलिया र अस्ट्रेलियाली प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई भारतमा ल्याउने दुईतर्फी आदान प्रदानलाई सहज बनाउनेछ, जहाँ उपयुक्त भएमा ट्रेनर दृष्टिकोण प्रयोग गरिनेछ। भारत र अस्ट्रेलियाली बीच शारीरिक शिक्षा आदान प्रदान कार्यक्रम शुरू गर्न सकिन्छ, जसले पारस्परिक सिकाई उत्कृष्ट अभ्यासहरूको साझेदारी र विद्यालय खेलकुद खेलकुद विज्ञान र शारीरिक शिक्षामा सामुदायिक सहभागिता जस्ता क्षेत्रहरूमा सहकार्यलाई सहज बनाउन सकिन्छ।

श्रोताहरू, अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अङ्ग्रेजीमा समाचार सुनाउने समाचार प्रसारण पछि आकाशवाणीको यो बिहानी प्रसारणलाई

एकचोटि स्वागत जनाउँदछौ हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई आकाशवाणीको बिहानी प्रसारण सेवामा। समय अहिले बिहानको ठिक 8:30 अनि 20 सेकेन्ड भइरहेछ।

रंग बिरंगको संसार। रंग बिरंगको संसार कार्यक्रममा म उद्घोषिका इशाराको तर्फबाट हाम्रा सबै सबै श्रोताहरूमा एक मुष्ट नमस्कार अभिवादन। आज हामी कुराकानी गर्नेछौ बहुप्रतिभाशाली नारी हस्ताक्षर नारी स्रष्टाको जीवनका केही अमिट छापहरूको, जुन कुराहरू सायद हाम्रा श्रोताहरूले सुन्नु भएको छैन, पढ्नु भएको छैन, र आजको अङ्कमा यस्ता यस्ता पक्षहरू लिएर आएका छौँ। रंग बिरंगको संसार कार्यक्रमको औचित्य पनि कलाकारहरूका, स्रष्टाहरूका, साहित्य अनुरागीहरूका नछोइएका पाटाहरूलाई श्रोताहरू समक्ष पुर्याउनु रहेको छ। आजका हाम्रा नारी हस्ताक्षर नारी स्रष्टा हुनुहुन्छ श्रीमती छिमी अङ्मु लामा। छिमी अङ्मु लामा पेसाले आकाशवाणी खरसाङका एक उत्कृष्ट उद्घोषिका, कार्यक्रम सञ्चालिका, कार्यक्रम प्रस्तोता। उहाँले 1962 जुन 1 तारिक आकाशवाणी खरसाङको स्थापनाको दिनमा नै नियुक्ति पाउनुभयो र यहाँ तिब्बती सिक्किमेली भाषामा उद्घोषणाको कार्यभार सम्हाल्नुभयो। यसरी 1982 सालमा सिक्किमी युनिटमा कार्य सम्हाल्नु भए पश्चात आकाशवाणी गान्तोकमा सरुवा हुनुभयो र त्यहाँ पनि सिक्किमिस युनिटमा कार्य गर्नुभयो। जागिरकै क्रममा 1987 पुनः आकाशवाणी खरसाङमा फर्किनु भएपछि तिब्बती विभाग सम्हाल्नुभयो। यति मात्र होइन, सिक्किमिस युनिटमा छँदा पनि नेपाली विभागमा खुबै उत्कृष्ट कार्यक्रमहरू प्रस्तुत गर्नुहुन्थ्यो, जसमा शिवकुमार राईद्वारा लिखित धेरै नाटकहरूमा प्रमुख भूमिका निभाउनु भयो। यसै क्रममा आकाशवाणी खरसाङबाट प्रस्तुत समुदायको हुलाकमा शोभा बहिनीको भूमिकामा पनि छिमी अङ्मु लामाले निकै नै ख्याति कमाउनु भएको छ र त्यस समयको धेरै नै सफल अनि चर्चित कार्यक्रम बन्यो समुदायको हुलाक, जुन कार्यक्रमलाई हाम्रो दार्जिलिङ पहाडका मात्र नभएर विश्वभरि छरिए बसेका नेपाली भाषी श्रोताहरूले धेरै नै मन पराएका थिए। यस्तै अर्को कार्यक्रम धनमान दाईको संसारमा पनि छिमी अङ्मु लामाले आफ्नो बेजोड प्रस्तुति दिनुभयो।

छिमी अङ्मु लामा एकजना यस्ता व्यक्तित्व हुन् श्रोता, जसले तीनैवटा भाषाहरूमा खुबै जीवन्त र उत्कृष्ट उद्घोषणाहरू गर्नुभयो, जुन कुरो सामान्य र खेलाची भने पटक्कै होइन। एक व्यक्ति विशेषले तीनैवटा भाषाहरूमा दक्षतासित उद्घोषणाको कार्य गर्नु असाधारण कार्य हो, जुन कुरा आजको परिप्रेक्ष्यमा सायद सम्भव पनि छैन। भनिन्छ, छिमी अङ्मु लामाले अङ्ग्रेजी भाषाको किताबबाट प्रत्यक्ष रूपमा नेपालीमा अथवा तिब्बतीमा र कोही कोही बेला सिक्किमिस भाषामा उद्घोषणा गर्न सक्थिन् भनेर। यी कुराहरूबाट पनि प्रमाणित हुन्छ कि उनी विलक्षण प्रतिभाकी खानी हुन्। त्यतिखेर आकाशवाणीको कार्यक्रम दार्जिलिङमा आयोजना छँदा शास्त्रीय संगीतका पारखीहरू विजिजो, पद्मश्री, शरण राणी, मोहम्मद हुसेन र बहादुर खान, परवीन सुल्तानहरू आएर प्रस्तुति दिन्थे र त्यस समय शिवकुमार राईको देखरेखमा छिमी अङ्मु लामाले नै उक्त कार्यक्रमहरू खुबै रोचक ढङ्गमा सञ्चालन गर्थिन्। 80 दशकमा पश्चिम बङ्गालका गभर्नर ए.एल. दास जब दार्जिलिङ आएका बेला उहाँले रनिङ कमेन्ट्री पनि गर्नुभयो। धेरै नै परिश्रमी हसिलो व्यक्तित्व भएकी छिमी अङ्मु लामा नाट्य क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। आकाशवाणी खरसाङबाट प्रसारित धेरै नाटकहरूमा पनि उहाँले आफ्नो अभिनय गरिसक्नु भएको छ। प्रख्यात उपन्यासकार प्रकाश कोविदद्वारा लिखित नाटक बिहानीले जन्माएको मौन सत्यहरूमा उहाँले एक आमाको भूमिका निर्वाह गर्नुभयो, जुन अति नै चर्चित र सफल बन्यो। शिवकुमार राईद्वारा लिखित नाटक भाङको लड्डु, मोहन थापाद्वारा लिखित अनि बिहान हुन्छ, जसमा आइके सिंह, टङ्क शर्मा, मनकुमारी राईसित उहाँले पनि मुख्य भूमिका निर्वाह गर्नुभयो। यसरी नै आइके सिंहद्वारा लिखित दोषीको भन्ने नाटकमा केवल 3 मात्र आइके सिंह, छिमी अङ्मु लामा र छोटे अलीद्वारा अभिनय गरिएको थियो, जुन नाटक धेरै सफल बन्यो। यति मात्र होइन श्रोता, मोहन थापाद्वारा लिखित नाटक अनि बिहान हुन्छ, उहाँले रक्सी पिउने स्त्रीको भूमिका निभाउनु भएको थियो, जुन भूमिकाको निम्ति उहाँलाई त्यस ताका बगानका सुप्रिन्टेन्डेन्ट आर.एस. राईले नगद राशि सहित धेरै पुरस्कारहरू पनि दिनुभएको थियो। हसिलो व्यक्तित्वकी धनी र धेरै परिश्रमी छिमी अङ्मु लामा एक सिद्ध हस्त थाङ्का आर्टिस्ट पनि हुनुहुन्छ। थाङ्का आर्ट बौद्ध कला हो, जुन बुद्धिस्टहरूका भगवानका विभिन्न स्वरूपहरूमा आधारित हुन्छ। यो सुनको पानीमा डुबाएर गर्ने विशेष किसिमको कला हो, जुन अमूल्य मानिन्छ। रेशमको धागोले कालो लुगामा बनाउनु भएको महाकाली माता र मदर टेरेजाको 2 थाङ्का आर्टहरूले 1884 जिल्ला स्तरीय अनि राज्य स्तरीय पुरस्कारहरू पनि जिति सकेको छ। आर्ट्सकै क्रममा ओइल पेन्टिङ्स, पेन्सिल आर्ट्सहरूमा पनि उहाँको गहिरो रुचि छ। उहाँले आफ्नो काल्पनिक मोनालिजाको आर्ट्स पनि उत्कृष्ट रूपमा गर्नु भएको छ। भविष्यमा आर्ट्स एक्जिबिसनको पनि प्रबल चाहना राख्नु भएको छ। सिलाई बुनाईमा पनि उहाँ त्यत्तिकै खपिस हुनुहुन्छ।

1961 सालतिर दार्जिलिङको जीडीएनएस हलमा आयोजित प्रतियोगितामा सुपरिचित गायक अशोक राईको संयोजनामा छिमी अङ्मु लामा अनि गायक कुमार सुब्बाले गाएको युगल गीतले पनि प्रथम पुरस्कार जित्न सफल बनेको थियो भने उक्त प्रतिस्पर्धाको लोक गायन प्रतियोगितामा छिमी अङ्मु लामाले गाएको बाबरी जीवको धुरीमा हेर्दा साठी जोर परिवारले पनि प्रथम स्थान ओगटेको थियो। एक पत्नी एक आमा र पछि गएर बजू बनेकी स्रष्टा छिमी अङ्मु लामा यति धेरै कला कौशलता र कलाकारिताहरूसित रम्दै रमाउँदै कार्य गर्दै 2006 सितम्बर महिनामा अवकाश लिनुभयो। खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै अवकाश पछि उहाँले आफ्नो लेखन क्षेत्रमा धेरै कार्यहरू गर्दै आइरहनु भएको छ। यसै क्रममा 2013 प्रकाशित एक मुक्त मुनाल नामक कथा संग्रहमा प्रकाशित 3 कथा मध्ये एक कथामा आधारित अतीतका बालुवामा पदछापहरू जसको अङ्ग्रेजी संस्करण द फुट प्रिन्ट्स अन द फर्गेटन स्यान्ड्समा आधारित विवेक राईको लघु फिल्म शान्तिले यसै 2024 सर्बियामा सिल्भर एक पुरस्कार जितिसकेको छ। जुन कथा छिमी अङ्मु लामाले स्त्री जातिको साहसको कथा लेख्नु भएको छ। स्त्री जाति कोमल मात्र हुँदैनन् तर परेको खण्डमा निडर र साहसी बनेर हरेक समस्याको समाधान आफै गर्न सक्छिन् भन्ने सन्देश पनि उहाँले दिनुभएको छ। निरन्तर समाज जातिको लागि कार्य गरिरहने जाँगर जोश र स्फूर्तिको प्रतिमूर्ति छिमी अङ्मु लामा सम्पूर्ण स्त्रीहरूको निम्ति मात्र नभएर हामी सबैको निम्ति प्रेरणाको स्रोत र उदाहरण हुनुहुन्छ। आउने दिनहरूमा पनि उहाँको कला कौशलता कलमहरूले निरन्तरता पाइरहन् भन्ने शुभकामनाको साथ छिमी अङ्मु लामालाई हामी मुरीमुरी धन्यवाद दिन चाहन्छौ। आउँदो दिनहरूमा यहाँको सबै परिकल्पनाहरू सबै प्रोजेक्टहरू पूरा होस्, यहाँको सुस्वास्थ्य दीर्घायुको कामनाको साथमा आजको रङ बिरङको कार्यक्रमबाट म प्रस्तुता इशारालाई

तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

त श्रोताहरू, यतिन्जेल प्रस्तुत थियो आकाशवाणीको नेपाली प्रसारण सेवामा बिहानी प्रस्तुतिहरू। समय अहिले बिहानको ठिक 8:45 अनि 35 सेकेन्ड भइरहेछ र अब हामी पुनः फर्किएका छौँ आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

त श्रोताहरु अघिल्लो क्रममा अब हामी उपस्थित भइसकेका छौँ आजको योजना लिएर। अनि आजको योजनाको विषय रहेको छ स्ट्यान्ड अप इन्डिया। स्ट्यान्ड अप इन्डियाको शाब्दिक अर्थ हुन्छ उठौ भारत अथवा आत्मनिर्भर र सशक्त भारततर्फ अघि बढौं। स्ट्यान्ड अप इन्डिया भारत सरकारद्वारा 5 अप्रेल 2016 आरम्भ गरिएको एक महत्वपूर्ण वित्तीय समावेशीकरण कार्यक्रम हो। यस योजनाको मुख्य उद्देश्य अनुसूचित जाति अनुसूचित जनजाति तथा महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्दै नयाँ व्यवसाय स्थापना गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनु हो। यस योजना अन्तर्गत प्रत्येक ब्याङ्क शाखाले कम्तीमा पनि एकजना एससी एसटी उद्यमी र एकजना महिला उद्यमीलाई नयाँ उद्योग सेवा वा व्यापार सुरु गर्न 10 लाखदेखि 1 करोड रुपियाँसम्मको ब्याङ्क ऋण उपलब्ध गराउने लक्ष्य राखिएको छ। ऋणसँगै परियोजना तयारी व्यवसाय दर्ता तालिम मार्गदर्शन तथा अन्य आवश्यक सहयोग समेत प्रदान गरिन्छ जसले नयाँ उद्यमीलाई व्यवसाय सञ्चालनमा सहज बनाउँछ। स्ट्यान्ड अप इन्डिया केवल ऋण दिने योजना मात्र होइन, यो रोजगारी सृजना गर्ने स्वरोजगारलाई प्रोत्साहन दिने महिला सशक्तिकरणलाई बलियो बनाउने र सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई आत्मनिर्भर बनाउने अभियान हो। यस योजनाका मुख्य उद्देश्यहरू महिला तथा एससी एसटी समुदायमा उद्यमशीलताको विकास गर्नु, नयाँ उद्योग व्यापार तथा सेवा क्षेत्रको विस्तार गर्नु, स्वरोजगार र रोजगारीका अवसरहरू सृजना गर्नु, समावेशी आर्थिक विकासलाई गति दिनु, आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउनु। स्ट्यान्ड अप इन्डिया योजनाले आर्थिक अवसर सबैका लागि समान रूपमा उपलब्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ। जब समाजका सबै वर्गका नागरिक उद्यमशील बन्छन् तब मात्र देशको आर्थिक विकास दिगो समावेशी र सशक्त बन्न सक्छ। त भर्खर श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको योजना स्ट्यान्ड अप इन्डिया विषयमा केही जानकारी। र अघिल्लो क्रममा अब हामी श्रोताहरूलाई केही क्षण फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

संगीतमा आनन्द बक्सीको शब्दहरूमा भने अघिल्लो गीत पनि हामीले गुप्त फिल्मबाट नै लिएका छौँ। अल्का याग्निक अनि कुमार सानेको एकल आवाजमा विजु शाहको संगीत अनि आनन्द बक्सीकै शब्दहरूमा।

0: श्रोताहरूलाई फिल्मी गीत त फेरि पनि हामी सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 9 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् बिहान 9 बजेको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, अस्ट्रेलिया अनि न्यूजील्याण्डको यात्रा पूरा गरेर स्वदेश प्रस्थान हुनुभएको छ। यस अवधि श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित व्यापक बातचित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित पार्श्व गायिका एस जानकी अम्माको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सोशल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, एस जानकी अम्माको निधन संगीत अनि संस्कृति जगतको लागि अपूरणीय क्षति हो। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा लगभग 405 करोड रुपियाँ मूल्यका नगर निगमका विभिन्न जनकेन्द्रित परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भियतनामको फु क्वोक द्वीप नजिकै भएको नाउ दुर्घटनामा 15 भारतीय नागरिकको मृत्यु भएकोमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै डाक्टर जयशंकरले उक्त दुःखद नाउ दुर्घटनाबाट आफू गहिरो दुखी भएको बताउनु भएको छ। भेनेजुएलामा गत महिना गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 4,300 भन्दा बढी पुगेको छ। 24 जुनमा ला गुएरामा केही सेकेन्डको अन्तरालमा 7.2 र 7.5 तीव्रताको भूकम्प गएको थियो। इस्लामिक रेभोल्युसनरी गार्ड कोर्प्सले होर्मुजको जलडमरु मध्यमा साइप्रस झण्डा बोकेको जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेको छ। महाराष्ट्रमा पुणे जिल्लाको मोसी कचराघर दुर्घटनामा मृतकहरूको संख्या 9 पुगेको छ। बचाउ अभियानको चौथो दिन अझ 7 जनाको शव फेला परेको छ। मौसम विभागले आगामी 4 दिनहरूसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने आशंका व्यक्त गरेको छ। फिफा विश्वकपमा इङ्ल्याण्डले फ्लोरिडाको मियामी स्टेडियममा आज बिहान भएको म्याचमा नर्वेलाई 2-1 हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

त श्रोताहरू, मुख्य समाचारपछि फेरि स्वागत जनाउँदछौ। अब सुनेपालो भएको छ सदाबहार फिल्म गीतहरू, जसले प्रेम, दूरी र सम्झनाको गहिरो अनुभूति एकैसाथ दिलाएको छ। म कुरा गरिरहेकी छु 1999 प्रदर्शित सुपरहिट चलचित्र तालको यो गीत, नहीं सामने ये अलग बात है, मेरे पास है तू, मेरे पास है तू, लाई स्वर दिएका छन् गायक हरिहरन र सुखविन्दर सिंहले। र यस गीतमा संगीतकार एआर रहमानको मन छुने संगीत र गीतकार आनन्द बख्शीका भावपूर्ण शब्दले अझै काज गीत बनाएको छ। चलचित्रमा ऐश्वर्या राय, अक्षय खन्ना र अनिल कपूरको उत्कृष्ट अभिनय देख्न सकिन्छ। प्रस्तुत छ ताल फिल्मको यो गीत।

0: ये कहानी है एक फोटोग्राफर और उसके अंतर्मन की।
1: ओह लवली, वेल डन।
0: बिजनेस लोन अप्रूव्ड।
1: अब होगा बड़ा स्टूडियो, नया कैमरा, नई लाइट्स,
2: लगे हाथ नई कार भी ले लो उसी लोन से।
1: नो, लोन लिए गए काम में ही लगाओ, समय से ईएमआई चुकाओ, क्रेडिट स्कोर बढ़ाओ और अगला लोन आसानी से पाओ।
2: कार नहीं तो मेरी फोटो तो ले लो।
1: आप कौन?
3: आरबीआई कहता है
4: वित्तीय समझदारी समृद्ध नारी।
5: तेस्रोधारो आवाज समय भएको छ सन् 2003 मा प्रदर्शित भएको अत्यन्तै लोकप्रिय फिल्म तेरे नामको गीत सुनाउने। चलचित्र तेरे नाममा सलमान खानले राधे पात्र मार्फत दिएको अभिनय आज पनि उनको करियरको उत्कृष्ट अभिनय मध्ये एक मानिन्छ। अभिनेत्री भूमिका चावलासँगको उनको जोडीलाई पनि दर्शकहरूले निकै नै मन पराएका थिए। यस चलचित्रका गीतहरूलाई संगीतकार हिमेश रेशमियाले मधुर संगीतले सजाएका थिए भने गीतकार समीरका शब्दहरूले अझ गीतहरूलाई भावपूर्ण बनाएको थियो। तुमसे मिलना गीतमा उदित नारायण र अलका याग्निकको सुमधुर स्वर सुन्न सकिन्छ भने शीर्षक गीत तेरे नामलाई उदित नारायण र अलका याग्निकले नै लोकप्रिय बनाएका छन्। सलमान खान भारतीय चलचित्र उद्योगका

सबैभन्दा लोकप्रिय अभिनेताहरूमध्ये एक हुन्। तीन दशकभन्दा लामो यात्रामा उनले धेरै सफल चलचित्रहरू दिएका छन् र तेरे नामलाई उनको अभिनयको जीवनको एउटा स्मरणीय मोडको रूपमा लिन सकिन्छ। यसको कथा, सङ्गीत र अभिनयले आज पनि दर्शकहरूको मनमा विशेष स्थान ओगटेको छ। त प्रस्तुत छ अब तेरे नाम फिल्मको गीत।

अहिले भर्खरै श्रोताहरूले सुन्नुभयो ताल अनि तेरे नाम प्रेमको गीत र अघिल्लो क्रममा अब समय भएको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार यस केन्द्रबाट समर प्रसारण गरेर हजुरहरूलाई सुनाउने अनि बंगला समाचारको प्रसारणपछि यस केन्द्रबाट सुन्नुहुनेछ प्रादेशिक समाचार सुन्दै गर्नुहोला आकाशवाणी खरसाङलाई।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। पश्चिम बंगालका मुख्यमन्त्री सुपेन्द्र अधिकारीले राज्यलाई गुजरात अनि तमिलनाडु सरह उद्योग अनुकूल बनाउने संकल्प दोहोर्याउँदै निवेशकहरूका लागि धेरै ठूला घोषणाहरू गर्नुभएको छ। हुगली जिल्लाको डानकुनीमा लक्स कोजी इण्डस्ट्रीको दोस्रो इकाईको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, राज्यमा उद्योग स्थापित गर्नको लागि जमीनको कुनै कमी हुन दिइने छैन अनि निवेशकहरूले प्रशासनिक स्तरमा झेल्नुपर्ने सबै बाधाहरू हटाइनेछ। मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकारले वर्ष 2013 भूमि क्रय नीति अनुसार काम गरिरहेको छ अनि सिङ्गुर तथा नन्दीग्राम जस्तो स्थिति दोहोर्याइने छैन। सरकारले प्रत्यक्ष भूमि क्रय नीति लागू गरिएको उहाँले बताउनुभयो, जस अन्तर्गत आवश्यकता परि सरकारले स्वयं जमिन किनेर उद्योगपतिहरूलाई उपलब्ध गराउनेछ। यसै नीति अन्तर्गत सीमा सुरक्षा बल, रेलवे अनि नयाँ हवाई अड्डाहरू जस्ता परियोजनाहरूको लागि पनि जमिन उपलब्ध गराइनेछ। मुख्यमन्त्रीले निवेशक प्रक्रियालाई सरल बनाउनको लागि अझ एउटा महत्वपूर्ण घोषणा गर्दै भन्नुभयो, 100 करोड रुपियाँ भन्दा अधिकको निवेश गर्ने उद्योगहरूलाई ग्राम पञ्चायत, पञ्चायत समिति, जिल्ला परिषद, नगरपालिका वा नगर निगमबाट बेग्ला बेग्लै अनुमति लिने आवश्यकता पर्ने छैन। पश्चिम बंगाल सरकारले समान नागरिक संहिता यूसीसी विधेयक 2026 मसौदाको अध्ययन गर्नको लागि गठित 9 संसदीय स्तरीय समितिको रहल 8 सदस्यहरूको नाम अधिसूचित गरेको छ। समितिको अध्यक्षता उच्चतम न्यायालयका सेवानिवृत्त न्यायाधीश न्यायमूर्ति रञ्जना प्रकाश देसाईले गरिरहनु भएको छ। समितिले मसौदा विधेयकको अध्ययन गरेर आफ्नो सिफारिसहरू राज्य सरकारलाई सुम्पनेछ। सरकारी अधिसूचना अनुसार समितिका अन्य सदस्यहरूमा मेघालयका पूर्व राज्यपाल तथागत राय, नयाँ दिल्ली स्थित पश्चिम बंगालका रेजिडेन्ट कमिश्नर दुष्यन्त नारियाला, राज्यका गृह सचिव संगमित्र घोष, सेवानिवृत्त मानवशास्त्रका प्रोफेसर रत्ना भट्टाचार्य, गौडबंग विश्वविद्यालयका पूर्व कुलपति प्रोफेसर गोपाल चन्द्र मिश्र, कोलकाता उच्च न्यायालयका अधिवक्ता उस्मान गली मलिक तथा बंगाल सम्भागका पूर्व कार्यकारी निदेशक निर्मल्या भट्टाचार्य सामेल छन्। राज्य सरकारका अनुसार समितिको सिफारिसहरूको आधारमा यूसीसी विधेयकको अन्तिम प्रारूप तयार पारिनेछ। त्यसपछि यसलाई अगस्तमा प्रस्तावित पश्चिम बंगाल विधानसभाको मनसून सत्रमा पेश गर्ने योजना रहेको छ। उल्लेखनीय छ, राज्य मन्त्रीमण्डलले गत 2 जुलाईमा मुख्यमन्त्री सुपेन्द्र अधिकारीको अध्यक्षतामा समान नागरिक संहिता विधेयकको प्रारूपलाई स्वीकृति दिएको थियो। त्यसपछि विशेषज्ञ समितिको अनुशंसा प्राप्त भएपछि अन्तिम विधेयक विधानसभामा प्रस्तुत गरिने मुख्यमन्त्रीले घोषणा गर्नुभएको थियो। गोर्खाल्यान्ड निर्माण समूहले हिजो दार्जीलिङका विभिन्न स्थानीय राजनैतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजना गर्यो। बैठकमा दार्जीलिङको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत छलफल गर्दै गोर्खाल्यान्ड गठनको एक सूत्रीय एजेन्डालाई सफल बनाउन सबै दललाई एकजुट गराउने विषयमा जोड दिएको थियो। बैठकको मुख्य उद्देश्य स्थानीय राजनीतिक दलका अध्यक्ष तथा सचिवहरूबीच विश्वासको वातावरण सृजना गर्दै आगामी संसदको मनसून अधिवेशनमा गोर्खाल्यान्ड विधेयक पेश गर्न संयुक्त प्रस्ताव तयार गर्ने सहमति जुट्याउने रहेको बताइएको छ। यसै सन्दर्भमा दार्जीलिङका सांसद राजु विष्टले गोर्खाल्यान्ड निर्माण समूहका प्रतिनिधिहरूसँग भेटवार्ताका लागि सहमति जनाउँदै आगामी 13 जुलाईको समय दिएका छन्। त्यस भेटमा गोर्खाल्यान्ड विधेयक र त्यस सम्बन्धी भावी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ। सिलीगुडी महकुमाको फाँसीदेवा ब्लक अन्तर्गत विधाननगर क्षेत्रबाट हिजो एउटा चकित पार्ने मामला अघि आएको छ, जहाँ अन्नपूर्ण योजनाको पैसाको जाँच गर्न पुगेका एक गृहिणीको ब्याङ्क खातामा लगभग 740 करोड 68 लाख रुपियाँ देखा पर्यो। घटनाको खबर फैलन साथै इलाकामा हडकम्प मचियो। जानकारी अनुसार कुछ बाङ्गी गाउँका निवासी मेहरू निसा हिजो बिहान आफ्नो गाउँको एक सरकारी ब्याङ्कको शाखामा अन्नपूर्ण योजनाको राशिबारे जाँच गर्न पुगेका थिए। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार श्रोतावृन्द, मनका कुरा कार्यक्रममा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको यस कार्यक्रममा हामीसित हुनुहुन्छ डुवर्सबाट आउनुभएका एकजना लब्ध प्रतिष्ठ मूर्तिकार अमीर सुन्दास। श्रोतावृन्द, उहाँका मनका कुरा आज उजागर गर्नुहुनेछ हाम्रा आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश कार्कीढोलीले। श्रोतावृन्द, अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।
1: रङ्गहरूमा चित्रकारको कथा झल्किन्छ, माटोको मूर्तिभित्र मूर्तिकारको आत्मा स्पन्दित हुन्छ। जहाँ शब्द बिना थामिन्छ मुटुका धड्कन, त्यहाँ सङ्गीतकारको धुनले गर्दछ जीवनलाई रूपान्तरण। आज हामीसँग एक साँच्चै असाधारण र बहुआयामिक कलाकार हुनुहुन्छ। एक यस्ता कलाकार जसको औँलाहरूले माटोमा प्राण भर्दछन्, क्यानभसमा रङ्ग भर्दछन् र सङ्गीतका धुनहरू मार्फत जादुमय सृजना गर्दछन्। तमाम आदरणीय श्रोताहरूलाई म उमेश कार्कीटोलीको हार्दिक अभिवादन। यस समय आज हामी उपस्थित भएका छौँ मनका कुराको यो अर्को अङ्कमा। यहाँलाई थाहा छ, हामीले विभिन्न कलाकारहरूलाई, विभिन्न क्षेत्रमा समर्पित कलाकारहरूलाई मनका कुरामा यहाँ निम्त्याएर उनीहरूका मनका कुरा जान्ने प्रयास गर्दछौँ। आज पनि हामीसँग यस्तै कलाकार हुनुहुन्छ र सर्वप्रथम म हाम्रा तमाम श्रोताहरूलाई हार्दिक अभिवादन जनाउँछु। अनि आज हामीसँग हुनुहुन्छ, मैले अघि नै यहाँहरूलाई सुरुवातमै उहाँहरूको परिचय छोटो रूपमा दिइसकेछु, यहाँ हुनुहुन्छ एकजना यस्ता कलाकार, निराकारलाई आकार दिन्छन्, भावलाई साकारता दिन्छन्, शिल्पदेखि संस्कृति जोड्दछन्। यस्तो हुनुहुन्छ आजको हाम्रो अतिथि मूर्तिकार महोदय अमीर सुन्दास। आउनुहोस्, यहाँलाई स्वागत गर्नु। नमस्कार अमीरजी।
2: नमस्कार।
1: कस्तो हुनुहुन्छ?
2: म लगभग ठिकै छु।
1: यति व्यस्त हुनुहुन्छ तपाईँ है, र आज आकाशवाणी खरसाङको स्टुडियोमा आफ्ना मनका कुरा बताउन आइहुनु भएको छ, कस्तो अनुभूति भइरहेको यस समय?
2: प्रथम कुरो त सबैलाई नमस्कार, श्रोताहरूलाई पनि। म तलको एउटा पसिना दिनमा चारपल्ट नुहाउनु पर्ने स्थिति, त्यो गरमबाट यहाँ चिसो एसी जस्तो मौसममा आएको छु, यति सुन्दर मौसममा। अनि तपाईँको स्टुडियोमा मेरो तिन चारचोटि भयो र यसरी हामी गफ गर्ने चाहिँ आधिकारिक रूपमा चाहिँ दुईचोटि भयो। मलाई एकदमै हर्ष अनुभूति भइरहेछ।
1: यहाँले सुरुमा चित्रकारितामा हात चल्दै चल्दै मूर्तिकारको रूपमा यहाँ परिचित हुनुभएको छ अहिले। यो मूर्तिकारको रूपमा मूर्तिकार हुनुपर्छ भनेर मूर्ति बनाउने त्यो अवसर कसरी पाएँ अनि त्यो सोच कसरी पाएँ यहाँलाई?
2: यो चाहिँ यो ठ्याक्कै मैले यस्तै गर्छु भनेर चाहिँ मैले सोचेको थिइनँ। म सानैदेखि चाहिँ मेरो कुनै पनि कलाप्रति चाहिँ अभिरुचि थियो, साहित्य, कला, सङ्गीत, पेन्टिङ, जे पनि। मान्छेले बाँचेपछि चाहिँ जीवनमा आमा बाबुको जिनबाट जुन कलरको जुन हाइटको जन्मिन्छ मान्छे, त्यसपछि मान्छेले आफ्नो मान्छेलाई त्यसपछि उन्नति, आफ्नो हाइट कसरी बढाउन सक्छ भन्नेपट्टि खोजी हुन्थ्यो। त्यसरी पेन्टिङ कसो गरेर चाहिँ पेन्टिङ मैले गर्न थालेँ। खास गरी भन्नुपर्छ, कमानको आर्थिक स्थितिहरू त्यति खास हुँदैन थियो, यो नक्सा बनाउँदा चित्र बनाउँदा त पैसा आउँदो रहेछ भन्ने मेरो भयो सानोदेखि नै। प्राइमेरी स्कुलदेखि हाई स्कुल, त्यसपछि बिस्तारै बिस्तारै पोर्ट्रेटहरू गरेँ, पेन्टिङहरू गरेँ। अनि पछि युगले खोल्टे फेर्दै जाँदाखेरि चाहिँ डिजिटलाइजेसनहरू हुँदै गयो सबै चिज, अनि फ्ल्याक्सहरू ठुल्ठुलो

0: बोर्डहरू होर्डिङ्सहरू आयो, हामी चित्रकारहरूलाई ठुलो थर्ड वर्ल्ड कन्ट्रीतिर त होइन अब चित्रकारलाई त ठुलो धक्का लाग्ने भयो, जो हामी जस्तो अब गाउँले चित्रकारहरूलाई चाहिँ किनभने जसले साइनबोर्ड बनाउँथ्यो के बनाउँथ्यो जसले चाहिँ पोर्ट्रेटहरू बनाउँथ्यो, त्यसपछि मैले आफूलाई विकास गर्नुपर्छ भन्दै थिएँ। त्यतिमै बद्रीनारायण प्रधान सर बित्नुभयो, मेरो बाबा जस्तो हुनुहुन्थ्यो मेरो गुरुजी बित्नुभयो, अनि म आहत भएर झोकमा मूर्ति बनाउँछु भने त्यसै भनिरहेको थिएँ। मैले मेरो साथीहरू रूपेश शर्मा, अजय खड्का, नारायण विक्रम प्रधान उहाँकै छोरा, उनीहरूले मलाई जोस्याए, अनि जिन्दगीमा कहिले मूर्ति बनाएको थिइनँ, एकैचोटि मैले बद्रीनारायण प्रधानको मूर्ति बनाएँ। त्यसपछि म आसामको थिएटरमा अलिक दिन घुम्नु गएँ, सिके सरलाई सहयोग पनि गर्नु गएँ, थिएटरमा अभिरुचि भएकोले फर्केर आएपछि दुई चार महिना आएपछि अरुणा लामा, भानुभक्त, देवकोटा गर्दै गर्दै मैले चाहेर भएको होइन कि मानिसले मलाई अर्डर दिए, प्रथम अर्डरदेखि अर्डर दिएर दिएर मैले प्र्याक्टिस गर्ने फुर्सदै भएन।
1: यहाँले जुन प्रकारले गर्नुभयो मूर्तिहरू बनाउनु भयो, तर यहाँको एउटा मूर्ति बनावटमा एउटा कुरा के झल्किन्छ भने यहाँको जुन चाहिँ यतातिरको पहाडी मूर्तिहरू बनाउनुहुन्छ नि त्यसमा अरूले बनाएको मूर्तिभन्दा यहाँले बनाएको मूर्तिमा नेपालीपन ज्यादा झल्किन्छ भन्ने,
0: त्यो चाहिँ दुईवटा कति चाहिँ पर्सन्टेज चाहिँ ठिकै होला, कति पर्सन्टेज चाहिँ मान्छेले माया गरेर अहो अमिरले बनाएको या हाम्रो मान्छेले बनाएको भनेर पनि होला। म कोसिस गर्छु किनभने हाम्रो यहाँ जति पनि मूर्ति आउँथे तिनीहरू प्रोपोर्सनेट रूपमा अनुपातिक रूपमा प्राय हुँदैन थिए, किन हुँदैन भने ती मूर्तिकारहरू जसको बनाउँछौँ कुनै निश्चित मूर्तिकारलाई नराम्रो भनेको होइन, मभन्दा अगाडि जति बनिन्थ्यो ती मूर्तिकारहरू दुर्गा पूजा पनि बनाउने, सिजनमा भयो भने मान्छेको मूर्ति पनि बनाउने, डिटेलमा नजाने। अनि मेरो काम चाहिँ के हुन्छ, पन्ध्र दिन बिस दिन एक महिनामा मूर्ति बनाउने, मेरो काम एउटा मूर्तिलाई चार महिना पाँच महिना पनि लाउँछु म प्रोपोर्सनेट। अब एक ठाउँमा खुम्चेको अर्को ठाउँमा आँखादेखि नाकको डिस्टेन्स होइन, अनि चाउरी परेको डिस्टेन्सहरू, अनि मानिलिउँ राईको मूर्ति बनाउनु भने उसको बाजे बोजू अन्त त्यो मूर्ति त्यो चित्रहरू मधुरो छ भने उनीहरूको खानदानलाई पनि स्टडी गर्छु, चिक बोनहरू, च्यापुहरू, हाइटहरू, अनि उसलाई आँखा चिम्रो त चाइनिज पनि हुन्छ, जापानिज पनि हुन्छ, तामाङ पनि हुन्छ, लेप्चा पनि हुन्छ, त्यो हेर्दै राई लिम्बू जस्तो देख्नु पऱ्यो भने बेसी कोसिस हुन्छ र त्यसमा उनीहरूकै परिवारको सहारा बेसी लिन्छु सोद्धै। जस्तै तामाङ यङ बनाउनु पऱ्यो भने जस्तै गोपाल यञ्जनको पछि बनाए हेर्दै तामाङ देखिने कोसिस हुन्छ मेरो, अन्त किनभने त्यसको सानो सानो चिजहरू त्यही जात हो त्यही मान्छे हो यो नेपाली पारा भन्ने कोसिस त्यो हुन्छ, अनुपातिक रूपमा चाहिँ अध्ययन गर्ने गर्छु म। अनि त्यो कोसिस गर्दाखेरि मान्छेहरूले त्यसलाई प्रशंसा गर्दैछन्, यद्यपि मूर्ति बनाएको एक वर्षपछि त मलाई आफूले बनाएको कामहरू मलाई त्यति मन पर्दैन, अझै राम्रो काम गर्न सकिन्थ्यो भन्ने हुन्छ।
1: आदरणीय श्रोता, अहिले हामी बात गरिरहेका छौँ एकजना बहुआयामिक व्यक्तित्व अमिर सुन्दाससँग, र हामीले यहाँका मनका कुराहरू जान्ने प्रयास गरिरहेछौँ। यहाँले मूर्ति बनाउने क्रममा एउटा नयाँ आयाम सृजना गर्नुभयो, भानुभक्तको मूर्तिमाथि हामी चर्चा गर्छौँ। यहाँले भानुभक्तको मूर्ति जुन प्रकारले बनाउनु भएको छ, यसो त हामीले भानुभक्तको मूर्ति कहीँ रामायण पुस्तक च्यापेर उभिरहेको कहीँ आधा जीवको भेट्यौँ, तर यहाँले भानुभक्तलाई एकदम बसेर हातमा रामायण लेख्दै गरेको एउटा नौलो आयाममा यो भानुभक्तको मूर्ति निर्माण गर्नुभयो है। यो कसरी सोच आयो कि भानुभक्त यस्तो पनि हुनुपर्छ भन्ने, र यो बनाइसकेपछि जनताको प्रतिक्रिया कस्तो थियो, भानुभक्तलाई कसरी त्यो रूपमा कति एक्सेप्ट कति गरे स्वीकार?
0: खास गरी मान्छेले रिक्स लिनुपर्छ जस्तो लाग्छ, सकेसम्म हुन सक्ने सम्भावित कामहरूमा चाहिँ रिक्स लिँदा हुन्छ, दुस्साहसिक हुनु पनि राम्रो हो तर सबै जग्गा राम्रो होइन। अनि के अरे यस भानुभक्तको मूर्तिमा चाहिँ मिलन मोडका साथीहरू आए, मिलन मोडको साथीहरू सँगलाई चाहिँ एकदमै श्रेय जान्छ यो, उनीहरूलाई भानुभक्त र घाँसीको मूर्ति बनाउने अर्डर दिन आए बितेको 10-11 वर्ष अघि, अनि मैले हाँसी दिल्लगी गर्दै ठट्टा गर्दै यसो गरौँ न त्यसो भए उनी बसेको हुन्छ यस्तो पोजमा आउँछ यस्तो हुन्छ तपाईँलाई जे मनपर्छ त्यही गर्नुहोस् भन्ने, उनीहरूले पनि रिक्स लिए, उनीहरूलाई पनि उनीहरूलाई यो कुरा मन नपराइदिएको भए, बसेको मन नपराइदिएको भए गाउँलेहरूबाट जहाँबाट चन्दा उठाएको थिए त्यहाँबाट अप्ठ्यारो पर्थ्यो होला। अनि मैले घाँसिरम भानुभक्त यसरी मैले सम्झेँ भरजन्म घाँसतिर मन्दी धन कमायो भन्ने कविता सुन्दाखेरि चाहिँ एउटा ढुङ्गामा डाँडाको किनारमा घाँसे घाँस भएकोमा ढुङ्गामा खुट्टा बसिरहेको थिए होला यसरी किताबहरू
1: त्यति बेला कल्पना
0: अनि अन्त घाँसीले घाँस काट्दै उसलाई बात मारेको भनेर सम्झेर मैले बनाएँ, स्केच गरेँ, थुप्रै स्केच गरेर मन पराएँ। पछि घाँसीको चाहिँ कतिवटा कारणले जग्गा नपुगेर उनीहरूले घाँसीको बनाएन भानुभक्त,

0: मात्रै अनि त्यो त्यस कल्पनामा भानुभक्त बनाए त्यति मात्र होइन बस्ने पोजिसन एक्सन मात्रै होइन मेन कुरा चाहिँ के भने यो मूर्तिको अनुहारमा चाहिँ एकरूपताको कोसिस के गरेँ मैले ब्रजराज आचार्यजी आउनुभएको थियो उनकै खनाती छोरीपट्टिको भानुभक्तको छोरीपट्टिको होला सायद अनि खनाती आउनुभएको थियो ह्यान्डसम कति सुन्दर मान्छे त्यत्रो उमेरमा पनि लगभग भानुभक्तको त्यो पुरानो फोटो पनि लगभग मिल्ने र कतिवटा चिज चाहिँ मैले हतार हतार गएर बाग्राकोटमा आउनुभएको थियो मैले बल्ल बल्ल अलिकति भेटेँ तपाईँको म चारपट्टिबाट घुमाइ घुमाइ फोटो खिच्छु अनि लगभग म अबदेखि भानुभक्त बनायो भने तपाईँको केही अंश तपाईँको अनुहारबाट लिन्छु भन्दा हाँसी हाँसी हुन्छ भन्नुभयो अनि मैले ब्रजराज आचार्यजीको अनुहारहरूबाट लिएँ अनि त्यो पछि छ नेपालमा पनि उहाँको परिवारलाई पनि थाहा भयो पछि भानुभक्तको के अरे ब्रजराज आचार्यजीको भारतको एकजना मूर्तिकारले उहाँको अनुहारलाई आधार बनाएर बनाएको छन् भन्ने यो स्टाइलको मिलन मोडमा सम्म त ठिकै थियो पछि मूर्ति जति अर्डर भए अहिलेसम्म त्यो मूर्ति 15 20 जग्गा गइसकेछ आजसम्म सबभन्दा बढी अनि पछि यसलाई रुचाए मान्छेले वास्तवमा त्यसको क्रेडिट चाहिँ मैले सोचेको थिएँ मेरो सपनालाई साकार गर्ने मिलन मोडका साथीहरू हुन् अनि जसले मूर्ति मन पराउँदैछन् अहिले यो मूर्ति राख्नलाई उनीहरूलाई जान्छ क्रेडिट चाहिँ
1: अमीर सुन्दास बाख्रीकोट
0: बाग्राकोट
1: बाग्राकोट
0: बाग्रा हजुर
1: बाग्राकोटबाट हुनुहुन्छ डुवर्सको बाग्राकोटबाट हुनुहुन्छ यहाँ एउटा चिया बगानमा
0: हजुर
1: बासिन्दा हुनुहुन्छ यहाँले त्यस्तो एउटा सुदूर ठाउँबाट पनि यहाँले मूर्तिकारको रूपमा भारतभरि नै आफ्नो एउटा पहिचान बनाइसक्नु भएको छ मूर्तिकारको रूपमा है विभिन्न ठाउँहरूबाट सम्मानहरू पाउनु भइसकेछ ती सम्मानहरू पाउने क्रममा कतिको ती सम्मानहरूले यहाँको जीवनलाई कतिको परिवर्तन गर्यो
0: यो सम्मानहरूले चाहिँ निसन्देह एउटा मान्छेलाई धेरै दुःखमा सुखमा स्वास्थ्य खराब हुँदाखेरि अनि आफ्नो स्वास्थ्य खराब हुँदा सामाजिक स्वास्थ्य खराब हुँदाखेरि पनि कुछ गर्नु सक्सेस त भन्ने चाहिँ बोध गराउँछ त्यस कारणले हाम्रो पारिवारिक अवस्था होस् चाहे सामाजिक अवस्था होस् हामीले सोचे जस्तो नहुँदाखेरि चाहिँ अरूले आम मान्छेहरूले गरेका सम्मानहरूको चाहिँ कदर गर्नु मन लाग्छ अनि आफ्नो जीवनशैलीलाई पनि अलिकति कलामै बढी फोकस गरौँ भन्ने त्यहाँ उत्प्रेरणा दिन्छ
1: यहाँले एउटा चिज गराउनु भयो हामी नानी जन्मेपछि 6 महिनामा हामी भात खुवाइ गर्छौँ
0: हजुर
1: होइन अन्न प्रसन्न भनेर होइन नानीलाई खानाको तर यहाँले आफ्नै नानीलाई माटो छुवाई भनेर गर्नुभयो
0: ए हजुर त्यो बिर्सेको थिएँ मैले है त्यो कार्यक्रम राखेको थिएँ मैले के थियो हजुर त्यो
1: चाहिँ क्या तपाईँ अन्न नखाएर नानीलाई माटो छुवाई भनेर
0: होइन घरको मान्छेहरूले त श्रीमतीले अरूले त त्यो अन्न छोड्ने त काम गरे त्योभन्दा अगाडि उनीहरूको कुरा त भयो मैले त्यो मात्रै कार्यक्रम मान्दैन किनभने विचारधारा मिल्दैन भनेर पहिल्यै पैतालाले मैले मुस्दै गरेको माटोलाई अन्न छोई कार्यक्रममा हामी केही मूर्तिकार बिचबाट गऱ्यौँ कि वास्तवमा यिनलाई पनि म कोसिस गर्छु मेरै पेसामा कोसिस गर्छु भने मैले खोइ त 10 वर्षको भयो छोरो ध्यान दिँदैन
1: अब हामी मूर्ति सँगसँगै यहाँको अर्को कुरा गर्छौँ यहाँ सङ्गीतमा पनि बढी रुचि राख्नुहुन्छ यहाँ गीत लेख्नुहुन्छ
0: हजुर
1: गाउनुहुन्छ
0: हजुर
1: बजाउनुहुन्छ यहाँले विशेष लोक सङ्गीतमा बढी रुचि देख्छौँ
0: हजुर
1: अनि यहाँको गीतहरूमा हामी सुन्दाखेरि विशेष गरी सामाजिक जुन क्रान्तिका कुराहरू भेट्छौँ
0: हजुर
1: है कहिले तपाईँको गीतमा चियाबारी बोलिरहेको हुन्छ कहिले तपाईँको गीतमा समाजमा ती शोषित मानिसहरूको कथा
0: हजुर
1: भइरहेको हुन्छ तर तपाईँको गीतमा माया प्रेमको कुरा हुँदैन जीवनको यथार्थ कुरा एउटा चियाबारीको श्रमिक भुलिरहेको हुन्छ कहिले ती उत्पीडन शोषण खटिरहेको मानिसको आवाज हुन्छ तपाईँको गीतमा तपाईँले किन माया प्रीतिलाई बढी महत्त्व नदिएर यी चिजहरूलाई तपाईँले आफ्नो गीत सङ्गीतमा यसलाई प्राथमिकता दिइरहनु भएको छ
0: बर्तोल्ड ब्रेख्त भन्ने एउटा कवि जर्मन कविलाई कसैले सोध्यो अरे तिमी किन मायाको कविता लेख्दैनौ प्रेमको कविता लेख्दैनौ भन्दाखेरि म प्रेमको कविता त्यति बेला लेख्छु जति बेला हाम्रो उसको जाति उसको समूह चाहिँ हिटलरको कैदमा मुठीमा छ अनि आफ्नो समूहलाई चाहिँ त्यहाँबाट मुक्त दिलाएपछि मात्रै म उसको मायाको कविता लेख्छु भन्ने यस्तो के सुनेको थिएँ मैले वास्तवमा मायाको कविता पनि 1910 त लेखिन्थ्यो जब अब त्यो होइन कुरकुराउने भैसामा पछि गएर म

0: संगठनहरू के गर्न थाले। त्यसपछि मैले कविता र गीतहरू लगभग त्यसको लेखेँ। दुईवटा गीत त अब तपाईँहरूको रेडियोमै दुईवटा गीत बजेको हो। यो 26 वर्ष अगाडि एउटा चाहिँ श्री रूपा मल्लिक भन्ने बहिनी, बङ्गाली बहिनी, उनले जहाँ गए पनि मादल मेरो टुहुरो भइगयो नि दाजै, विधिको विधानले होइन हजुर माकुरी जालैले भन्ने गीत गाएको। त्यसपछि अर्को गीत चाहिँ कलम काटी हातैमा ठेलानी, छाती दुख्छ सकिन्न मेलाली, च्याको बोटैमा बहिनी खै तिम्रो हाँसो ओठैमा भन्ने गीत पनि गाएको छ। यो दुईटा चाहिँ रेडियोमा गाएको, अरू दुई चारवटा पछि गएर मैले लेख्नु छोडेको, कति 15 वर्ष भन्दा बढी भयो मुख मुखमै चाहिँ लेख्ने गाउने भयो। हाम्रो जुन ठाउँमा बस्थे डुवर्सको चिया कमानको स्थिति, त्यहाँको नेपाली भाषाको शैक्षिक समान अधिकारको कुराहरू उठाउँथ्यौँ हामी, अनि त्यस बेला मैले यस टाइपको गीतहरू लेख्न थालेँ। अनि दुईटा गीत चाहिँ कालेबुङ जिल्लाको प्राइमेरीमा पनि बाल कविता या बाल गीत छापिएको छ मेरो। अहिले धेरै भएर गीतहरू लेख्नु छोडेको। गाउने प्रसङ्गमा चाहिँ यसरी डफली बजाएर यसरी गाइन्थ्यो रेभोल्युसनिस्ट गीतहरू, सामाजिक चेतनाको गीतहरू, त्यसलाई सुरलाई त्यति ध्यान दिँदैन नि, सुर लाउनु भने मेरो नमिल्ला, सुरलाई बढी ध्यान नदिने शब्दलाई ध्यान दिनुहोस् भनेर गाउँ घरमा गाउँथ्यौँ।
1: यहाँले मुर्चुङ्गा पनि
0: हजुर
1: धेरै राम्रो प्रयोजन हुन्छ है, मैले मलाई थाहा थियो। त्यसरी मैले यो आज मुर्चुङ्गा पनि मेरो स्टुडियोबाट है मेरो स्टोरबाट निकालेर सङ्ग्रहालयबाट निकालेर ल्याएको छु। यहाँको हामी यस समय अमिर सुन्दासबाट यो मुर्चुङ्गामा एउटा धुन सुन्नेछौँ। यहाँले विनय पनि राम्रो बजाउनुहुन्छ, मादल पनि बजाउनुहुन्छ, डम्पू पनि बजाउनु, यससँग चाहिँ तर हामी यहाँको मुर्चुङ्गाको एउटा धुन सुन्छौँ।
0: हजुर, मुर्चुङ्गाको धुन भन्दा ताल होला,
1: ताल हो
0: यो, त्यति खास त जान्दिनँ, धेरै राम्रो बजाउनु, अलिअलि बजाउने गर्थे।
1: यो जुन चाहिँ अहिले
0: हजुर
1: है, यहाँले यसलाई संरक्षण गरेर राखिराख्नु भएको छ
0: हजुर
1: है, र अहिलेसम्म हामी सुनौँ कस्तो यसको मिठो आदो हो।

0: मजा आयो यो यहाँले यसरी बजाउनु भयो, यो कहाँबाट सिक्नुभयो यसरी बजाउने?
1: यो चाहिँ मलाई यो आमाहरूले कथा भन्नु छ मुर्चुङ्गा बिनायोको, अनि बिनायो मैले यो आफै आफ कोसिस गरेको बाबाहरूबाट बजाउँदाखेरि बाबाले फुक्ने बेसी गर्नुभयो हल्का, आमाले बजाउँदा दाँतको तल चेप्ने चेप्ने भनेपछि टोक्ने पनि होइन, अनि दुईजनाले बजाउन सकेनन् त मैले दुईजनाको फ्युजन गरेँ किनभने अर्को बजाउने राम्रो बजाउने मान्छे थिएन मेरो छेउमा, अनि त्यो त्यो देखेर चाहिँ मुर्चुङ्गा बजाउनु सिकेँ। अनि मैले चाहिँ 20 रुपियाँ गोटा यो चाहिँ आजभन्दा 25 वर्ष अगाडि दार्जिलिङ बाटाको उकालोमा एकजना बुढो बाजे बस्नुहुन्थ्यो मैला हो जडीबुटी लिएर, ओ बाजे मुर्चुङ्गा छ भनेको थिएँ, छ त अरे 20 रुपियाँ कतिवटा छ 4-5 वटा सबै मागेँ, अनि त्यो मसिनो बजाउनु सिकेँ बल्ल बल्ल बल्ल बल्ल सिकेँ। पछि पछि त मैले मुर्चुङ्गा बजाउने धेरै साथीहरू भेटेँ, देवाशिष मोथेज्यू साथी हुनुहुन्छ यस्तो राम्रो मुर्चुङ्गा बजाउनुहुन्छ।
0: यहाँले पारिवारिकबाटै यो सिक्नुभयो?
1: हजुर।
0: हामी जान्न चाहन्छौँ यहाँको परिवार कस्तो थियो जुन समय तपाईँको सुरु जीवनको सुरुआतमा?
1: मेरो परिवार चाहिँ आमा त बगानमा काम गर्नुहुन्थ्यो, अनि बगानमा काम गर्नुहुन्थ्यो र बाबाले अब साधारण भन्नुहुन्थ्यो लेबर क्लासको मान्छे, तर म चाहिँ मल्टी ट्यालेन्टेड देख्थेँ। उहाँले टेबल कुर्सी आफै बनाउनुहुन्थ्यो, कपडा सिलाउनु हुन्थ्यो, मैले कपडा अलिक सिकाउन सिकेँ, टेबल कुर्सी बटालीहरू रन्डा लाउने आफै सिकेँ, टेबल कुर्सी बनाउनु हल्का फुल्का सिकेँ, छाता बिग्रियो बनाउनुहुन्थ्यो, टर्च बनाउनुहुन्थ्यो। हाम्रो घरमा घडी र रेडियो बनाउने पेसा थियो, अनि क्लास 9-10 पढ्दाखेरि त्यो त्यो पछि त झिपिक झिपिक ओमेक्स घडी निक्ल्यो, त्यस पछाडि ब्याट्री एउटा निक्ल्यो, त्यसपछि घडी र रेडियो मान्छे बसिरहेको हुन्थ्यो, रेडियो र घडी। मेरो बाबाले एक क्लास पनि पढेको थिएनन्, आमाबाट अलिअलि अक्षर लेख्नु पुरा चाप राखेर घडी र रेडियोको सामानहरू एसेम्बल गर्नुहुन्थ्यो। पछि रेडियोको टेक्निकल कुराहरू एक दुईवटा त्यो तार चुट्टिँदा कति मेन कति मिटरमा लाग्छ त्यो मलाई बनाउनु दिनुहुन्थ्यो 9-8 क्लास पढ्दै, अनि घडीको पनि डायलहरू तलहरू यताउता चेंज गर्ने कुनै के गर्ने 3-5 रुपियाँ कमाउने थालेको थिएँ मैले। यो बाबाले जे गर्नुहुन्छ त्यो सबै चिजहरू प्र्याक्टिस गरेँ अभ्यास गरेँ।
0: यहाँले एउटा कुरो सोध्नु मन लाग्यो, यहाँले जुन मूर्ति बनाउनुहुन्छ नि, मूर्ति बनाउँदा

0: कुन चिज चाहिँ बढी गाह्रो काम हो?
1: गाह्रो चाहिँ अब यो मेन्टल्ली चाहिँ हेरेजमेन्ट कहाँ हुन्छ भने अनुहारमा हुन्छ, मेन्टल मानसिक रूपमा चाहिँ यो मान्छेको त अनुहार त ठिकै छ कि तर कान चाहिँ राम्रो भएन भन्दैन कहिले पनि, यो मान्छेको सर्ट चाहिँ यस्तो लाउँदैन थियो भन्दैन कि, बडी यस्तो थियो यस्तो हल्का फुल्का गर्छ, मान्छेको चेहरा नै हो। सबभन्दा बढी कन्सन्ट्रेसन दिनुपर्ने ध्यान, जब स्वभावले म अलिक रेस्टलेस टाइपको मान्छे छु, साधारण भाषामा चञ्चल टाइपको मान्छे छु, म स्थिर रहनु नसक्ने, तर सबभन्दा बढी चाहिँ गम्भीरता चाहिँ चेहरामै मेजरमेन्टमा सबै एकुरेट बनाउनु तल माथि त्यही अनुहार नै हो बढी त।
0: यहाँले
1: हजुर
0: मादल पनि राम्रो बजाउनुहुन्छ,
1: हजुर
0: यहाँले एक दिन मादलको खरी समेत आफैले बनाउनु भयो
1: हजुर,
0: है?
1: मैले
0: यो खरी लगाउनु ठुलो गाह्रो काम हो।
1: हजुर मैले यो सानोदेखि नै के अरे मेरो मितबाउ हुनुहुन्थ्यो तिलपुङे भन्ने, उहाँ बित्थमा मादल खरी लाउँथे। मेरो समस्या चाहिँ के थियो भने मादल मेरो दुईवटा तिनवटा घरमा हुन्छ, त्यति खासै बजाउने त होइन, थुप्रै ठाडो टप्प गर्रा भन्ने तालहरू म लगभग जान्दिनँ, चल्ती ताल यस्तो बजाउनु पर्छ बजाउँछु र मनपर्छ धेरै, अब सिक्ने अझै सिक्दैछु। तर त्यो मादलको खरीमा चाहिँ एक त खर्च हुन्थ्यो, मेरो पैसा पनि हुँदैन थियो खरी आफै लाउनु। मैले मादलको खरीमा 10-20 खाले गमहरू प्र्याक्टिस गरेँ, अलकत्रदेखि लिएर फेभिकोलदेखि लिएर जम्मै खाले गमहरू युज गरेँ। मैले त्यति बेला चाहिँ यो सम्झेर गएँ कि मादलको खरी झर्थ्यो अनि त्यो मादलको खरी जिन्दगीभर नझरोस् भनेर सोच्थेँ। लास्टमा त मान्छेहरूले धेरै वर्ष अगाडि नै शोध गरेर खोज गरेर पुर्खाले गरिसकेको कामलाई नकारेर नहुँदो रहेछ, भातले भातको माडले नै भयो लास्टमा त, त्यसले भातको माडले नै। अनि मैले बनाउने सबभन्दा मेन माटो, मैले माटो एक दिन मूर्ति बनाउँदा म वाक्कै भएर बसेर त्यही माटो टिपेर मादलको खरी लाएर बजाएँ, तुङतुङ मजाले बज्यो, छक्क परे। सबभन्दा चाहिँ साधारण भन्दा साधारण त्यो गमला बनाउने या मूर्ति बनाउने माटो, मिहिन माटो चिम्टे माटो लगाउँदा पनि मादलको तुङतुङ हुँदो रहेछ, मजाले बज्दो रहेछ, तर त्यो तुङतुङ बजाउँदा बजाउँदा बङबङ उक्यो। मेरो चेतनामा चाहिँ यो आयो, अब भातलाई प्रयोग गर्छु, भातलाई माडेर माडेर माडेर ल्याल्या ल्यालेर गम बनाएर त्यो माटोको धुलो चाल्नीले कपडाले चालेर मसिनो डस्ट लगाए, मजाले बज्यो। अनि आदिवासी गाउँमा बसेको हुनाले आदिवासी संस्कृतिपट्टि बढी चासो छ मेरो, बजाउनु नाच्नु गाउनु। एक दिन आदिवासीहरूको मादलको त्यो खरी सबै माटोको हुन्छ, अनि हाम्रो मादल पनि माटोले खरी लाउँदा नै हुँदो रहेछ, तर झर्काको या झर्काको थालको टुक्रा, झर्काको थालहरू फुटेको त्यसको टुक्रा अनि फलामको खियाको टुक्राहरू यस्तोहरू लाउँछ भन्ने सुनेको थिएँ। अनि मैले चाहिँ पछि गएर चाहिँ एउटा कार्बन जस्तै के चिज हुन्छ ठुलो गाडीहरूमा हुन्छ, त्यो एउटा भारी लिड जस्तो हुन्छ, त्यसको डस्ट बनाएर चाहिँ ग्रेफाइट जस्तो हुन्छ, त्यसको प्रयोग गर्दा त राम्रो लाग्यो लु त भनेर मैले फेसबुकमा मान्छेलाई देखाएँ यसरी सकिन्छ, धेरैजना कल आयो। अनि उनीहरूलाई मैले भने घरमा काम चलाऊ, तर प्रोफेसनल मादलमा खरी लाउनेहरू जस्तो चाहिँ निकै समय लाग्छ घोट्नु सोट्नु, त्यो एकैचोटि त हुँदैन तर काम चलाउ चाहिँ हुँदो रहेछ।
0: यहाँले एउटा नयाँ प्रयोग गर्नुभयो। यहाँको परिवारमा अहिले को को छन्?
1: श्रीमती, एउटा नानी, अनि मेरी दुईटा दिदी, अनि एउटा भाउजू, भाउजूको छोरी छन्।
0: यहाँले आफ्नो जीवनलाई है एउटा पेसालाईको रूपमा मूर्तिलाई नै अप्नाइरहनु भएको छ
1: हजुर,
0: अनि अझै भविष्यमा के गर्न चाहनुहुन्छ, कस्तो इच्छा छ?
1: भविष्यमा अब ठुलो के त हुन्छ, हामीले सोचेको जस्तो सपनाहरू, हामीले आँटेको सपनाहरू लगभग पुरा हुने सपनाहरू, सम्भावित सपनाहरू, जति उमेर बढ्दै जान्छ त्यति सम्भावित सपनाहरू गुन्नुपर्छ मान्छेले, अनि त्यो सपनामा रुमल लिनु हुँदैन। अहिले गरिरहेको चिजलाई अघि प्रगाढ रूपमा लाने, अलि राम्रो क्वालिटीको र विशेष चाहिँ हाम्रो मान्छेहरूलाई गल्ली गल्ली उहाँ खडा गर्ने ठाउँ ठाउँमा पिलरको रूपमा खडा गर्ने छ। अनि त्यति हो मेरो इच्छा, साँच्ची भन्नु भने मैले कहिले भनेको थिइनँ, मैले कथा साहित्य, मैले कथा गीत अनि कविता बाल कविताहरू थुप्रै लेखेँ तर छापेको छुइनँ किताब। अब म मूर्तिकला त चल्दैछ, अब 2-4 किताब छाप्न मन लागेको छ मलाई।
0: आहा, यो राम्रो कुरा हो, यहाँको यो इच्छा हामी चाँडै पुरा होस् भन्ने हामी कामना पनि गर्छौँ।
2: यो मनका कुरा
0: र हाम्रो थुप्रै कलाकारहरू छन्
1: हजुर,
0: चाहे सङ्गीतको क्षेत्रमा होस्, चाहे साहित्यको क्षेत्रमा होस्, चाहे कुनै पनि खेलको क्षेत्रमा होस्, कुनै पनि क्षेत्रमा पनि हामीले धेरै काम गरिरहेछौँ, तर त्यो चिजहरूलाई हामीले व्यावसायिक रूपमा जीवनधान्य साधन बनाउन सकिरहेको छैनौँ।

0: यहाँले के भन्न चाहनुहुन्छ?
1: दुई तिनवटा कुरा हुँदो रहेछ. कुनै पनि वस्तु वा घटनालाई हेर्दाखेरि हामीले निरपेक्ष रूपमा त्यसको चर्चा गर्न मिल्दैन, त्यसको मूल्याङ्कन इभ्यालुएसन गर्नु. जस्तै एउटा कलर, यदि एउटा कलाकार त्यसरी पेसागत रूपमा त्यसरी स्थापित हुन सक्दैन भनेपछि दोष भन्ने कुरा त हुँदैन. त्यो ठाउँ चाहिँ के हुन्छ भने त्यो दार्जिलिङ त्यो हिमालको छेउछेउ गएर एसीको दोकान खोले जस्तो पनि हुन्छ, कहिले फ्यानको दोकान पनि जस्तो हुन्छ. या त मान्छे तल आउनु पर्यो फ्यान र एसी बेच्नलाई, म ठाउँ छोड्नु पर्यो, या त त्यसको बिजन रोप्नु पर्यो कि कला पछि जस्तै कविता लेखेको किताब छापेको छुदेन साथीहरूले नेपालमा पैसा आउँछ किताब छापेपछि, यता त पैसा खर्च हुन्छ. त्यस कारणले एउटा त तपाईँ हामीले प्रयास गर्नुपर्छ माहौललाई. मूर्ति कला प्राय प्राय हाम्रो समाजले मूर्ति पेसा अप्नाएको थिएन, अरूले गर्थे. मैले स्टार्ट गरेपछि चाहिँ बिस्तारै बिस्तारै बजार भयो, अनि त्यसपछि चाहिँ के भन्छ भने मान्छेले आफैले कोसिस गर्नुपर्छ र आफ्नो समूह बनाउनुपर्छ. एक्लै केही गर्दै हुँदैन अनि निराश हुनु हुँदैन. त्यो चिजलाई जस्तै दुई चार वर्ष गिटार बनाए, स्कोप हुँदैन रहेछ, म गिटार होइन कि किबोर्डिस्टहरूको चाहिँ हुँदै रहेछ भनेर, किबोर्ड सिक्नु भएन, होइन फुटबलमा पैसा छ रहेछ भनेर लामो सङ्घर्ष गर्नुपर्छ. अनि लामो सङ्घर्षपछि एउटा ठाउँ आइपुग्छ. अनि यसलाई पेसा चाहिँ अब छिटो हो भने चाहिँ फेरि गुरुहरूले भेट्यो भने चाहिँ, गुरुको साथ पायो भने चाहिँ छिटो हुने रहेछ. मेरो चाहिँ गुरु बिनाको थिएँ म, त्यस कारणले मलाई अलिक ढिलो भए. पेन्टिङमा त पछि गएर अजय थापा सर मेरो गुरु हुनुभयो, सङ्गीतकार अजय थापा सर टिचर, आर्ट टिचर हुनुहुन्छ. अनि जति छिटो मैले भेटेको थिएँ, परिवेश भेटेको, त्यति म अगाडि बढ्न सक्थेँ. त्यस कारणले जुन माहौलमा मान्छे ऊ प्रस्फुटित हुन सक्छ त्यो परिवेशमा घुलमिल हुनु पर्यो पहिला त. अनि कला, फेरि अर्को कुरा, कुनै पनि कलाको कलालाई चाहिँ जबसम्म पेसाको रूपमा अप्नाउँदैनौँ हामी, तबसम्म चाहिँ त्यो कला बाँच्नु सक्दैन. त्यस कारणले आफ्नो एउटा फुच्का बेच्नेले यहाँ भएन भने त्यहाँ, त्यहाँ भएन भने त्यहाँ, गाउँ छोड्दै एउटा नयाँ ठाउँमा कुन ठाउँ छोडेर कुन ठाउँमा पेसा गर्छ, चप्पल जुत्ता बेच्नेहरूले होइन, गाउँमा दोकानहरू, त्यसैले आफ्नो गाउँमा आफ्नो सहरमा भएन भने अर्को सहरमा आफ्नो कलालाई लिएर त्यहाँ व्यवसाय सुरु गर्नुपर्छ.
0: र यहाँले भन्न चाहेको जुन ठाउँमा बसेर होइन, आफ्नो ठाउँ छोडेर अघि आएर यसको निम्ति व्यवसायको रूपमा अप्नाउनु सक्नुपर्छ. यहाँको सुझाउलाई हामी धेरै धेरै धन्यवाद भन्दै र आदरणीय श्रोता, अब आजको कार्यक्रमको समापन गर्ने समय हामीलाई भइसकेको छ र अब म उमेश कार्की ढुली पनि आजको कार्यक्रमबाट बिदा माग्नभन्दा पहिले हाम्रा अमित सुन्दाजीलाई यहाँलाई धेरै धेरै धन्यवाद भन्छु. यहाँ यसरी व्यस्त समयमा पनि आकाशवाणी खरसाङको यो स्टुडियोमा आएर यहाँले आफ्ना मनका कुराहरू राख्नुभयो र यहाँ अन्तमा चाहँदै हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: श्रोताहरूलाई प्रथम त यो आजको संवाद सुन्नेहरूलाई धेरै धन्यवाद दिँदछु, आकाशवाणी खरसाङलाई पनि तपाईँहरूलाई पनि. अनि अहिले मलाई कलाकारको रूपमा बोलाइएको हुनाले म त अभ्यास गर्दैछु. कला कहिले सकिँदैन रहेछ, जति अभ्यास गर्यो जति प्र्याक्टिस गर्यो त्यति आफ्नो कमजोरी थाहा पाउँदैछु मैले. अनि म एकदमै सङ्कुचित हुँदैछु अहिले, किनभने के जान्दै नजानेको भए चाहिँ मलाई रेन्डम अगाडि बढ्थ्यो होला. त्यस कारणले कलाको अन्त कहिले हुँदैन. कला साहित्य, कला भनेको एउटा ज्ञान नै हो, ज्ञानको अन्त कहिले हुँदैन. जसमा ज जसको जे जे कलाहरू छन्, ज्ञानहरू छ, त्यसलाई चाहिँ उपयुक्त ठाउँमा उपयुक्त मान्छेहरूसँग सम्पर्क राखेर, छरछिमेकीसँग या इन्स्टिट्युसनहरूसँग सम्पर्क राखेर कलाको विकास गर्नुपर्छ. र मूर्तिकला र पेन्टिङमा चाहिँ प्रत्येकले चाहिँ, प्रत्येक घरबाट बच्चाहरूलाई चाहिँ जिन्दगीमा अलिकति त्यो घरको घरलिप्ने माटो होस् कि अहिले त खाना पकाउने आटा होस् कि या क्लेहरू होस्, एकपल्ट ट्राई गर्नुहोस्. अनि पेन्टिङको सरसामानहरू किनिदिएर स्केच गरेर नानीहरूलाई प्रशंसा गर्नुहोस् कलालाई विकास गर्नुलाई, किनभने त्यो नानी ठुलो भएपछि अरू केही भएन भने इन्जिनियर भयो भने पनि त्यो कला काम लाग्छ, अनि डिजाइनर भयो भने पनि, एरोनेटिक इन्जिनियर नै भयो भने उसले राम्रो राम्रो के बनाउला, डिजाइन गर्ला एरोप्लेनहरूको. अनि कलाको क्षेत्र सर्वव्यापी छ, सबै जग्गा चाहिँ कलाको महत्त्वपूर्ण भूमिका हुन्छ. त्यस कारणले नानीहरू प्राइमेरी स्कुलदेखि हाई स्कुल परुन्जेलसम्म नै आफ्नो छर छिमेकी आफ्नो नानीहरूलाई उत्साह उत्प्रेरणा दिनुहोस्, सबैलाई कलामय बनाउनुहोस्, चाहे त्यो कलाकार चाहिँ अन्त्यमा गएर कुनै पनि फिल्डमा चाहिँ जीवनलाई कलात्मक बनाउन सक्दछ. यति भन्दै सबैलाई धन्यवाद.
0: यहाँ यसरी आइदिनुभयो हामीसँग बाँधिनु, यहाँले आफ्नो कुरा राखिसक्नु भएछ श्रोता. अब भने आजको यो मनका कुराको यो अङ्कबाट म उमेश कार्की डोडी आजको निम्ति विदा माग्दछु. धन्यवाद.
2: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट.

प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेशिया, अस्ट्रेलिया अनि न्यूजील्याण्डको यात्रा पूरा गरेर स्वदेश प्रस्थान हुनुभएको छ। यस अवधि श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित व्यापक बातचित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित पार्श्व गायिका एस जानकी अम्माको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सोसियल मीडिया पोस्टमा श्री मोदीले एस जानकी अम्माको निधन संगीत अनि संस्कृति जगतको लागि अपूरणीय क्षति रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा लगभग 405 करोड रुपियाँ मूल्यका नगर निगमका विभिन्न जनकेन्द्रीय परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भियतनामको फुक्वेक टापु नजिकै भएको नाउ दुर्घटनामा 15 भारतीय नागरिकहरूको मृत्यु भएकोमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले यस दुखद घटनाको कारण धेरै दुखी भएको बताउनु भएको छ। एक राष्ट्र एक चुनावसित सम्बन्धित प्रस्तावित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समितिले गोवामा 2 दिनको चर्चा पूरा गरेको छ। इरानले हर्मुज जलडम्बरुमध्यलाई अघिल्लो सूचनासम्म बन्द गरिदिएको छ। इरानको नौसेनाले भनेको छ एउटा जहाजले अनधिकृत मार्ग प्रयोग गर्ने प्रयास गरेपछि यो समुद्री मार्ग बन्द गरिएको हो। भेनेजुएलामा गत महिना गएको विनाशकारी भुइँचालोमा परि मृत्यु हुनेहरूको संख्या 4,300 भन्दा अधिक पुगेको छ। 24 जुनमा ला गुआश्रामा केही सेकेन्डको अन्तरालमा 7.2 र 7.5 तीव्रताको भुइँचालो आएको थियो। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: शिवानी खर्साङको यो बिहानीको प्रत्यक्ष प्रसारण कुरै कुरामाको आजको अङ्कमा म इशारा
1: अनि म देवेन्द्र
0: हामी दुवै उपस्थित भइसकेका छौँ श्रोता साथीहरूसित आज रमाइलो गर्न कुराकानी गर्न। त श्रोताहरू सन्चै हुनुहुन्छ होला होइन देवेन्द्र?
1: हजुर,
0: हाम्रो श्रोताहरू एकदमै सकुशल हुनुहुन्छ होला भनेर हामीलाई भरपूर आशा छ है। अनि आजको विषय म प्रथमचोटि नै हाम्रा श्रोताहरूलाई बताइदिने आग्रह गर्छु देवेन्द्रलाई।
1: त श्रोताहरू, हामीहरू प्रत्येक सप्ताह यस कुरै कुरामा कार्यक्रममा एउटा विषय लिएर आउने गर्छौँ अनि उक्त विषयमा हामी हजुरहरूसँग चर्चा गर्ने गर्छौँ। र आजको विषय रहेको छ विद्यार्थी जीवनको अविस्मरणीय क्षण। त हजुरहरूको पनि सबैको विद्यार्थी जीवनमा एक एक कुरा है अविस्मरणीय क्षण त हुन्छ
0: नै
1: हौ। उक्त कुरामै हामीहरू
0: श्रोताहरूको विचारहरू सुन्नेछौँ, साझा गर्नेछौँ। हाम्रो पनि विचारहरू, हाम्रो पनि पलहरू धेरै नै छन् है। रमाइलो स्कुले जीवनको अविस्मरणीय पलहरू त हाम्रो पनि धेरै छ, हामी पनि भन्नेछौँ र श्रोताहरूको पनि हामी सुन्नेछौँ। अनि फिल्मी गीतहरू पनि हामी राख्नेछौँ र हाम्रो फोन नम्बर एकचोटि राखिदिने म आग्रह गर्छु देवेन्द्रलाई।
1: हजुर, हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो नम्बर रहेको छ 03542997।
0: हाम्रो टेलिफोन नम्बर

0: चिम्ली देउरालीका हाम्रा अति नै प्रिय अनि नियमित श्रोता हुनुहुन्छ मनोजी. मनोजीलाई धेरै दिन बाद म फोनमा बात हुँदैछ हाम्रो, मलाई एकदमै खुसी लागेको छ. साथै देवेन्द्र पनि धेरै हाँस्नु हुँदैछ, खुसी हुँदैछ है. कस्तो हुनुहुन्छ मनोजी?
1: एकदमै खुसी लागिरहेको छ हजुरहरूसँग आज जोड्नु पाएँ है.
0: हजुर हजुर,
1: एकदमै जारी राख्छु अनि कोही बेला त्यस्तै अब हुन्छ.
0: हजुर हजुर हजुर, सधैँभरि समय एउटै रहँदैन है, कहिले जुडिहाल्छौँ कहिले हामी टाढा पनि हुन्छौँ है. तर समय समयमा यसरी जोड्नु पाउँदा फेरि धेरै नै खुसी लाग्दो रहेछ मनोजी.
1: हजुर हजुर हजुर, एकदमै एकदमै खुसीको सीमै हुँदैन हाम्रो त झन् तपाईँको के हुन्छ. यो अब प्रार्थनै गरेर हामी बिहान बस्छौँ है कि आज.
0: ए हजुर हजुर हजुर
1: हजुर, अनि त्यस्तो हुन्छ अनि एकदमै मौसम पनि राम्रो भइरहेको छ.
0: ओहो मनोजी, भनेपछि आज चिम्ली देउरालीको मौसम चाहिँ एकदमै राम्रो उज्यालो सफा नै छ मनोजी अनि.
1: हजुर हजुर, आज चाहिँ एकदमै त्यस्तै.
0: हजुर हजुर, आजको यो दिनभरि नै मौसम यस्तो रहोस्, हजुरको दिन पनि शुभ बितोस् भनेर हामी कामना पनि गर्छौँ मनोजी.
1: हजुर हुन्छ, धन्यवाद हजुर.
2: अनि मनोजी, आजको विषयमा जाउँ है त.
1: हजुर एकदमै,
2: विषय त सुनिसक्नु होला है मनोजीले.
1: हजुर एकदम एकदम.
2: हजुर के छ त हजुरको?
0: हजुर,
1: अनि म चाहिँ तपाईँको यहाँ सुनादा चाहिँ अलिकति तल पच्याङ बजारमा शान्तिरानी स्कुल छ है.
2: हजुर,
1: अनि त्यो शान्तिरानी स्कुलमा पढेको. अनि हामी चाहिँ मलाई त्यो क्षण चाहिँ एकदमै भुल्न, हुनु त अब धेरै पलहरू अब त्यो भुल्नै नसक्नेहरू छ.
0: हजुर हजुर,
1: त्यो रमाइलो र मजाको पल चाहिँ 15 अगस्तमा चाहिँ हामी यो सलेसन कलेज गोराबारी त्यहाँ हामी ग्राउन्डमा आउँथ्यौँ है.
0: हजुर,
1: अनि हाम्रो हाउस ड्रेस चाहिँ एकदमै सुहाउँदिलो राम्रो थियो क्या तपाईँको. अनि रेड ग्रिन ब्लू यल्लो हाउस थियो, यो चार हाउसको ड्रेस लगाएर चाहिँ हामी त्यो 15 अगस्तमा मार्चपास्ट गर्नु आउँथ्यौँ. अनि त्यो त्यो क्षण र त्यो मजा त्यो त्यो चाहिँ हामीले एकदमै मैले भुल्नै सक्दिनँ म क्या तपाईँको.
2: हजुर,
1: अनि त्यो चाहिँ एकदमै आज तपाईँहरूले यो टपिक भन्दा मेरो आँखामा झल्झली आइरहेको छ. हजुर त्यही हो हजुर.
0: मनोजीले जुन प्रकारले आफ्नो त्यो ड्रेसको होइन युनिफर्मको रङहरू वर्णन गर्नु हुँदा हुँदै मलाई पनि आँखामा सरर आएर 15 अगस्तको त्यो एकदमै उत्सवपूर्ण हाम्रो होइन 15 अगस्त हाम्रो एउटा उत्सवै भन्नुपर्छ है, झलल मलाई पनि मेरो मस्तिष्कमा आएको जस्तो भयो है. मलाई पनि एकदमै मनोजीलाई हरियो रातो निलो यस्तो ड्रेस लगाएर 15 अगस्तको दिन है मार्च पास्ट गर्नु एकदमै उभिएर तयम तयार भएर बस्नु भएको चाहिँ मलाई पनि एकदमै झलल त्यो कल्पना चाहिँ आयो है मनोजी.
1: हजुर हजुर एकदमै त्यो नै मलाई पनि आज त्यस्तै भयो.
0: हजुर हजुर, यहाँलाई चाहिँ धेरै सम्झना भए तापनि 15 अगस्तको चाहिँ धेरै नै सम्झना आउँछ मनोजीलाई है. 15 अगस्तको त मनोजीलाई मात्र होइन
2: सबैलाई,
0: मलाई देवेन्द्रलाई सबैलाई नै आउँछ है मलाई लाग्छ जस्तो है, यस्तो लाग्छ 15 अगस्तको. किनभने एकदमै हामी तम तयार भएर कति दिन अगाडिदेखि प्र्याक्टिसहरू गरेर अभ्यास गरेर है त्यो दिन बिहानै अब स्कुल पनि छुट्टी है गएर हामीले त्यो रमाइलो गर्ने गर्थ्यौँ है. त्यो कुरा चाहिँ एकदमै मलाई पनि मेरो मानसपटलमा पनि झलल फर्केर आएको जस्तो भयो यहाँ मनोजीको कुरा सुनेर.
1: अनि अलिकति हाम्रो साथीहरू सम्झौँ है. हाम्रो
0: हजुर हजुर अवश्य
1: है
0: हजुर,
1: फिट एन्ड फाइन कल्याण भाइ
0: अनि
1: जति पनि सुन्ने श्रोताहरू हुन्छ सबैलाई सम्झिन चाहन्छु हजुर.
0: हजुर, यहाँको सम्झना पक्कै पनि उहाँहरूले अभिवादन सम्झना त स्वीकार स्वीकारिसक्नु भयो होला रेडियोको माध्यमबाट है. हामीलाई आशा लागेको छ मनोजी. हवस् त मनोजीलाई पनि धेरै धेरै धन्यवाद है, यहाँले आफ्नो व्यस्त समयमा पनि सदैव हामीलाई माया गरेर यसरी आफ्नो कल गरेर आफ्नो कुराहरू राखिदिनु हुन्छ.
2: हेलो नमस्कार.
0: नमस्ते हजुर, गुड मर्निङ. नमस्ते हजुर, नमस्ते बहिनीलाई. कस्तो हुनुहुन्छ त?
3: हजुर म ठिकै छु, म पुटुङ चियाबारीबाट कलिना खनाल बोल्दैछु.
0: पुटुङ चियाबारीबाट कलिना खनाल बोल्नु हुँदैछ, म त तपाईँलाई कलिना हजुर कलिना खनाल बोल्नु हुँदैछ है. यहाँलाई म एकदमै परिचय यहाँसित म परिचित छु है, र पनि यहाँले आफ्नो परिचय राखिदिनु भयो यहाँलाई धन्यवाद है. अनि कलिनाजी कस्तो हुनुहुन्छ? धेरै दिन बाद म हजुरसित भेट हुँदैछ यो प्रत्यक्ष कुराकानीको माध्यमबाट.
3: हजुर कल त म बिहानदेखि नै गर्छु सन्डेको दिन है, तर आज मात्रै मौका मिल्यो भन्नुपर्छ.

0: हजुर हजुर है हजुर है अनि त्यहाँको मौसम पनि ठिकै होला भन्नुपर्छ नि कस्तो छ त हजुर हजुर हजुर पुटुङ चियाबारीमा गर्मी नै को मौसम रहेछ है पानी कतिको पर्दैछ त कलिनाजी हजुर हजुर हुन त असारको है अब सावन लाग्ने महिना सावन लाग्ने बेला भइसक्यो पानी पर्ने त अब त्यो स्वाभाविकै हो
1: त कलिनाजी आजको हाम्रो विषय त सुनिसक्नु भयो होला है हजुरले हजुर हजुरको पनि विचार के छ त कुनै तपाईँको पनि विद्यार्थी जीवनमा है कहिले नभुल्ने क्षण त्यो अविस्मरणीय क्षण त रहेकै हुन्छ सबैको जीवनमा
0: है
1: हजुरले पनि हामीसँग साझा गर्न सक्नुहुन्छ
2: हजुर मेरो जीवनको अविस्मरणीय क्षण भन्दाखेरि 2007 है
0: हजुर
2: जब म कर्सियङ स्कट मिसनबाट माध्यमिक दिएको थिएँ होइन त्यो दिन हामीले माध्यमिक सकेर हामी मन्दिर गएको थियौँ है तर
1: कुन चाहिँ मन्दिर जानुभएको
2: थियो मन्दिर हामी अम्बटे मन्दिर गएको थियौँ बाटो भुलेर चाहिँ हामीले बगानको बाटो गएर गएर चाहिँ मन्दिर पुगेको थियो त्यति याद आउँछ है
1: हजुर हजुर साथीहरूसँग जानुभएको थियो होला है
2: हजुर साथीहरूसँग गएको थिएँ त्यहाँदेखि त्यही क्षणहरूमा नै हामी डाली गएको थियौँ है
0: हजुर
2: त्यो डालीमा चाहिँ अब परिचय नभएको साथीहरू भेट हुँदाखेरि चाहिँ हो त्यहाँनिर चाहिँ अब हाम्रो जम्का भेट हुँदाखेरि झन्डै ठोक्यो क्यु ती सम्झनाहरू त आइहाल्छ
0: तर अहिले सम्झिँदा तपाईँलाई त्यो पलहरू रमाइलो एकदमै सुन्दर नै लाग्छ होइन कलिनाजी
2: हजुर त्यो पलहरू चाहिँ एकदमै नबिर्सिने मेरो स्मरण शक्तिमा बसेको छ है त्यो सम्झनाहरू आउँछ साथीहरूसँग फोनमा बात मार्दाखेरि त्यो बात गर्दाखेरि हामीलाई धेरै नै खुसी लागेर आउँछ
1: हजुर
0: कलिनाजी त्यही त हामीले यहाँ कुराकानी गर्दैछौँ है अब हाम्रो स्कुलै जीवनको चाहिँ अविस्मरणीय त्यो समयमा तपाईँले बाटो भोलिँदा तपाईँलाई थाक्यो होला भोकाइ भोक भोकाउनु भयो होला गल्यो होला तरै पनि त्यो समय चाहिँ यस्तो समय हो कि त्यो समय चाहिँ यस्तो सुन्दर हुन्छ कि त्यो रमाइलो हुन्छ क्या बाल्यपनै भन्नुपर्छ हामी है हामी विद्यार्थी जीवनमा मन्दिरको दर्शन पनि पाउनुभयो हजुर हजुर हजुर बितेर गएको बाल्यपनको पलहरू त प्राय नै खुसीको पल अहिले अहिले आएर हामीलाई ज्ञात हुँदैछ है त्यतिखेर अहिले आएलाई हामीलाई लाग्छ त्यो समयमा हामीलाई स्कुल जानु पढ्नु कति दुःखहरू लाग्थ्यो तर अहिले आएर बुझ्यौँ है त्यो समयहरू त सुनौलो गोल्डन डेज भन्छ नि है स्टुडेन्ट लाइफको त्यो सुनौलो दिनहरू थिएछ भनेर हामीलाई लाग्छ होइन कलिनाजी
2: हजुर हामी 5-6 पढ्दाखेरि है एकदमै उपत्रे थियौँ है
0: हजुर
2: अरूको तुलफुलहरू सबै तोडेर खान्थ्यौँ है
0: हामी
2: टिपेर खाँदाखेरि भोलिपल्ट स्कुलमा चाहिँ हामीले एकदमै बेसी कुटा खाएको थियौँ त्यो पनि सम्झना आउँछ
0: हजुर हजुर त्यो बदमासीपन पनि थियो है त्यो जमाना नै अर्कै थियो भन्नुपर्छ अब आजभोलि त त्यो जमाना छैन है नानीहरू सबै गाडीमा चढेर स्कुल जान्छन् फर्किन्छन् हो त्यस्तो बदमासी गर्ने नानीहरू छैनन् पनि होला जस्तो लाग्छ हामीलाई है विद्यार्थीहरू अहिलेको जमानै अर्कै छ
2: बदमासीले गर्दाखेरि चाहिँ अहिले हाम्रो जीवन चाहिँ परिवर्तन भएको छ त्यो पल नै ठिक रहेछ जस्तो लाग्छ
0: हजुर हजुर एकदमै ठिक भन्नुभयो त्यो दिन पुरानो दिनहरू नै ठिक थियो भन्ने पनि कहिले काहीँ हामीलाई लाग्छ नि कलिनाजी
1: हजुर त करिनाजी तपाईँसँग बात गरेर धेरै आनन्द आयो अनि आजको यस विषयले है धेरै हाम्रो पुराना पुराना यादहरू झलमल आउँदैछ र करिनाजी अरू पनि श्रोताहरू लाइनमा बसेको हुनाले अवश्य अवश्य
2: अवश्य
1: हजुर हजुर
2: सम्झना म नाम लिएर जाँदिन है म यस मुष्टमा दिन चाहन्छु हजुर आज जन्मदिन जस्तो पनि परेको छ उहाँहरूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु यात्रामा हुनेहरूलाई शुभ यात्रा भन्दै बिरामीहरूलाई शीघ्र स्वास्थ्यलाई पोकामना गर्न चाहन्छु है आज मेरो नाम र आवाजसँग जति पनि परिचय हुनुहुन्छ उहाँहरू सबै सबैलाई धेरै धेरै माया र सम्झना भन्दै हजुर हजुरको बाँकी पल शुभ बितोस् भन्दै हजुरबाट छुट्न चाहन्छु
0: यहाँलाई पनि धेरै धेरै माया सम्झना हामी भन्दै यहाँबाट बिदा चाहन्छौँ हाम्रो
1: कति राम्रो है
0: कलिनाजी हजुर फेरि पनि एकजना अर्को श्रोता हामीसित जोडिसक्नु भएको छ हेरौँ उहाँको हुनुहुन्छ
1: हेलो नमस्कार
3: हेलो

0: स्कुलबाट धेरै बेतहरू खानुभएको छ कि होइन कि एकदम एकदम सिधा सादा एकदम भएर स्कुल जीवन व्यतीत गर्नु भएको छ।
1: मलाई त लाग्छ अर्जुनजी त सिधा सादा
0: मलाई पनि त्यस्तै लाग्छ देवेन्द्र हैन
1: के छ त अर्जुनजी तपाईँको
2: होइन स्कुल लाइफ अब त्यो त्यतिखेरको समयमा अब एकदमै रमाइलो हुन्थ्यो होइन हामी पैदल यात्रा हिँडेर जानु पर्थ्यो होइन अब अहिले जस्तो गाडीहरू थिएन होइन बिहान अब ढिलो हुन्छ कि भन्दै हतार हतार जानु पर्थ्यो है कोही बेला खाना पिना खाइ कुद्नु पर्थ्यो है एक किसिम मजाको थियो त्यो स्कुल लाइफ स्कुल टाइम होइन अहिले सम्झिँदा पनि त्यस्तै क्षण आउँछ है
0: मजाले
2: आउँछ है अब स्कुल लाइफमा भइसकेपछि है धेरै साथीहरू हुने गर्दथ्यो है साथीभाइले भने त्यता पनि गइहाल्ने है अनि स्कुलबाट चाहिँ भाग्ने चाहिँ चुलबुले अब यो पिरियड हुन्छ है भनेपछि हामी भागिहाल्छौँ किन भइकिन त्यस्तो पनि गऱ्यो बदमासीहरू है धेरै झजलकोहरू आउँछ है स्कुल लाइफको टाइम जस्तो अब स्कुलतिर यो प्रोग्रामहरू आउँदाखेरि एकदमै मजा आउँथ्यो होइन टिचर्स डेहरू मनाइन्थ्यो है एकदमै महत्त्वपूर्ण दिन हुन्थ्यो है समयमा नानीहरू भेला हुन्थ्यो है 15 अगस्त भनेपछि एकदमै हामी हर्ष र उत्सव अगाडिदेखि नै तयारी हुनुपर्ने है एकदमै खुसी हुन्थ्यो है त्यतिखेरको वातावरण एकदमै रमाइलो थियो है भनिन्छ नि अब बालापनको उमेर फेरि फर्केर आउँदैन है फेरि फर्केर आएदेखि त्यही क्षणमा फर्किँदा पनि हुन्थ्यो है
0: अहिले घरि चाहिँ हामीलाई लाग्छ कहाँ छ हामी है यदि त्यही बाल्यपनतिर फर्केर जानु पाए हुन्थ्यो कि भनेर कहिले काहीँ हामीलाई एकदमै यस्तो सोचाइहरू आउँछ है मन लाग्छ कहिले काहीँ
2: अहिले त अब फोनले गर्दाखेरि सबै मानिस फोनमै भुलिन्छ होइन
0: सारा संसार नै एउटा फोनमा अटाइसकेको छ भन्दा गल्ती नहोला अब त्यो फोनले नै फेरि सबै मान्छेलाई यति साह्रो व्यस्त बनाइसकेको छ है यो रमाइलो गर्नु बदमासी गर्नु है स्कुलबाट भागेर जानु भन्ने त्यो त एकदम कथा जस्तो भएर गइसकेको छ अहिलेको नानीहरूलाई है अहिलेको विद्यार्थीहरूलाई
2: अब कति टाइममा भन्यो भने स्कुलबाटै स्कुल लाइफ टाइमबाटै अब कतिजना जीवन साथी पनि बनिसकेको छ
0: हजुर त्यस्तो घटनाहरू पनि हुने गर्थ्यो होइन अर्जुनजी
2: हुने गर्थ्यो हजुर एकदमै रमाइलो हुन्थ्यो है
0: एकदमै रमाइलो ज्यू ज्यू
2: रमाइलो मिठो ट्रफिक हजुरलाई पनि धन्यवाद आजको
0: यहाँले पनि एकदमै मिठो सम्झनाहरू आफ्नो यादहरू ताजा गरिदिनु भएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद
2: अनि हजुरहरू सबैजना आकाशवाणी खरसाङलाई पनि एकदमै नमस्कार सम्झना गर्न चाहन्छु है हजुरलाई है हाम्रो अनुपमाज्यू इसाराज्यू विश्वज्यूलाई है लेखनाथज्यू केसरीज्यूलाई सम्झन चाहन्छु है
1: इसाराज्यू त यहीँ हुनुहुन्छ नि
0: सबैमा समग्रमा भनिहाल्नु भएको छ तर पनि मलाई विशेष
1: यहाँ
0: फेरि मेरोबाट पनि विशेष एकदम धन्यवाद छ
2: हजुर हजुर हजुरलाई पनि धन्यवाद राम्रो राम्रो प्रोग्रामहरू ल्याउनुहुन्छ है
0: हजुर
2: हाम्रो जति पनि साथीहरू सुन्नुभएको छ अहिले मनोजज्यूले कल गर्नुभयो कलिनाज्यू कल्याण राईज्यू सुन्दै हुनुहुन्छ होला उहाँलाई
0: सायद कल्याणजी चाहिँ हाम्रो लाइनमा चाहिँ खडा हुनुहुन्छ होला है हाम्रो जस्तो लाग्दैछ हामीलाई है हामी आशा गर्छौँ धेरै धेरै धन्यवाद छ यहाँले पनि एकदमै छोटो मिठो रमाइलो कुराकानी राखिदिनु भयो है आज त हाम्रो श्रोताहरू यति विघ्न हामीसित जोडिसक्नु भएको छ है एकदमै खुसी लागेको छ हेरौँ उहाँको हुनुहुन्छ
1: नमस्ते
0: हजुर
3: पितामा जलाएको आगोले मानिसलाई केवल एकपल्ट जलाउँछ भने तर पश्चातापको आगोले त हजारपल्ट जलाएको हुन्छ नमस्कार
0: नमस्कार हजुर नमस्कार यहाँको एन्ट्री नै एकदम दमदार हुन्छ है धमाकेदार हुन्छ है
1: हामीलाई चिने पनि है नयाँ श्रोताहरूको लागि आफ्नो परिचय साझा गरिदिऊ न
3: हजुर म तपाईँहरूको एकदम नियमित श्रोता फर्बु मिरिक निगालीबाट कल्याण राई बोल्दैछु तपाईँ आज बिहानदेखि तपाईँको प्रोग्राम मैले सुनिरहेको छु
0: है
3: बिहान उठेदेखि हजुर अर्चना कार्यक्रम कन्टिन्यू छु सुनिसकेको
0: तपाईँहरूको
3: कार्यक्रमलाई मैले
0: यहाँहरूले नै सुनिदिनुहुन्छ यहाँहरूले नै हाम्रो आकाशवाणी खरसाङलाई अपार

0: नयाँ दिनुहुन्छ है, त्यसको हामी धेरै धेरै आभारी छौँ र आकाशवाणी खरसाङ
1: ऋणी
0: पनि रहनेछ।
1: हजुर राम्रो ढङ्गले एकदम समेट्नु हुँदैछ है, कार्यक्रमहरू राम्रो हुँदैछ तपाईँहरूको,
0: हार्दिक धन्यवाद छ है।
1: टपिक राम्रो ल्याउनु भएछ,
2: त्यस्तै
1: टपिकहरू लियो भने चाहिँ अलिक हामीलाई यसो भल्ला कुसारी गर्नु
0: मजा आउँछ नि,
1: यादहरू पनि है
0: हजुर मजा आउँछ, रमाइलो हुन्छ नि कल्याणजी यस्तो टपिकमा चाहिँ हामीलाई।
2: कल्याणजीले त जहिले पनि हामीसँग बात हुन्छ है, धेरै गम्भीरतापूर्वक एकदमै राम्रो कुरा राख्नुहुन्छ र आज चाहिँ के छ त कल्याण राईज्यूको विद्यार्थी जीवनको अस्मरणीय क्षणमा चाहिँ
0: एकदम भुल्नै नसक्ने है त्यो पलहरू चाहिँ कस्तो छ त यहाँको कल्याणजीको सुनाउन हामी पनि।
1: विद्यार्थी जीवनमा चाहिँ अब हामी यहाँनिर स्कुल प्राइमेरी स्कुल जाँदा चाहिँ हामी चाहिँ कुदेरै पुग्थ्यौँ है, त्यति बेला
0: गाडी
1: त्यो टाइममा चाहिँ कुदेरै पुग्थ्यौँ। म त अन्त त्यहाँबाट अलिकति डिस्ट्रिब्युट भएपछि त्यो मेरो भएन है, तर पनि म चाहिँ त्यो साथीभाइहरूसँग पढ्नु चाहिँ पुरै इच्छा लाग्थ्यो, जान्थेँ म त्यो डोन बक्सकोतिर पनि जान्थेँ कि, त्यहाँनिर त्यो फादरहरूले मलाई चाहिँ एक्सेप्ट पनि गर्थ्यो, त्यो पढ्नुहरू केहरू सिकाउँथ्यो हो, बोल्नुहरू स्पेलिङहरूदेखि लिएर सिकाउँथ्यो, मलाई एकदम राम्रो लाग्थ्यो त्यो स्पिकिङहरूतिर म राम्रो थिएँ कि, त्यहाँ साथीहरूलाई त्यो ब्ल्याकबोर्डहरू के अरे फादरहरूले अन्दाजी लेखिदिन्थ्यो, अन्त मैले त्यो त्यो कन्भर्सेसनहरू उहाँहरूसँग गर्थेँ, त्यहाँदेखि मलाई त्यो फादरहरूले एकदम माया गर्थ्यो, अगस्टिन फादरको म साह्रो याद आउँछ, उहाँलाई मलाई माया गर्थ्यो, हाम्रो एउटा डेनिस सर हुनुहुन्थ्यो कालिम्पोङपट्टिकै हुनुहुन्थ्यो, त्यो सर कहाँ हुनुहुन्छ मलाई सम्झना आइरहन्छ, पुरा माया गर्थ्यो मलाई, अन्त सबै सबै साथीहरूले चाहिँ पनि मलाई एकदमै माया गर्थ्यो, त्यो स्मरणीय क्षण हुन्थ्यो, तर त्यतिको लाइफ चाहिँ कहिले पनि आउँदैन, हामीले चाहिँ डिसिप्लिन चाहिँ अनुशासन भन्ने चाहिँ एकदम सर गुरु टिचर हामीले सर गुरुआमाहरूसँग चाहिँ अनुशासन चाहिँ राख्नुहोस्, मैले चाहिँ अनुशासन राख्थेँ कि, त्यसले गर्दा माया गर्थ्यो, हामी चाहिँ त्यो सानोतिनो कुरामा चाहिँ अब सरहरूले भनेको कुरालाई चाहिँ हामीले माइन्ड गर्नु हुँदैन, अहिलेको नानीहरू चाहिँ सरहरूले अलिकति हकार्यो भने पनि त्यो कुरालाई चुकमान गर्छ, तर त्यो अहिले मैले त्यही हिसाबले चाहिँ यो कोटेसन अलिकति भने लाइन पनि भने पचास आगोले जलाएको छ हजारपल्ट हुन्छ नि त त्यो, तर टिचामा लाग्यो आगोले एकैपल्ट मात्रै जलाउँछ, त्यो कुराहरू चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन भन्ने चाहिँ मेरो एउटा सन्देश हो, हामीले चाहिँ त्यो कामहरू चाहिँ कहिले पनि नराम्रो त्यस्तो सोच सोच विचारहरू चाहिँ अहिलेको स्टुडेन्टहरू त के छ अलिकति सर गुरुआमाले चाहिँ अलिकति नराम्रो अलिकति अब हकार्छ नि त, अलिकति ठुलो सरले करायो भने उसलाई बाटोमा ढुक्ने याद गर्ने हो, त्यो सर लडाइँ पर्ने त्यस्तो सिनहरूमा त्यस्तो चाहिँ कहिले पनि नगर्नु भने प्लिजहरू, अन्त अभिभावकहरूले पनि हामीले त्यो चाहिँ सम्झाउनुपर्छ, अभिभावकहरूले पनि अहिले चाहिँ अलिकति सरहरूले हकार्यो भने पनि कम्प्लेन गर्ने गार्जेन कम्प्लेनहरू गरेर गइहाल्छ हो, अलिकति एक एक थपडी हिँड्दैन गार्जेन, त्यो चाहिँ गर्नु हुँदैन, किनभने त्यो गर्नाले चाहिँ तपाईँको नानीको पढाइ पनि बिग्रिन्छ, अलिकति ज्ञान पनि त्यसले गर्दा चाहिँ हासिल गर्नु सक्दैन, ए कुट्नुपर्ने पो रहेछ मेरो गार्जेन त त्यहाँ गएर सरहरूलाई धम्किन दिँदैछ भनेपछि मैले पनि कुट्नुपर्ने रहेछ भने त्यो ज्ञान चाहिँ सिक्छ, त्यो ज्ञान चाहिँ हामीले सिक्नु हुँदैन नानी, त्यस्तो काम चाहिँ अहिले गर्नु पनि सर गुरुआमासँग चाहिँ हामीले चाहिँ कहिले पनि गर्नु हुँदैन भन्ने सिकायो भने त्यही सिकेर जान्छ कि, अन्त त्यो कुराहरू चाहिँ हामीले पुरा याद गर्नुहुन्छ, गार्जेनहरू पनि प्लिज त्यो अफिसमा गइहाल्नु हुँदैन, तर अलिकति नानीहरूलाई एक थप्पड दियो भने चाहिँ कम्प्लेन गर्नु गइहाल्नु हुँदैन, यो कुराहरूले मलाई अलिकति दुख्छ, अहिलेको गार्जेनहरू पनि त्यस्तै छ ग्रुपै भएर पनि जान्छ फेरि कम्प्लेन गरिहाल्छ, त्यस्तो गर्नु हुँदैन सर गुरुआमा, नराम्रो कुरामा उनीहरूले कहिले पनि त्यस्तो गरेको हुँदैन, राम्रो कुरामा नराम्रो कुरामा गर्दैछ भने अलिकति भन्छ उनीहरूले, त्यो कुराहरू चाहिँ हामीले मनन चिन्तन गर्नुपर्छ, यही हो सन्देश मेरो है।
0: यहाँले एकदमै राम्रो सन्देश दिनुभयो है, साथै आफ्नो शिक्षक फादरहरूलाई पनि सम्झिनु भयो, उहाँहरूको माया है उहाँले बिर्सनु भएको छैन रहेछ है, हजुर एकदमै राम्रो एकदमै राम्रो। अनि साथै साथै यहाँले जुन प्रकारको अब नानीहरूलाई होइन पाठशालामा विद्यालयमा कहिलेकाहीँ अलिकति हकार्नु कुट्नु पिट्नु तर्साउनु पनि पर्ने नै हुन्छ, किनभने है त्यो स्वाभाविक कुरा हो, र त्यसमा त्यो गलत म्यासेज चाहिँ कतै पनि नजाओस् है, अब शिक्षकहरूले पनि एउटा मापदण्ड राखेर चाहिँ नानीहरूलाई है हकारले कुट्ने पिट्ने गर्नु पर्यो, साथै अभिभावक वर्गले पनि ए मेरो नानीलाई कुट्यो पिट्यो भनेर त्यो स्कुलमा गएर दुनियाँ भरको गएर कम्प्लेन गर्ने त्यो चाहिँ दुईपट्टिबाट एउटा गलत म्यासेज चाहिँ नजाओस् हाम्रो समाजलाई हाम्रो नानीहरूलाई
1: आज सम्झाउनु पर्छ, हामीले सर गुरुआमालाई शिक्षक शिक्षिकालाई हामीले गुरु गुरु बाउ गुरुआमालाई हामीले यसरी अनुशासनमा बस्नुपर्छ नानी भन्ने सानैदेखि सिकाउनुपर्छ, हामीले जति पनि हामीले शिशु अब जो पनि आमा बाबाहरू हुनुहुन्छ तिनीहरूले एकदम शिशु चाहिँ आफ्नो जन्मिने वाला छ भनेदेखि त्यो त्यति बेलादेखि नै हामीले डिसिप्लिनहरू एकदमै भङ्ग गर्नु हुँदैन, राम्रो डिसिप्लिन भएर गयो भने त्यही हो प्राइम मिनिस्टर राष्ट्रपति त्यहाँ यसै हुन्छ, उनीहरूको दिमाग राम्रो जे पनि अन्त त्यो दिमाग राम्रो हुन्छ है।
2: कल्याणजीले एकदमै यसरी नै सधैँ हामीसँग कल गर्नुहुँदा एकदमै राम्रो राम्रो विषय राख्नुहुन्छ,
0: अनि
2: उहाँले जुन चाहिँ त्यो नानीको कुरा गर्नु त्यो पनि ठिकै हो, हिरालाई पनि ठोक्

0: चाहिँ शेखर जी सित जुड्दै छौ, कस्तो हुनुहुन्छ शेखर जी?
1: हजुर, म त ठिकै छु हो।
0: हजुर,
1: तपाईहरुको सम्झना, तपाईहरुको एकदम अपार माया,
0: ज्यू
1: एकदम हार्दिक
0: ज्यू ज्यू ज्यू, हाम्रो सम्झना, हाम्रो माया, हाम्रो शुभकामना त शेखरजीलाई छँदैछ। अनि शेखरजीले आलु परेटा चाहिँ कतिको खानु हुँदैछ त आज भोलि?
2: किन मलाई त याद छैन त,
0: आलु परेटा चाहिँ उहाँको एकदमै मनपर्ने व्यञ्जन हो है?
2: होइन, मेरो पनि हो है,
0: शेखरजीको आलु परेटा चाहिँ एकदम है। यहाँ हाम्रो कल्याणजीको चाहिँ फिट एन्ड फाइन र शेखरजीको आलु परेटा चाहिँ नङ्ग्रा मासुको सम्बन्ध जस्तै हो है। हाम्रो देवेन्द्रजीलाई अलिकति थाहा छैन रहेछ है।
1: तपाईँहरूले निमन्त्रण दिनुभयो भने त्यो परेठामा आउँथ्यो होला हो।
0: हजुर हजुर, हेरौँ अब के हुन्छ है, कुनै दिन आउँला परेठाको निमन्त्रण पनि। आउनु सक्नुहुन्छ आकाशवाणी खरसाङको ढोका, 24 घन्टा, 7 दिन, महिना दिन, वर्ष दिन हजुरको लागि खुल्ला छ।
1: हजुर, हुन्छ, तपाईँहरूलाई धन्यवाद छ।
0: हजुर हजुर,
2: शेखरजी विलम्ब नगरिकन हामीहरू विषयतिर जाउँ है। आजको विषय त सुनिसक्नु भएको होला, अनि हजुरको विद्यार्थी जीवनमा पनि यस्तो अस्मरणीय क्षण त घटेकै होला, हामीसँग साझा गर्नुहोस् न।
1: हामी जति बेला इन्फेन्ट क्लास, त्यो टाइममा त इन्फेन्ट भन्छ, अहिले त नर्सरी के भन्छ होइन, त्यो समयमा म चाहिँ अब त्यो 0-1-2 भनेर त्यस्तो अब पढ्नु जान्दिनँ त्यो टाइममा त। अब अन्त सरले चाहिँ अब जाऊ पढाउ ब्ल्याक बोर्डमा भनेर चाहिँ भन्नुभयो। अन्त सर म जान्दिनँ सर भने होइन, मलाई हरियो बाँसले 2 स्वाँट हिर्काउनु मलाई सरले, त्यो 2 स्वाँट खाएको त्यो डरले चाहिँ फेरि सरले त्यो लट्ठी दिनुभयो, त्यो लट्ठी देखाउँदै ब्ल्याक बोर्डमा पढ्नु पर्थ्यो। अन्त ब्ल्याक बोर्डमा चाहिँ त्यो लेखेकै हुन्थ्यो नि, त्यो ब्ल्याक बोर्डमा चाहिँ त्यो 0, 1, 2 भनेर पढ्नु पर्थ्यो। अन्त त्यसै पढ्दै गयो, कतिवटा ठाउँमा गल्ती भयो, सरले सिकाइदिनु भयो, स्याप पास भन्दै भन्नुभयो, त्यसले गर्दा चाहिँ मलाई धेरै कन्फिडेन्स आयो क्या मलाई। अन्त त्यो दिनदेखि चाहिँ सरले चाहिँ मलाई डेली बोलाउनु हुन्थ्यो क्या, अगाडि गएर ब्ल्याक बोर्डमा स्टिक देखाउँदै पढ्नु पर्थ्यो, अन्त सँगसँगै साथीहरूको पनि आवाज आउनु पर्थ्यो त्यति बेला।
0: शेखरजी, यहाँले 2 स्वाटको कुरा गर्नुभयो, 2 स्वाट त त्यो समयको त औषधि हो नि होइन शेखरजी?
1: हजुर हजुर, हो नि, उहाँ सरलाई अझै पनि सम्झना छ। कुरो म क्लास 5 पढुन्जेलसम्म मलाई जोड्नु घटाउनु भाग गर्नु आउँदैन थियो। अन्त इक्जाममा चाहिँ म अरूले कति लेख्यो त्यो त्यो हेरेर तन्केर हेरेर त्यो लेखिदिन्थेँ म। अन्त त्यस्तो छ हो। अन्त उहाँ सरहरू बितेर जानुभयो, तर उहाँको सरहरूको चाहिँ एकदम जुन चाहिँ अब ट्रिक्स थियो पढाउने, एकदम अब कहिले नभुलिने हिसाबले सिकाउनु हुन्छ नि त उहाँले।
0: यहाँको चाहिँ एकदम एकदमै नर्सरी भनौँ न है, त्यति बेला हामीले भुइँ क्लासहरू पनि भयो है, त्यो सम्झना अविस्मरणीय रहेछ, रमाइलो हुन्छ त्यो नानी है, नानी नै भन्नुपर्छ, एकदमै नानी नै हुँदा हामी त्यो भुइँ क्लास नर्सरीहरू पढ्ने गर्थ्यौँ है। यहाँले 2 स्वाटको पनि कुरा गर्नुभयो है, 2 स्वाट त अब त्यो दबाई हो होइन, एउटा औषधि मूलको काम गर्यो त्यसले शेखरजीलाई।
2: अनि शेखरजीले अर्को कुरा पनि सम्झाउनु भयो, 1-1-2-1 भन्ने जुन चाहिँ भन्नुभयो, 1-1-1-11, 1-2-1-12 भन्दै पढ्थ्यो नि है शेखरजी, असलको नानीहरू त यस्तो सुनेको पनि छैन।
0: यो त कथै हुन्छ अहिलेको नानीहरूलाई, उहिलेको है जुन चाहिँ थियो एउटा प्रणाली।
2: हजुर,
1: अन्त पछि हायर सेक्सनमा म जाँदाखेरि एकजना सरले चाहिँ अब के भन्छ एउटा किताब दिनुभएको थियो मलाई, अन्त त्यो किताबको चाहिँ त्यो किताबको चाहिँ यो लेखेर ल्याउनु भनेर चाहिँ भन्नुभएको थियो, मेरोमा त्यो किताब थिएन, अन्त सरलाई मागेको थिएँ मैले। अन्त मैले टिफिन टाइममा त्यो किताब चाहिँ सरलाई फर्काउनु गएँ म, फर्काउनु जाँदाखेरि चाहिँ अन्त अर्को सर चाहिँ एसिस्टेन्ट हेडमास्टर सर चाहिँ क्लासमा आइसक्नु भएको
0: थियो।
1: अन्त उहाँ सरले चाहिँ अब मेरो क्लासमा किन ढिलो, पहिले आएर बस्नुपर्छ, अब लु तिमी बाहिर बस कि त पनिसमेन्ट एक्सेप्ट गर, अन्त पनिसमेन्टमा चाहिँ अब डिप्स गर्नुपर्ने, अन्त पुसअप गर्नुपर्ने 20 पल्ट, अन्त कि त भित्र बस कि त बाहिर, अन्त अब लु साथीहरूले पनि गरिदेऊ न भन। त्यति बेला म चाहिँ अब हाउसमा जाने प्र्याक्टिसले गर्दाखेरि चाहिँ पुरा कन्फिडेन्स थियो, प्र्याक्टिस थियो, अन्त त्यहाँबाट चाहिँ पोजिसन लिएर त्यहाँबाट

0: मैले 20 पल्ट गर्नुपर्ने हो,
1: गरिदिनु भयो त शेखरज्यू।
2: शेखरजीले त गजबले नै पनिसमेन्ट त गजबकै थिएछ, तर शेखरजी चाहिँ एकदम फिट एन्ड फाइन है फौजमा जानु लाग्नु भएकोले एकदमै राम्रो भयो है। शेखरजीको पनि एकदमै राम्रो कुराकानीहरू हामीले सुनिसक्यौँ है। शेखरजी यहाँलाई म यहीँ रोक्न चाहन्छु किनभने हामीसित अझै धेरै श्रोताहरू लाइनमा हुनुहुन्छ है, यहाँको एकदमै रमाइलो कुराहरू साझा गरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद है। समय पनि आज हामीसँग धेर रहेन, क्षमा माग्दै शेखरजीबाट फेरि आगामी दिनमा बातचित गर्ने आशाको साथमा अहिले पनि हामी शेखरजीबाट बिदा दिन्छौँ र अहिलेलाई भने एउटा सानो गीत हामी यहाँ छोड्दैछौँ है। यो गीत पछाडि फेरि तुरन्तै हामी यो कुराकानीमा फर्किन्छौँ।

0: नमस्ते, यहाँलाई धेरै धेरै धन्यवाद है। अजय धनुका हुनुहुन्थ्यो मालबजारबाट, यहाँले पनि हामीलाई सदैव आफ्नो समय दिएर कल गर्नुहुन्छ, बातचित गर्नुहुन्छ है। आजको फोन इन कार्यक्रम कुरै कुरामाको अब हामी अन्ततिर नै आइसकेका छौँ, सम्भवतः अब हामी उपरान्त कुनै पनि कल लिन सक्ने छैनौँ है, समय हामीसित बेसी छैन। र आजको कुराकानी एकदमै रमाइलो भयो होइन देवेन्द्र? आज हामीलाई धेरै नै श्रोताहरूले कल गरेर आफ्नो बाल्यकालको सम्झनाहरू साझा गर्नुभयो।
1: यसरी हामीलाई आज कल गर्नुहुने श्रोताहरूको नाम पढिदिउँ है शरजी। आज हामीलाई कल गर्ने श्रोताहरू हुनुहुन्थ्यो योगेश जाङ्ग्रेज्यू छत्तिसगढबाट, सतीश पाण्डेज्यू खरसाङबाट, इम्तियाज डोग्रा चोपडाबाट, मनोजज्यू चिम्नी देउरालीबाट, कलिना खनाल पुटुङ चियाबारीबाट, अर्जुन प्रधानज्यू सिक्किमबाट, कल्याण रायज्यू थर्बुन निगालेबाट, राकेशज्यू सिमलाबाट, मोहम्मद शरीफ अर्जुज्यू अररिया बिहारबाट, शेखरज्यू तक्दा क्यान्टोनमेन्टबाट अनि अजय धनुकरजी मालबजारबाट। यसरी हामीसँग एकजना फेरि श्रोता जोडिसक्नु भएछ, यो सायद अन्तिम कल हुनसक्छ है।
0: हजुर, धेरै कम्ती समयमा हामी लिनेछौँ। हेलो, नमस्ते।
1: हेलो हेलो, नमस्कार। हेलो,
0: सम्पर्क टुटिसकेको छ देवेन्द्र। यहाँ जो पनि हुनुहुन्थ्यो यहाँलाई हामी क्षमा माग्छौँ, किनभने हामीसित समय नै छैन है। अब हामी यहाँबाट बिदा लिनुपर्ने हुन्छ आजको यो अङ्कबाट है। र जाँदा जाँदै म के भन्न चाहन्छु भने, मेरो चाहिँ स्कुलले जीवनको चाहिँ एकदमै अविस्मरणीय क्षण भनेको चाहिँ, म धेरै नै कोसिस गरेर पढ्थेँ है, हार्डवर्कहरू गर्थेँ, म अरू प्राय सब्जेक्टमा राम्रो नै थिएँ विषयहरूमा है, तर गणित विषयमा चाहिँ म धेरै नै दुर्बल थिएँ, कमजोर थिएँ है। त्यसले गर्दाखेरि गणितको जुन चाहिँ एउटा समय पिरियड चल्थ्यो नि, सरहरू आउनुहुन्थ्यो, त्यो समय चाहिँ म कसरी निकालौँ, कसरी बिताउँ भाइ, म केही नजान्ने है, कुटाई चाहिँ खान्थेँ है। र पनि मैले धेरै कोसिस गर्दाखेरि गणितमा चाहिँ मैले कहिले पनि क्या अब म रटेर हुन्छ है, त्यस्तो गरेर म पास भएर आएको हो, यो सच्चै कुरा भन्नुपर्दा है। र अरू विषयमा चाहिँ मैले 100 चाहिँ अब 89 है, यस्तो 79 चाहिँ लिएको हो, तर गणितमा चाहिँ मलाई एकदम लाग्थ्यो। र त्यो जुन चाहिँ गणितको विषय काठमुला चाहिँ मलाई चाहिँ कति वर्ष जस्तो लाग्ने क्या, त्यो 45 मिनटको समय। अनि देवेन्द्रको चाहिँ के थियो त?
1: तपाईँले जुन चाहिँ भन्नुभयो म त्यसलाई नै कपी पेस्ट गर्न चाहन्छु है, म पनि त्यही हो, गणितमा एकदमै कमजोर है।
0: हजुर हजुर।
1: र अब यसरी है,
0: हामीले पनि अलिकति रमाइलो गर्न खोजेको है, किनभने हामी अब उपरान्त कल लिनु सक्ने अवस्थामा छैनौँ, किनभने हामीसित 1.5 मिनट मात्रै समय छ है। र आज जति जति पनि हाम्रा श्रोताहरूले हामीलाई समय दिनुभयो, आफ्नो विचारहरू साझा गरिदिनु भयो, यहाँलाई आन्तरिक हृदयबाट आकाशवाणी खरसाङको पक्षबाट हामी धेरै धेरै मुरी मुरी धन्यवाद दिँदै, आगामी एपिसोडमा पनि आगामी अङ्कमा पनि हामीलाई यसरी आफ्नो विचारहरू आफ्नो मन्तव्यहरू साझा गरिदिनु हुन निवेदन गर्दै अहिलेलाई पनि हामी बिदा माग्छौँ। र आजको यो प्रसारण एकदमै सुचारु रूपले सञ्चालन हुनमा हाम्रा प्राविधिक मित्र लोप्साङ लेप्चा है, अनि सिएल ब्राह्मिन, साथै हाम्रो प्रसारण सहयोगी स्मितालाई पनि धेरै धेरै धन्यवाद दिँदै, अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको पोस्ट बक्स नम्बर 111 प्रसारण गर्नेछौँ भन्दै यहाँबाट हामी बिदा माग्छौँ। हवस् त, नमस्ते, नमस्ते।

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ फर्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। ताजा यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। ताउनु श्रोताहरू कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस् यहाँ सबै श्रोताहरूको अनुरोधमा। गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, मोहित र रोहित। कटुवा नारायणपुर बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई, ह्याप्पी राई। दुबिहा गाजीपुरबाट प्रतीक राई, रोशनी राई र प्रांजल राई। शेरपुर गाजीपुरबाट अवधेश राई, प्रीति राई र नवनीत राई। महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, सुजाला ठाकुर, ज्योति र रेयांश ठाकुर। बीच टोला कनहरियाबाट मिठु कुमार, सोनी देवी, कुमकुम कुमारी, नैना कुमारी, प्रीति कुमारी र प्रिया कुमारी। लालपुल झाडुजोटबाट चरुवा उराव, रमेश मुन्डा, समेन मुन्डा, महेश मुन्डा, भोला छेत्री, गङ्गे छेत्री, काके छेत्री, भानु भण्डारी, सानु भण्डारी, मनु राई, लालु राई, जसोदर राई, रवि मुन्डा र मुस्कु मुन्डा। यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस् अल्का याग्निक अनि कुमार सानुको युगल आवाजमा विजयपथ फिल्मबाट।

रजगर बजारबाट मोहम्मद शरीफ आर्जु, मोसिन आर्जु, सरफराज खान, दिलावर हुसैन, जुबेदा खातुन, अबेदा खातुन र रिहाना प्रवीण, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी र फातिमा खातुन, पाकुड झारखण्डबाट उत्तम कुमार भगत, श्वेता भगत, तासु किसु, अर्णव र सत्यम, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी, राजन, कल्पना, सुमनिमा, खुशबु, पूजा, रिङ्की र श्रुति, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम गुप्त, कृष्ण गुप्त, नन्दकिशोर गुप्त र पञ्चनन्द यादव, अप्पर सिरबरी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, सयम दर्नाल, शीला राई र पुष्प छेत्री, वीरता मोर्जापा नेपालबाट दिनेश रुचाल र सञ्जिता रुचाल, मेहरनगर उमरखण्ड महाराष्ट्रबाट अभिजित गाउँकर, सरिता गाउँकर, सिद्धान्त गाउँकर, प्रिन्स र एकांश गाउँकर, विश्वकर्मा नगर नागपुरबाट शैलेश गाउँकर, वैशाली, श्वेता, सुमित र ध्वनी गाउँकर, यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको दोस्रो गीत स्वीकार्नुहोस्, सुरेश वाटकर अनि आशा भोसलेको युगल आवाजमा परिन्दा फिल्मबाट।

श्रोताले सुन्दै हुनुहुन्छ फर्मेसी फिल्म संगीतको कार्यक्रम आकाशवाणी गोर्खासाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। त आज तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। त आउनुहोस् श्रोताहरू अघिल्लो गीत स्वीकार्नुहोस्, लता मङ्गेशकरको स्वरमा शक्ति फिल्मबाट। त यस गीतको निम्ति अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ काठमाडौँ नेपालबाट सरोज दत्त र चन्द्र दत्त, बडी खन्जरपुर भागलपुरबाट गुलफारज आलम, बेगम समा आरा, जमालुद्दिन र सरफुद्दिन अन्सारी, मालबजारबाट अजय धनुका र अशोक खड्का, सरलाही सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल वन्दना र प्रियङ्का शर्मा, नटेरन जिल्ला मध्यप्रदेशबाट पुष्प सेन, नितिन सेन र जतिन सेन, भिलाई छत्तीसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव र गरिमा शर्मा, लुधियाना पन्जाबबाट अमरजित कौर र परमजित कौर, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी, प्रदीप मुखिया राजा र विजय डाकिया, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी र साफी अन्सारी, रजुखर बजारबाट मोहम्मद शरीफ आर्जु, सरफराज खान र अफसल पानवाला। त स्वीकार्नुहोस् यहाँ सबै श्रोताहरूको अनुरोधमा अघिल्लो गीत शक्ति फिल्मबाट लता मङ्गेशकरको स्वरमा।

अहिले सुन्नुभयो अभिजित अनि साथीहरूको स्वरमा कृष्ण फिल्मबाट। त आउनु श्रोताहरू अघिल्लो गीत सुन्नुहोस् शक्ति फिल्मबाट। यहाँ सबै श्रोताहरूको अनुरोधमा न्यू चम्टा चिया बगानबाट तुर्क्वात्रोस एक्का, सोनालता एक्का, श्रद्धा एक्का, अनिरुद्ध, डेमियन, जुलियन र चार्ल्स एक्का, झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सोनिया खडिया, रामपुरचोक बिहारबाट मोहम्मद जासिम रही, सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कमरान आलम, फरहान, सञ्जय कुलकर्णी र खुसबू, रोज ब्याङ्क रानी हिटी राजबाडी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा लोहार, प्रतिष्ठा रोका, आहना रसाइली, एकता रसाइली, अनुराधा राई अनि हिमाञ्जली तामाङ, कुलीपाडा कटियार बिहारबाट राजेश भारती, विवाह भारती, आदित्य राज, प्रिन्स राज, आशिष राज, प्रियङ्का, अजय र प्रिया भारती, जतुका किशनपुरबाट आलम दिलकस, सबना नाज, रिजवन राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी राज, सिराजपुर गणेशपुरबाट हिना कौसर, मोहम्मद वकिल राही, फिरोज आलम र नाज प्रवीण।

सुन्दै हुनुहुन्थ्यो फर्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अघिल्लो कार्यक्रम मेलोडी टाइम प्रस्तुत गरिरहेछौँ।

0: सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। आफ्नो 3 राष्ट्रिय भ्रमणको पहिलो चरणमा श्री मोदीले राष्ट्रपति प्रबोवो सुबियान्तोको निमन्त्रणामा यस महिनाको 6 जुलाईदेखि 8 जुलाईसम्म इन्डोनेसियाको भ्रमण गर्नुभयो। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई यमन यात्रा गर्न केही प्रतिबन्धहरू लगाएको 2017 सूचना फिर्ता लिएको छ। यो सूचना यमनमा गृहयुद्ध र सशस्त्र द्वन्द्वको कारण बिग्रदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जारी गरिएको थियो, जसले गर्दा भारतले आफ्ना नागरिकहरूलाई यमनको यात्रामा प्रतिबन्ध लगाएको थियो। कर्मचारी भविष्य निधि संगठन ईपिएफओले आम माफी योजना 2026 सुरु गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत छुट प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानलाई आफ्नो स्थिति नियमित गर्न एकपटकको अवसर प्रदान गरिएको छ। महाराष्ट्रको पुणे जिल्लामा मोसीमा भएको फोहोर फाल्ने ठाउँ दुर्घटनामा मृत्यु हुनेको संख्या 9 पुगेको छ। उद्धार कार्यको 4 दिनमा थप 7 जनाको शव फेला परेको छ। हिजो राति पूर्वी चीनको तटीय सहर ताइजौमा बाबी आँधीका कारण लगभग 20 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। भियतनामका प्रधानमन्त्री ले मिन हुनले फुकोफ टापु नजिकै भएको स्पिडबेक दुर्घटनाको अनुसन्धान गर्न आदेश दिनुभएको छ, जसमा 15 भारतीय पर्यटकको मृत्यु भएको थियो। फिफा विश्वकप सेमिफाइनल खेलहरू अन्तिम चरणमा पुगेका छन्। पहिलो सेमिफाइनल बुधबार फ्रान्स र स्पेनबीच खेलिनेछ। खेल भारतीय समयअनुसार बिहान 12:30 बजे सुरु हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ। इसका साथ ही प्रमुख समाचार पूरा भयो।

参加。

हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथममा लिएका छौँ लोकगीत हिरादेवी वैभवको स्वरमा।

दो अन्तर्राष्ट्रिय जाँचकर्ता अपराध प्रतिस्पर्धाको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सोशल मीडियामा एक पोस्टमा श्री मोदीले शेख हमद बिन खलिफा अल थानी दूरदर्शी नेता रहेको जसले कतारलाई विकास अनि समृद्धिको नयाँ उचाइसम्म पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्रीले कतारका अमीर शेख तमिम बिन हमद अल थानी शाही परिवार अनि कतारका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत मान्यता तथा छुट प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एकपटकको अवसर प्रदान गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि लागू हुने बताएको छ। यो योजना आयकर अधिनियम 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुनेछ। मन्त्रालयका अनुसार योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा इमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्नेछ। छुट प्राप्त भविष्य निधि रोजगारदाताद्वारा व्यवस्थित पीएफ योजना हो, जसले आफ्नो भविष्य निधि योगदानहरू इपीएफओमा सिधै जम्मा गर्नुको सट्टा निजी ट्रस्ट मार्फत आन्तरिक रूपमा सञ्चालन गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाज जीएफएस ग्यालेक्सीमाथि भएको हमलाको कडा निन्दा गरेको छ। विदेश मन्त्रालयको एक बयान अनुसार जहाजमा सवार 11 भारतीयहरूमा 10 जनालाई सुरक्षित बचाइएको छ, जबकि एक भारतीय वर्तमानमा पनि बेपत्ता रहेको बताइएको छ। मन्त्रालयले बताए अनुसार ओमानमा भारतीय दूतावासले स्थितिमाथि लगातार निगरानी राखिरहेको छ अनि जारी राहत तथा बचाउ अभियानमा ओमानका अधिकारीहरूसित समन्वय बनाइराखेको छ। भारतले यस सहायताको लागि ओमान सरकारमाथि आभार व्यक्त गरेको छ। विदेश मन्त्रालयले क्षेत्रमा वाणिज्यिक जहाजहरू अनि नागरिक बुनियादी ढाँचालाई लक्षित बनाइन बन्द हुनपर्ने तथा अन्तर्राष्ट्रिय कानून अनुरूप अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा निर्वाध नौवहन अनि व्यापार चाँडै शुरू हुने बताएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई यमन यात्रा गर्न केही प्रतिबन्धहरू लगाएको 2017 सूचना फिर्ता लिएको छ। यो सूचना यमनमा गृह युद्ध र सशस्त्र द्वन्द्वका कारण बिग्रदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जारी गरिएको थियो, जसले गर्दा भारतले आफ्ना नागरिकहरूलाई यमनको यात्रामा प्रतिबन्ध लगाएको थियो। यद्यपि एक सल्लाहकारमा विदेश मन्त्रालयले सबै भारतीय नागरिकहरूलाई यमनको गैर आवश्यक यात्राबाट बच्न सल्लाह दिएको बताएको छ। मन्त्रालयले भनेको छ यदि यात्रा एकदमै आवश्यक छ भने स्थानीय सुरक्षा अवस्थाको गहन मूल्याङ्कनपछि मात्र यो गर्नुपर्छ र द्वन्द्व सक्रिय रहेका क्षेत्रहरूको यात्राबाट बस्नुपर्छ। महाराष्ट्रको पुणे जिल्लामा मोसीमा भएको फोहोर फाल्ने ठाउँ दुर्घटना मा मृत्यु हुनेको संख्या 9 पुगेको छ। उद्धार कार्यको चौथो दिनमा थप 7 जनाको शव फेला परेको छ। अझै पनि 1 जना फोहोरको थुप्रो मुनि फसेको बताइएको छ। 8 जुलाईमा पुणे जिल्लाको मोसीमा एउटा भवनमा फोहोर फाल्ने ठाउँ भत्किँदा दुर्घटना भएको थियो, जसमा 23 जना फसेका थिए। 9 जनालाई सकुशल उद्धार गरिएको थियो। सेना, राष्ट्रिय आपदा मोचन बल, पिम्परी, चिचण्डवड महानगरपालिका र पुलिसले उद्धार कार्य सञ्चालन गरिरहेका छन्। बेपत्ताहरूको खोजी जारी छ। अमेरिकाले आज बिहान इरानमा फेरि हवाई हमला गरेको छ। यो हमला इरानद्वारा स्ट्रेट अफ होर्मुजमा एक वाणिज्यिक जहाजमाथि हमला गरिएपछि गरिएको हो। इरानको हमलामा जहाजमा आगो लागेको थियो, जसपछि चालक दलले जहाज छोड्न परेको थियो। अमेरिकी केन्द्रीय कमानले बताए अनुसार हमलामा इरानको लगभग 140 सैन्य ठेगानाहरूलाई लक्षित बनाइएको थियो, जसमा मिसाइल, ड्रोन अनि सञ्चार ढाँचा सामेल छन्। जवाबी कार्यवाहीमा इरानले बहराइन, कुवैत, कतार अनि संयुक्त अरब अमिरातलाई लक्षित बनाउँदै मिसाइल अनि ड्रोन हमला गरेको छ। इरानले जोर्डन स्थित एउटा अमेरिकी सैन्य अड्डामा पनि हमला गरेको दावी गरेको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किममा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अरूणाचल प्रदेश, छत्तीसगढ़, पूर्वी उत्तर प्रदेश, गंगाको मैदानी पश्चिम बंगाल अनि हिमाचल प्रदेशका अलग अलग स्थानहरूमा आज भारी वर्षाको सम्भावना मौसम विभागले व्यक्त गरेको छ। जम्मू कश्मीर, लद्दाख, गिलगिट, बाल्टिस्तान, मुजफ्फराबाद, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पञ्जाब

0: पनि उत्तराखण्डमा पनि आज यस्तै प्रकारको स्थिति बनिरहने अनुमान रहेको छ। दिल्लीमा आज आंशिक रूपले बादल लागिरहने अनि तीव्र हावा चल्ने सम्भावना रहेको छ। राजधानीमा आज अधिकतम तापमान 36 देखि 38 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 28.3 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै विकास परियोजनाहरूको लोकार्पण अनि शिलान्यास गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाजमाथि भएको हमलाको कडा निन्दा गरेको छ र मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किममा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौं र अब प्रस्तुत गर्न लागिरहेछौं लोकगीत दुर्गा खरेलको स्वरमा।

चिर लाग्यो लौधान पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधान पाक्यो सबैको बारीमा

भेट फेरी फेरी हुँदैन होला यो ठुलो संसारमा, भेट फेरी फेरी हुँदैन होला यो ठुलो संसारमा।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो दुर्गा खरेलको स्वरमा लोकगीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म संगीत। त प्रथममा सुन्नुहोस् अलका याग्निक अनि बाबुल सुप्रियोको युगल आवाजमा हम तुम फिल्मबाट।

0: तपाईंको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोताहरू, अघिल्लो गीत सुन्नुहोस्, लता मङ्गेशकर अनि साथीहरूको स्वरमा समाधि फिल्मबाट।

0: कयामत से कयामत तक श्रोताले अहिले सुन्नुभयो अल्का याग्निक अनि उदित नारायणको युगल स्वरमा। सुन्दै हुनुहुन्थ्यो फिल्म संगीतको कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। असम सरकारले स्वच्छ इन्धनको उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले पाइप नेचुरल ग्यासमाथि मूल्य वर्धित कर भ्याटलाई घटाएर 5% बनाएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज सोसियल मिडियामा यस आशयको जानकारी गराउनु हुँदै भन्नुभयो, यस निर्णयबाट पिएनजी उपभोक्ताहरूको लागि अधिक सस्तो हुनेछ, ग्यास आपूर्ति गर्ने कम्पनीहरूको आर्थिक व्यवहारितामा सुधार आउनेछ, औद्योगिक विकासले गति पाउनेछ अनि ऊर्जा आत्मनिर्भरताको दिशामा असमको यात्रा अझ मजबुत हुनेछ। अरुणाचल प्रदेशको वाणिज्य एवं उद्योग मन्त्री न्यातो दुकामले हिजो बन्दरदेवा स्थित रोङगोङ मेगा फुड पार्कको प्रशासनिक भवनको उद्घाटन गर्नुभयो। उहाँले फुड पार्कलाई अत्याधुनिक बुनियादी ढाँचाको निरीक्षण पनि गर्नुभयो। श्री दुकामले भन्नुभयो, यो परियोजना अरुणाचल प्रदेशको खाद्य प्रसंस्करण क्षेत्रमा व्यापक परिवर्तन ल्याउन अनि कृषि उत्पादहरूलाई मूल्य सम्वर्धनलाई बढावा दिनमा अपार क्षमता राख्दछ। मणिपुरको मुख्यमन्त्री योमनाम खेमचन्द सिंहले भन्नुभयो, सरकारले लैलोन वाइफाई अपहरण मामिलामा न्याय सुनिश्चित गर्नको निम्ति सबै आवश्यक कदम उठाइरहेको छ। उहाँले बताउनुभयो, पीडितको परिवारहरूद्वारा दिएको जानकारीको आधारमा दुई संदिग्धहरूलाई पहिलेबाटै पक्राउ गरिसकिएको छ। बाँकी संदिग्धहरूको बारेमा गरिएको प्रश्नमा मुख्यमन्त्रीले भन्नुभयो, तिनीहरूको पक्राउ सुनिश्चित गर्न सरकार अनि कानून प्रवर्धन एजेन्सीहरूको जिम्मेवारी हो अनि यस सम्बन्धमा आवश्यक निर्देश जारी पनि गरिएको छ। अरुणाचल प्रदेशको तवाङमा आयोजित हुने 14 अन्तर्राष्ट्रिय पर्यटन मेला 2026 को तयारीको आधिकारिक रूपमा शुभारम्भ भइसकेको छ। कार्यक्रमलाई सफल सञ्चालनको निम्ति एउटा व्यापक रूपरेखा तयार गर्नको निम्ति तवाङ स्थित सर्किट हाउसमा एउटा प्रारम्भिक समन्वय बैठक आयोजित गरिएको छ। बैठकमा आवास व्यवस्था, परिवहन, आयोजन स्थलको तयारी, सुरक्षा, आतिथ्य सत्कार, कार्यक्रम प्रबन्धन अनि प्रस्तावित कार्यक्रम अनुसूचित सहित प्रमुख रसद अनि परिचालन पहलहरूमाथि ध्यान केन्द्रित गरियो। यस कार्यक्रमको आयोजना केन्द्रीय पर्यटन मन्त्रालय अनि अरुणाचल प्रदेश सरकारको पर्यटन विभागले संयुक्त रूपमा गरिरहेको छ। मणिपुरको कामपोक्पी जिल्लामा एक कुकी किसानलाई सिफ्टिङ खेतमा काम गरिरहेको बेला अज्ञात हतियारधारी आक्रमणकारीहरूले गोली हानी हत्या गरेका छन् भने उनकी श्रीमती सकुशल भाग्न सफल भएकी छन्। मृतकको पहिचान गोजाङ गाउँका 53 वर्षीय हवा ओलाल सिंह सिटको रूपमा गरिएको छ। स्थानीय स्रोतका अनुसार हिजो साँझ ती दम्पति आफ्नो झुम खेतमा काम गरिरहेको बेला अपरिचित आक्रमणकारीहरूले उनीहरूमाथि गोली चलाएका थिए। गाउँलेहरूले लगभग 20 राउन्ड गोली चलेको बताएका छन्। साँझसम्म पनि दम्पति घर नफर्केपछि गाउँलेले खोजी सुरु गरेका थिए। खोजीको क्रममा हावलाल सिंहसिटको सौखेतमा धेरै गोली लागेका अवस्थामा फेला परिएको थियो भने उनकी श्रीमती सुरक्षित पुग्न सफल भएकी थिइन्। केही स्थानीय संस्था र गाउँलेहरूले आक्रमणको लागि जेडियुएफकेन र एनएसएनआइएम आतंककारीहरूलाई शंका गरेका छन्। सुरक्षा बलहरूले हालै गोवाजाङ गाउँ नजिकै खोजी अभियान सञ्चालन गरेर धेरै हतियारधारीहरू बरामद गरेको केही दिनपछि यो घटना भएको हो। ताम्लोङ जिल्लाको सिमानामा रहेको यस संवेदनशील क्षेत्रमा भएको हत्याले स्थानीयहरूमाझ फेरि एकपटक सुरक्षा चिन्ता बढाएको छ। घटनाको अनुसन्धान भइरहेको छ। झुम खेती, जसलाई स्थानीय रूपमा पाम्लु भनेर चिनिन्छ, मणिपुरमा पहाडी जनजातिहरूले गर्ने परम्परागत स्थानान्तरण खेती हो। यसमा वनले ढाकिएको

कालो सफा गर्ने वनस्पति जलाउने र त्यसपछि धान तरकारी र नगदे बालीहरूको मिश्रित खेतीको लागि बिउ रोप्ने समावेश छ। आसाम पुलिसले आफ्नो लागू औषध विरोधी अभियानमा ठूलो सफलता हासिल गरेको छ। श्रीभूमि जिल्लामा लगभग 1 करोड रुपियाँ बराबरको 10,000 याबा ट्याब्लेट जफत गरेको छ। पुलिसले यस अभियानमा 2 संदिग्धहरूलाई पनि पक्राउ गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यो सफलताको लागि श्रीभूमि पुलिसको प्रशंसा गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो, ब्रेकिङ ब्रेड आसाममा होइन, मुख्यमन्त्रीले लागू औषध विरुद्ध असम अभियान अन्तर्गत राज्यमा लागू औषध तस्करी विरुद्ध निरन्तर कडा कारवाही भइरहेको बताउनुभयो। पुलिसलाई बधाई दिनुहुँदै उहाँले भन्नुभयो, आसाम पुलिसले लागू औषध तस्करहरूलाई कुनै राहत नपाउने कुरा सुनिश्चित गरिरहेको छ। राज्य सरकारले युवाहरूलाई लागू औषध दुरुपयोगबाट जोगाउन र लागू औषध तस्करीलाई रोक्न अभियान उस्तै तरिकाले जारी रहने पनि उहाँले बताउनुभयो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रममा हजुरहरूलाई स्वागत अनि न्यानो अभिवादन। म सञ्चालिका सुप्रिनाको तर्फबाट श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुन्नेछौ भारत रत्न प्राप्त गर्ने महिलाहरूको बारेमा केही जानकारीहरू। भारत रत्नलाई देशको सर्वोच्च राष्ट्रिय सम्मान मानिन्छ। यो अवार्ड देश र विश्वका लागि अमूल्य योगदानको लागि प्रदान गरिन्छ। सन् 1954 हालसम्म कुल 48 व्यक्तित्वलाई यस अवार्डबाट सम्मानित गरिएको छ, जसमा धेरैजसो पुरुष संलग्न छन् भने महिलाहरूले पनि यो सम्मान पाएका छन्। यो सम्मान कुनै पनि क्षेत्रमा देशका लागि महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई दिइन्छ। आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिएर देशको नाम कमाएको छ, उनको कामले देशलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ, उनीहरूलाई यो सम्मान दिइन्छ। यो सम्मान जति प्रतिष्ठित छ त्यति नै विवादले भरिएको छ।

वर्षौंदेखि भारत सरकारले यो पुरस्कार घोषणा गर्दै आएका छन्। भारत रत्नबाट सम्मानित हुने पहिलो व्यक्ति वैज्ञानिक सीवी रमन थिए। यो पुरस्कार 2 जनवरी 1954 भारतको प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद

द्वारा स्थापित गरिएको थियो। यस अघि यो सम्मान मरणोपरान्त नदिए पनि सन् 1955 देखि मरणोपरान्त यो सम्मान दिने निर्णय भएको थियो। यस अन्तर्गत स्वतन्त्रता संग्राममा भाग लिने धेरै राजनीतिज्ञहरूले पनि यो सम्मान पाएका थिए। यद्यपि जुलाई 13, 1977 देखि 26 जनवरी 1980 सम्म पुरस्कार समारोह स्थगित गरिएको थियो।

अब जानौं भारत रत्न प्राप्त गर्ने महिलाहरूको बारेमा। इन्दिरा गान्धीलाई सन् 1971 यो पुरस्कारबाट सम्मानित गरिएको थियो। अर्को नाम हो मदर टेरिजा। मदर टेरिजालाई उनको कामका लागि विश्वभरि चिनिन्छ। मदर टेरिजालाई सन् 1980 भारत रत्न प्रदान गरिएको थियो। यद्यपि मदर टेरिजा रोमन क्याथोलिक थिइन् तर उनीसँग भारतीय नागरिकता थियो। लामो समयदेखि गरिब र असहाय मानिसहरूलाई सहयोग गरेको भन्दै मदर टेरिजालाई भारत रत्न प्रदान गरिएको थियो। अर्को नाम हो अरुणा असफ अली। अरुणा एक भारतीय स्वतन्त्रता सेनानी थिइन्। उनले सन् 1942 ब्रिटिस भारत छोड आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका थिए। यस क्रममा उनले मुम्बईको ग्वालिया मैदानमा झण्डा फहराएर जसको लागि उनलाई अहिले पनि सम्झिन्छ। सन् 1997 अरुणालाई भारत रत्न प्रदान गरिएको थियो। कर्नाटक सङ्गीतका प्रसिद्ध सङ्गीतकार मदुराई सब्बुलक्ष्मीलाई पनि सन् 1998 भारत रत्न प्रदान गरिएको थियो। उनी संयुक्त राष्ट्र संघको सभामा संगीत प्रस्तुत गर्ने पहिलो महिला थिइन्। 2001 भारत रत्नबाट सम्मानित लता मङ्गेशकर एक प्रसिद्ध गायिका थिए, जसको स्वरले 6 दशक भन्दा बढी समयदेखि संगीतको संसारलाई आशीर्वाद दिएका छन्। भारतको स्वर कोकिला भनेर चिनिने लताले 20 भाषामा 30,000 भन्दा बढी गीत गाएकी छिन्। उनले सन् 1986 दादा साहेब फाल्के अवार्ड पनि पाएका थिए। आज पनि उनले गाएका गीतहरू सुनेर हामी रमाउने गर्छौँ।

अहिले श्रोताले सुन्नुभयो कार्यक्रम विश्वमा हामी, जस अन्तर्गत सुन्नुभयो भारत रत्न प्राप्त गर्ने महिलाहरूको बारेमा केही जानकारीहरू। हस्त श्रोता, अर्को अङ्कमा अन्य विषयहरूको साथ उपस्थित हुने नै छौँ। तबसम्मलाई म सुप्रिनाले पनि आज्ञा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता वार्ताको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट श्रोता आजको वार्ताको कार्यक्रममा सुनौ भारतको सबैभन्दा भव्य संरचनाहरू मध्ये एक लक्ष्मी विलास प्यालेसको बारेमा केही जानकारीहरू लक्ष्मी विलास प्यालेस सन् 1890 महाराजा सयाजी राव गायकवाडद्वारा निर्मित गरिएको थियो आज हामीले दरबारमा देखेका विभिन्न हिन्दू मुगल र गोथिक वस्तुकला प्रभावहरूको संयोजन मूलत महाराजाको दिमागको उपज थियो जसले मेजर चार्ल्स मान्ट प्रमुख वास्तुकार हुनुहुन्थ्यो उहाँलाई त्यस अनुसार निर्माण गर्ने नियुक्ति गरे सबैभन्दा सुन्दर मिनारहरू गुम्बजहरू र मेहराबहरू समावेश गरी यो उत्कृष्ट कृतिलाई जीवन्त बनाउन

लगभग 12 वर्ष लाग्यो। यसको समयमा यो संसारको सबैभन्दा ठूलो निजी निवासको रूपमा प्रतिष्ठित थियो र अझै पनि बकिङ्गम प्यालेसको आकारको 4 गुणाको रूपमा प्रसिद्ध छ। विदेशी बगैचा, आँपका बगैचा र मूर्तिकलाहरू बाहेक शाही सम्पदामा मोती बाग दरबार पनि छ, जो गोही र मयूरहरू भएको सानो चिडियाखाना जुन आज पनि देख्न सकिन्छ र महाराजाका नानीहरूको लागि एउटा सानो रेलवे लाइन पनि छ।

लक्ष्मी विलास दरबारको वस्तुकलाको बारेमा जानौ श्रोता। लक्ष्मी विलास दरबारको चारतली शाही सम्पदा भारतीय राजयुगको उत्कृष्ट वस्तु मध्ये एक हो। लक्ष्मी विलास दरबारमा करिब 170 वटा कोठाहरू छन् जुन यसका महाराजा र महारानीलाई मात्र समर्पित थिए। 70 एकर क्षेत्रफलमा फैलिएको यो दरबारमा इन्डो सारासेनिक मुगल गोथिक वास्तुकलाको एक रोचक संयोजन मात्र थिएन तर एलिभेटरहरू जस्ता उच्च प्रविधि सुविधाहरू पनि थिए। दरबारमा विभिन्न कलाकृतिहरू झुमरहरू र राम्रोसँग मर्मत गरिएको मोन्टेजको साथ व्यवस्थित गरिएको सबैभन्दा आश्चर्यजनक भित्री भागहरू पनि छन्। त्यस समयका प्रख्यात वनस्पति शास्त्री विलियम गोल्डरिङले लक्ष्मी विलास दरबारको भव्य र फराकिलो बगैँचा डिजाइन गरेका थिए।

संग्रहालय र शास्त्रघर बाहेक लक्ष्मीविलास दरबारमा एउटा सानो चिडियाखाना पनि छ, जुन गोही र मयूरको घर हो। भित्रबाट लक्ष्मीविलास दरबार भारतीय वास्तुकलाको सार सहित युरोपेली देश घर जस्तै देखिन्छ। प्रवेशद्वारको ठिक पछि दरबारको सबैभन्दा आकर्षक भाग दरबार हल देखिन्छ। तपाईँले स्टेटको एक क्षेत्रमा अवधि फर्निचर, भेनिसियन झुमर, मोजाइक फ्लोर र बेल्जियम काँचका झ्यालहरू देख्न सक्नुहुनेछ। टेराकोटा र काँस्य मूर्तिकलाको जटिल कार्यहरूले यसको भित्री भागमा एक समृद्ध कलात्मक स्पर्श थप्छ, जबकि इटालियन संगमरमर र क्रिस्टल झुमरले बनेको फराकिलो सिँढीले शाही उत्सव बढाउँछ। लक्ष्मीविलास दरबारमा 19औं शताब्दीमा महाराजाहरूका विशेष हतियारहरू प्रदर्शन गर्ने व्यापक हतियारहरू पनि छ। लक्ष्मीविलास दरबार यसको वास्तुकला डिजाइन, आकार र महाराजा फतेह सिंह संग्रहालयको लागि प्रसिद्ध छ। लक्ष्मीविलास दरबारले यसको कम्प्लेक्स भित्र एलभीपी भोज र सम्मेलनहरू, मोतीबाग दरबार र महाराजा फतेह सिंह संग्रहालय भवन सहित धेरै अन्य भवनहरू समावेश गर्दछन्। संग्रहालय भवन मुख्यत महाराजाका नानीहरूको लागि विद्यालयको रूपमा निर्माण गरिएको थियो। आज यसमा राजा रवि वर्माका चित्रहरूको असाधारण संग्रह र विश्वभरिबाट जम्मा गरिएका अन्य विभिन्न कलाकृतिहरू छन्। अहिले श्रोताले सुन्नुभयो वार्ताको कार्यक्रममा लक्ष्मीविलास दरबारबारे केही जानकारीहरू। हवस् त श्रोता, अर्को अङ्कमा अन्य विषयहरूको साथ उपस्थित हुने नै छौँ। तबसम्मलाई म सुप्रिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

यो आकाशवाणी हो समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले देशको समाज सुधारकहरूको महान विरासतको सम्मान गर्न अनि यसलाई बनाइराख्न प्रत्येक नागरिकको कर्तव्य रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम अनि फिनल्याण्डको यात्रामा जानुहुनेछ। भियतनाममा भारतीय दूतावासले फुकोक द्वीप नजिक हिज भएको नौका दुर्घटनामा ज्यान गुमाउने 15 भारतीय नागरिकहरूका पार्थिव शरीर यथाशीघ्र भारत ल्याइनेछ भनी बताएको छ। अनि मौसम विभागले असम, मेघालय, बिहार, पश्चिम बङ्गाल अनि सिक्किममा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज देशको समाज सुधारकहरूको महान विरासतको सम्मान गर्न अनि यसलाई बनाइराख्न प्रत्येक नागरिकको कर्तव्य रहेको बताउनु भएको छ। श्री राधाकृष्णनले नयाँ दिल्लीको द्वारकामा मन्नम इन्टरनेसनल सेन्टरमा समाज सुधारक एवं स्वतन्त्रता सेनानी मन्नाथ पद्मनाभनको प्रतिमाको अनावरण गर्न अनि मन्नम स्मृति मण्डपमको उद्घाटनको अवसरमा यो कुरो बताउनुभयो। सभालाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले सामाजिक न्याय, समानता, शिक्षा अनि सामुदायिक सेवाप्रति मन्नाथ पद्मनाभनको जीवनभरिको प्रतिबद्धताको उल्लेख गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो, महात्मा गान्धी साथै मन्नाथ पद्मनाभनले सामाजिक रूपले वञ्चित मानिसहरूका हितहरूको रक्षा गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। श्री राधाकृष्णनले ऐतिहासिक वायकोम सत्याग्रहमा मन्नाथ पद्मनाभनको सक्रिय भागीदारीको उल्लेख पनि गर्नुभयो। उहाँले यसलाई भारतको समाज सुधार आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण अध्यायहरूमध्ये एक रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। आफ्नो 3 राष्ट्रिय भ्रमणको पहिलो चरणमा श्री मोदीले राष्ट्रपति प्रोबोबो सुबियन्तोको निमन्त्रणामा यस महिनाको जुलाई 6 देखि 8 सम्म इन्डोनेसियाको भ्रमण गर्नुभयो। यस भ्रमणको क्रममा प्रधानमन्त्रीले इन्डोनेसियाली राष्ट्रपतिसँग द्विपक्षीय छलफल गर्नुभयो र साझेदारीमा प्रगतिको समीक्षा गर्नुभयो। आफ्नो भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदी अस्ट्रेलियाको मेलबर्न जानुभयो। श्री मोदीले अस्ट्रेलियाको प्रधानमन्त्री एन्थोनी अल्बानीसँग 3रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो। आफ्नो 3 राष्ट्रिय भ्रमणको 3रो र अन्तिम चरणमा प्रधानमन्त्रीले 10 जुलाईदेखि 11 जुलाईसम्म न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको निमन्त्रणामा अकल्याण्डको भ्रमण गर्नुभयो। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम अनि फिनल्याण्डको यात्रामा जानुहुनेछ। यस अवधि उहाँले भारतीय उद्योग जगतको एक उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्रालय अनुसार यस यात्राको उद्देश्य व्यापार, निवेश, प्रौद्योगिकी, नवाचार अनि सतत विकासमाथि विशेष ध्यान दिँदै युरोपसित भारतको आर्थिक साझेदारीलाई अझ सशक्त बनाउन रहेको छ। यात्राको पहिलो चरणमा श्री गोयल भोलि स्पेन पुग्नुहुनेछ, जहाँ उहाँले स्पेन च्याम्बर अफ कमर्स अनि आइसिइएक्स स्पेन ट्रेड एन्ड इन्भेस्टमेन्टसित आयोजित एक व्यापारिक बैठकमा भाग लिनुहुनेछ। श्री गोयलले आगामी 14 अनि 15 जुलाईमा बेल्जियमको भ्रमण गर्नुहुनेछ। यस अवधि उहाँले थेल्स समूह अनि सिलाक्स समूहका शीर्ष नेतृत्वसित भेटवार्ता गर्नुहुनेछ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले सतत भविष्य सुनिश्चित गर्न तथा पर्यावरण संरक्षणका लागि पौधारोपण धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो। नयाँ दिल्लीमा वृक्ष मित्र अनि पर्यावरण संरक्षण संकल्प कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री चौहानले भन्नुभयो, आज सम्पूर्ण विश्व जलवायु परिवर्तन अनि धरतीको तापमान बढाउनलाई लिएर चिन्तित छ। उहाँले भन्नुभयो, वर्ष 1880 पछि समुद्रको बढ्दो तापमान अनि पग्लदो हिम नदीहरूले वैश्विक समुद्री जल स्तरहरूलाई लगभग 20 देखि 23 सेन्टिमिटरसम्म बढाइदिएको छ। उहाँले भन्नुभयो, धरती

केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयल भोलिदेखि 17 जुलाईसम्म स्पेन, बेल्जियम अनि फिनल्याण्डको यात्रामा जानुहुनेछ। भियतनाममा भारतीय दूतावासले फुकोक द्वीप नजिक हिज भएको नौका दुर्घटनामा ज्यान गुमाउने 15 भारतीय नागरिकहरूका पार्थिव शरीर यथाशीघ्र भारत ल्याउनेछ भनी बताएको छ। अनि मौसम विभागले असम, मेघालय, बिहार, पश्चिम बंगाल अनि सिक्किममा भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

अहिले सुन्दै हुनुहुन्थ्यो समूह स्वरमा देश वन्दना। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ सामूहिक गायन अनि पाठ।

0: नमस्कार आदरणीय श्रोता, सधैँको आइतबार झैं आज पनि तपाईँहरु समक्ष बाल बगैँचा कार्यक्रमको आजको अङ्कमा उपस्थित भइसकेकी छु। आशा छ तपाईँहरु पनि 103.5 मेगाहर्जको तरङ्गमा रेडियो अघि बसिसक्नुभयो होला तपाईँहरुको प्रिय कार्यक्रम बाल बगैँचा सुन्नलाई। र सर्वप्रथम सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। त श्रोता, आज कञ्चनजङ्घा एकाडेमी ब्लुमफिल्ड टी स्टेट दार्जिलिङबाट आउनुभएका छन् शिक्षिका आशा राई, अनि उहाँसित धेरै नानीहरू पनि उपस्थित छन्। आज प्रथममा शिक्षिका आशा राईले सन्तुलित आहारको आवश्यकता बारेमा बताउनुहुनेछ र सुनौ शिक्षिका आशा राईबाट सन्तुलित आहारको आवश्यकता हाम्रो जीवनमा कतिको आवश्यकता छ भनेर।
1: नमस्कार, म आशा राई आज आकाशवाणी खरसाङ केन्द्रमा उपस्थित भएकी छु र मेरा प्यारा विद्यार्थीहरूसँग कञ्चनजङ्घा एकाडेमी ब्लुमफिल्ड टी स्टेट दार्जिलिङबाट। र आजको हाम्रो विषय छ सन्तुलित आहार र यसको आवश्यकता। नानीहरू, तपाईँहरूलाई थाहा छ सन्तुलित आहार भनेको के हो? ठिक छ, त्यसो भए ध्यान लगाएर सुन्नुहोस् है त। सन्तुलित आहार भनेको मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरू उचित मात्रामा समावेश भएको आहारलाई अथवा खानेकुरालाई चाहिँ सन्तुलित आहार भनिन्छ। शरीरलाई स्वस्थ, बलियो र सक्रिय राख्नलाई कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानीको आवश्यकता पर्दछ। यी सबै तत्त्वहरू उचित अनुपातमा पाइने भोजनलाई नै सन्तुलित आहार भनिन्छ। बुझ्यौ नानीहरू? नानीहरू, सन्तुलित आहारले हाम्रो शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै शारीरिक तथा मानसिक विकासमा ठूलो भूमिका खेल्दछ। स्वस्थ जीवनको आधार नै सन्तुलित आहार भएकाले यसको महत्व अत्यन्त ठूलो छ। मानव शरीरलाई दैनिक जीवनमा काम गर्न ऊर्जाहरू आवश्यक पर्छ, शक्ति आवश्यक पर्दछ। हिँड्न, दौडिन, काम गर्न, अध्ययन गर्न तथा खेलकुदमा भाग लिनलाई पनि पर्याप्त मात्रामा शक्ति चाहिन्छ, हो कि होइन? त्यसै कारण चाहिँ सन्तुलित आहारले यस्तो शक्ति प्रदान गर्छ, विशेष गरी कार्बोहाइड्रेट र बोसो, जसलाई अङ्ग्रेजीमा फ्याट पनि भनिन्छ है। यसले शरीरलाई ऊर्जा दिन्छ भने प्रोटिनले चाहिँ शरीरको कोशिकाहरूको निर्माण र मर्मतीमा सहयोग पुर्याउँदो रहेछ। बाल बालिका वा किशोर किशोरीहरूको शारीरिक अनि मानसिक वृद्धि र विकासका लागि पनि सन्तुलित आहार अत्यन्त आवश्यक छ है नानीहरू। पर्याप्त पोषण नपाउँदा उनीहरूको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ। बुझ्नुभयो नानीहरू? त्यसो भए चाहिँ आराध्या, तपाईँ भन्नुहोस् त, हामीले सन्तुलित आहार खान किन जरुरी रहेछ?
2: हाम्रो शरीर अनि मानसिक विकास र स्वास्थ्यको निम्ति सन्तुलित आहार खान जरुरी छ।
1: हो, तिमीले सही कुरा भन्यौ आराध्या। नानीहरू, सन्तुलित आहार खानाले हाम्रो शरीरमा रोग प्रतिरोधक क्षमता पनि बढ्छ, अङ्ग्रेजीमा इम्युनिटी पावर भन्छ नि है। र भिटामिन र खनिज पदार्थहरूले शरीरलाई विभिन्न रोगहरूसँग लड्न सक्षम बनाउँछन्। नियमित रूपमा फल, फुल, हरियो साग, सब्जी, दुध, अन्डा, दाल तथा अन्य पौष्टिक खानेकुरा सेवन गर्दा शरीर स्वस्थ रहन्छ र रोग लाग्ने सम्भावना कम हुन्छ। सन्तुलित आहारको कमीमा हाम्रो शरीरमा खुनको कमी, कुपोषण, रिकेट्स अथवा स्कर्बी जस्ता रोगहरू पनि देखा पर्न सक्छन्। त्यसैले यस्ता रोगहरूबाट बाँच्न पनि सन्तुलित आहार खान अत्यन्तै आवश्यक छ। नानीहरू, तपाईँहरूले रिकेट्स भनेको सुन्नुभएको

0: थियो
1: सुनेको छैन दिदी
0: त्यसो भए म बताउँछु ध्यान लगाएर सुन्नुहोस् है त
1: हुन्छ दिदी
0: रिकेट्स भनेको चाहिँ यस्तो प्रकारको रोग हो जसले चाहिँ बाल्यकालमा नानीहरूका हात खुट्टा आदि बाङ्गिने गर्छ यस प्रकारको रोगलाई अङ्ग्रेजीमा चाहिँ रिकेट्स भनिन्छ यो विशेष गरेर नानीहरूको शरीरमा चाहिँ भिटामिन डी अनि क्याल्सियमको कमीका कारण हुँदछ तपाईँले देख्नु भएको छ हात खुट्टा कमजोर भएको नानीहरू उनीहरूलाई चाहिँ भनेपछि कस्तो रोग लागेको रहेछ रिकेट्स रोग लागेको रहेछ है त भिटामिन डी हामीले केबाट प्राप्त गर्न सक्छौ साङ्मित भन्न सक्नुहुन्छ
2: भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्छौ
0: ओहो कति राम्रो उत्तर दियो साङ्मितले एकदमै सही अनि नानीहरू सन्तुलित आहारको विभिन्न प्रकारका फाइदाहरू छन् है हेर्नुहोस् है यसले चाहिँ शरीरका विभिन्न अङ्गहरूलाई सही रूपमा काम गर्न मद्दत गर्दोरहेछ है अनि मस्तिष्क मुटु मृगौला फोक्सो तथा अन्य अङ्गहरूको कार्य क्षमता कायम राख्न पर्याप्त पोषक तत्त्वहरूको आवश्यक हुन्छ यदि शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्न सकेन भने विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन सक्छन् सन्तुलित आहारले चाहिँ शरीरलाई चाहिँ तन्दुरुस्त दुरुस्त राख्नुका साथै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ पौष्टिक भोजन सेवन गर्ने व्यक्तिहरू सामान्यतया बढी सक्रिय एकाग्र र स्वस्थ हुन्छन् आञ्जल भन्नुहोस् त सन्तुलित आहार खानाले हामीलाई के फाइदा हुने रहेछ
3: सन्तुलित आहार खानाले हाम्रा शरीर स्वस्थ रहन्छ हामी विभिन्न प्रकारका रोगहरूबाट मुक्त रहन्छ
0: सही कुरा भन्यो आञ्जल मल्ल अनि आजको समयमा धेरै मानिसहरू असन्तुलित खानपानका कारण मोटोपन मधुमेह उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगहरूको समस्याबाट पीडित छन् हो कि होइन हामी तपाईँहरूले सुनिरहेका छौँ सन्तुलित आहारले यस्ता समस्याहरूको जोखिम कम गर्न चाहिँ मद्दत गर्दछ उचित मात्रामा पोषण युक्त खाना सेवन गर्दा शरीरको तौल एकदमै सन्तुलित रहन्छ र दीर्घकालीन स्वास्थ्य पनि लाभ गर्न सक्छौँ यसका साथै पर्याप्त पानी पिउने बानीले पनि शरीरलाई
1: स्वास्थ्य
0: कति राम्रो नानीहरू है अनि पानीले पनि हामीलाई स्वस्थ रहनमा ठुलो योगदान गर्दो रहेछ वर्तमान समयमा संसारभरि नै एउटा मोटोपनको सेवन गर्छन् जसले गर्दा चाहिँ मानिसहरू मोटोपनको शिकार बनिरहेका छन् जसको विपरीत हामीले सन्तुलित आहार खानुपर्छ सन्तुलित आहारमा दुध तथा दुग्धजन्य पदार्थहरू जस्तै दही मही घिउ पनिर आदि साथै अन्न विभिन्न प्रकारका दाल तथा गेडागुडी माछा मासु अन्डा फल फुल हरियो साग सब्जी र पर्याप्त मात्रामा पानी पनि समावेश गर्नुपर्छ यस्ता खाद्य पदार्थहरूले शरीरलाई सम्पूर्ण पोषक अथवा तत्त्वहरू चाहिँ उपलब्ध गराउँछ प्रत्येक व्यक्तिले आफ्नो उमेर स्वास्थ्य अथवा अन्य कार्यहरूको प्राकृतिक अनुसार सन्तुलित आहार सेवन गर्नुपर्छ तिमीलाई कुन फल मनपर्छ अन्य अच्छा तपाईँलाई आइफल मनपर्छ भनेपछि चाहिँ साथीहरू उसलाई त आइफल मन पर्दो रहेछ अन्यलाई त होइन अनि आइफल चाहिँ कस्तो फल रहेछ भन्दा फेरि चाहिँ आइफल चाहिँ अति नै उपकारी फल रहेछ है फलफुलहरू मध्ये पनि र प्रत्येक दिन एक एकवटा आइफल खानाले हाम्रो शरीरमा कुनै पनि प्रकारको रोग लाग्दैन रहेछ सन्तुलित आहार स्वस्थ जीवनको नै के हो आधार हो त्यही कारण चाहिँ तपाईँहरूले प्याकेटको चिजहरू खानु हुँदैन सन्तुलित आहार जसले चाहिँ पोषण दिन्छ शरीरलाई त्यस्तो खाना चाहिँ सेवन गर्नुपर्दछ यसले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने वृद्धि र विकासमा सहयोग गर्ने र रोग प्रतिरोधक क्षमता बढाउने तथा विभिन्न रोगहरूबाट पनि बचाउने काम गर्छ त्यसैले प्रत्येक व्यक्तिले आफ्नो दैनिक जीवनमा सन्तुलित आहारलाई प्राथमिकता दिनुपर्छ र स्वस्थ शरीर स्वस्थ मन र सुखी जीवनको लागि चाहिँ के जरुरी रहेछ नानीहरू
1: सन्तुलित आहार
0: स्याबास अबदेखि तपाईँले प्याकेटको फुड बेसी खानुहुन्छ हरियो परियो साग सब्जी खानुहुन्छ पानी कति मात्रामा पिउनुहुन्छ स्याबास तपाईँहरूले सन्तुलित आहार मजाले बुझ्नु भएछ है त

0: हाम्रो सन्तुलित आहारको विषयलाई हामी यही नै आज शेष गर्दछौँ। धन्यवाद नानीहरू।
1: धन्यवाद दिदी।
2: श्रोता, अहिले सुन्नुभयो शिक्षिका आशा राईबाट हामी सबैको जीवनमा सन्तुलित आहार कतिको आवश्यकता छ भनेर बताउनुभयो। त्यसबारेमा तपाईँहरूले सुन्नु पनि भयो। र अब कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिरहेका छौँ विविध कार्यक्रम। यस विविध कार्यक्रमलाई लिएर आउनु भएको छ कञ्चनजङ्घा एकाडेमी ब्लुमफिल्ड टी स्टेट दार्जिलिङका नानीहरूले। यस विविध कार्यक्रमलाई सञ्चालन गर्नुहुनेछ शिक्षिका आशा राईले। अनि यस कार्यक्रममा भाग लिने नानीहरू यस प्रकार छन्: अन्या सुब्बा, जस्मिन राई, साङ्मित तामाङ, आराध्य थामी, सौम्य विश्वकर्म, एन्जल मल्ल ठकुरी। लौ त सुन्नुहोस् आजको यो विविध कार्यक्रम।
0: हजुर नमस्कार। अब हाम्रो सन्तुलित आहारको प्रस्तुति पश्चात दोस्रो चरणमा हाम्रा नानीहरूले आफ्नो कविता वाचन गरेर सुनाउनेछन् र नानीहरूको परिचय यस प्रकार छ:
3: नमस्ते, मेरो नाम अन्या सुब्बा।
4: नमस्ते, मेरो नाम आराध्य थामी।
5: नमस्ते, मेरो नाम सौम्य विश्वकर्मा।
6: नमस्ते, मेरो नाम जस्मिन राई।
7: नमस्ते, मेरो नाम साङ्मित तामाङ।
8: नमस्ते, मेरो नाम एन्जल मल्ल।
0: नानीहरूको परिचय पश्चात कञ्चनजङ्घा एकाडेमी ब्लुमफिल्ड टी स्टेट दार्जिलिङबाट नानीहरूले अब कविता वाचन गर्नुहुँदैछ। कविताको शीर्षक छ ध्रुव।
9: हामी एउटा कविता वाचन गर्दैछौ। हाम्रो कविताको शीर्षक छ वनभात। यस कविताका कवि हुन् ध्रुव। सेना सेना केटा केटी, फाडी गहरा तोरी बारी, भात पकाई खेलिरहेछन्, हाँसी हाँसी उफ्रिरहेछन्, कोही आगो फुकिरहेछन्, कोही पानी बोकिरहेछन्, कोही चामल धोइरहेछन्, कोही दौरा खोजिरहेछन्। वल्लो घरका पल्लो घरका माधव केशव अनिता विनिता, बटुली साथी सबै जुटेछन्, आज सब छिटिरहेछन्। आधा माना चामल बोकी बोकी, आधा टुक्रा कोपी, जौ औ हामी भाग मिसाई, खेलौ आज वन भात पकाई, जौ औ हामी भाग मिसाई, खेलौ आज
10: फुल

0: अब हामी तेस्रो कविता वाचन गर्न लागिरहेका छौँ। हाम्रो नानीहरूको कविताको शीर्षक छ दुनिया एक दिन बालक थिए।
1: हाम्रो कविताको शीर्षक छ दुनिया एक दिन बालक थिए। कवि हुनुहुन्छ अगम सिंह गिरी। दुनिया एक दिन बालक थिए, जङ्गलका ती वृक्षलता पशु पक्षी सब बालक थिए। मध्य दिवसमा भटभट पोल्ने सूर्य पनि ती बालक थिए। नील गगनका हेर उजाला पूर्ण चन्द्र ती बालक थिए। मध्य हावामा लुटपुट गर्ने फूलहरू ती बालक थिए। दुनिया एक दिन बालक थिए, ठुला नामी लेखकहरू सब क्वा क्वा रुने बालक थिए। शान्त महात्मा ठुला नेता बामी सर्ने बालक थिए। ज्ञानी ध्यानी पण्डित नामी मुसुमुस

0: हजुर हाम्रो कविता वाचनको कार्यक्रम पश्चात हामी सम्पूर्ण कञ्चनजङ्घा एकेडेमी ब्लुमफिल्ड टी स्टेटको तर्फबाट आकाशवाणी खरसाङ रेडियोलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। साथसाथै हामी हाम्रो कार्यक्रम पनि यही शेष गर्न चाहन्छौँ। धन्यवाद।
1: श्रोता यतिन्जेल सुन्नुभयो कञ्चनजङ्घा एकाडेमी ब्लुमफिल्ड टी स्टेट दार्जिलिङका नानीहरूद्वारा प्रस्तुत विविध कार्यक्रम। यस कार्यक्रमलाई सञ्चालन गर्नुभयो शिक्षिका आशा राईले, अनि यसमा अंशग्रहण गर्ने नानीहरू यस प्रकार थिए: अन्या सुब्बा, जस्मिन राई, साङ्मित तामाङ, आराध्य थामी, सौम्य विश्वकर्म, एन्जल मल्ल ठकुरी। श्रोता यो विविध कार्यक्रम पश्चात श्रोताहरू भोलि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती, यसै उपलक्ष्यमा हाम्रा नानी उपासना अधिकारीबाट सुनौ आदिकवि भानुभक्त आचार्यको जीवनी बारे छोटो जानकारी।
2: नमस्कार। आकाशवाणी खरसाङबाट प्रसारित यस कार्यक्रम सुन्दै बस्नुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। म उपासना अधिकारी कक्षा 9 अध्ययनरत छात्र रेकुनोसर अकादमी नक्सलबारी पान्टिङ्कीबाट आज म आदिकवि भानुभक्त आचार्यको जीवनी बारे केही कुरा राख्न चाहन्छु। भानुभक्त आचार्य नेपाली साहित्यका धेरै प्रसिद्ध कवि हुन्। उहाँलाई नेपाली भाषाका आदिकवि भनेर चिनिन्छ। उहाँको जन्म विक्रम सम्बत 1871 को असार 29 गते तनहुँ जिल्लाको चुन्डीडम्बा भन्ने ठाउँमा भएको थियो। उहाँ संस्कृत भाषामा दक्ष हुनुहुन्थ्यो। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभयो। यस कामले नेपाली भाषालाई धेरै लोकप्रिय बनाउन सहायता गर्यो। उहाँका रचना सरल, मिठा र सजिलै बुझ्न सक्ने खालका छन्। त्यसैले आज पनि धेरै मानिसले उहाँका कविता र पुस्तकहरू पढ्दछन्। उहाँले नेपाली भाषा र साहित्यको विकासमा ठूलो योगदान दिनुभएको छ। उहाँका रचनाले नेपाली भाषालाई सबैको बीचमा पुर्याउन सहायता गरेको छ। उहाँ मेहनती, ज्ञानी र सृजनशील व्यक्ति हुनुहुन्थ्यो। नेपाली साहित्यमा उहाँको नाम सधैँ सम्मानका साथ लिन्छन्। उहाँको योगदानको कारण उहाँलाई नेपाली साहित्यको उज्यालो तारा मानिन्छ। उहाँले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन गर्नुभएको काम सधैँ स्मरण गरिनेछ। साथै उहाँले भक्तमाला, बोधशिक्षा र प्रश्न उत्तर जस्ता महत्त्वपूर्ण रचनाहरू पनि लेख्नु भएको छ। उनको जीवनबाट धेरै मानिसले प्रेरणा पाएका छन्। एक घाँसीको राम्रो कामबाट प्रभावित भएर उहाँले पनि समाजका लागि सम्झनालायक काम गर्ने सोच बनाउनु भएको थियो। उहाँको निधन विक्रम सम्बत 20 गतेमा भएको थियो। उहाँको मृत्यु भए पनि उहाँका रचना, विचार र योगदान आजसम्म जीवित छन्। हरेक वर्ष उहाँको जन्म जयन्ती मनाइन्छ र उहाँलाई सम्मानपूर्वक सम्झिने गरिन्छ। नेपाली भाषा र साहित्यको इतिहासमा उहाँको नाम सधैँ अमर रहनेछ। हजुरहरूले भर्खरै आदिकवि भानुभक्त आचार्यको जीवनी बारे सुन्नुभयो। मेरो यो सानो प्रस्तुतिलाई समय दिएर सुन्नुभएकोमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद। फेरि अर्को कार्यक्रममा भेट हुने आशा सहित म उपासना अधिकारी विदा चाहन्छु। नमस्कार।

0: श्रोता उपासना अधिकारीबाट सुन्नुभयो आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती उपलक्ष्यमा उहाँको जीवनी बारे छोटो जानकारी। आदिकवि भानुभक्त आचार्यको यो छोटो जानकारी पश्चात श्रोताहरू अब कार्यक्रमको अन्तमा ससाना नानीहरूको समूह आवाजमा सुनौ बाल गीत।
1: तर हामीसँग त पहेटा छैन, कसले पुर्याइदिन्छ र?

त श्रोता यो बाल गीत सुनाउँदा सुनाउँदै हाम्रो कार्यक्रमको समय पनि सकिसकेको छ र अर्को आइतबार फेरि बाल बगैँचा कार्यक्रमको अर्को अङ्कमा भेट हुने नै छौँ। तबसम्मलाई हामीलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: سینٹرل کمان نے بتایا کہ حملوں میں ایران کے لگ بھگ 140 سینیہ ٹھکانوں کو نشانہ بنایا گیا. اس کے بعد ایران نے بحرین, کویت, قطر اور سنیکت عرب امیرات کو نشانہ بناتے ہوئے مسائل اور ڈرون حملے کیے. اس بیچ ایران کے اسلامک ریولوشنری گارڈ نے اگلی سوچنا تک ہرمز جلڈمرو مد کو بند کرنے کی گھوشنا کی ہے. ودیش منترالے نے یمن یاترا سمبندھی 2017 کی ادھیسوچنا واپس لے لی ہے. یہ ادھیسوچنا یمن میں گرہ یدھ اور بگڑتی سرکشا استھتی کے کارن بھارتی ناگرکوں کی یاترا پر کچھ شرطیں لگانے کے لیے جاری کی گئی تھی. منترالے نے بھارتی ناگرکوں کو یمن کی اناوشک یاترا سے بچنے کی صلاح دی ہے. اگر ضروری ہو تو استھانیہ سرکشا استھتی کا پورا آکلن کرنے کے بعد یاترا کرنے کا پرامرش دیا گیا ہے. اپراشٹرپتی سی پی رادھا کرشنن نے کہا ہے کہ دیش کے سماج سدھارکوں کا مہان وراثت کا سمان کرنا اور اسے بنائے رکھنا ہر ناگرک کا کرتویہ ہے. شری رادھا کرشنن نے آج نئی دلی کے دوارکا میں منم انٹرنیشنل سینٹر میں سماج سدھارک اور سوتنترتا سینانی منناتھ پدم نابھن کی پرتیما کا اناورن کیا. انہوں نے منم اسمرتی منڈپم کا بھی ادگھاٹن کیا. اپراشٹرپتی نے کہا کہ شری منناتھ پدم نابھن آجیوک سماجک نیائے, سمانتا, سکشا اور سمجھا سیوا کے لیے پرتیبد رہے. اس اوسر پر اپراشٹرپتی سی پی رادھا کرشنن نے ایک پیڑ ماں کے نام ابھیان کے انترگت ایک پودا بھی لگایا. دیش بھر میں پودے لگانے کے لیے آج ویاپک ابھیان چلایا جا رہا ہے. اس کے انترگت اتر پردیش میں آج 35 کروڑ پودے لگائے جا رہے ہیں. مکھیمنتری یوگی آدتیہ ناتھ نے گورکھپور سے راج ویاپی پودا روپن مہایگیہ کا شبھارمبھ کیا. कृषि और किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने कहा है कि टिकाऊ भविष्य सुनिश्चित करने और पर्यावरण संरक्षण के लिए पौधे लगाना बेहद महत्वपूर्ण है. नई दिल्ली में वृक्ष मित्र और पर्यावरण संरक्षण संकल्प कार्यक्रम में श्री चौहान ने कहा कि आज पूरा विश्व जलवायु परिवर्तन और पृथ्वी का तापमान बढ़ने से चिंतित है.
1: वर्तमान दर से अगर ग्रीन गैसों का उत्सर्जन जारी रहा, वनों की कटाई, प्रदूषण और प्राकृतिक संसाधनों का अत्यधिक दोहन जारी रहा तो 2050 तक पृथ्वी को गंभीर पर्यावरणीय, आर्थिक और सामाजिक चुनौतियों का सामना करना पड़ेगा.
0: केंद्रीय गृह मंत्री अमित शाह ने आज अहमदाबाद में नगर निगम की 405 करोड़ रुपए की लागत की विकास परियोजनाओं का लोकार्पण और शिलान्यास किया. इस अवसर पर श्री शाह ने एक पेड़ माँ के नाम अभियान के अंतर्गत विशाल पौधारोपण अभियान का शुभारंभ भी किया. इस अभियान के अंतर्गत आज उनके लोकसभा क्षेत्र गांधीनगर में 1,25,00,000 से अधिक पौधे लगाए गए. मध्य प्रदेश के मुख्यमंत्री मोहन यादव ने आज इंदौर में एक पेड़ माँ के नाम वृक्षारोपण अभियान का शुभारंभ किया. इसका लक्ष्य राज्यभर में 21,00,000 पौधे लगाना है. इस अभियान के अंतर्गत 51,000 वर्षा जल संचयन इकाइयां स्थापित करने की भी योजना है. इसका उद्देश्य पर्यावरण संरक्षण और जल संचयन को जन आंदोलन में बदलना है. इस अवसर पर शहरी विकास मंत्री कैलाश विजयवर्गीय और इंदौर के महापौर पुष्य मित्र भार्गव उपस्थित थे. राष्ट्रपति द्रौपदी मुर्मू ने पार्श्व गायिका एस जानकी अम्मा के निधन पर शोक व्यक्त किया है. सोशल मीडिया पोस्ट में राष्ट्रपति ने कहा कि देश ने एक महान गायिका को खो दिया है. लंदन के लॉर्ड्स में भारतीय महिला क्रिकेट टीम और इंग्लैंड के बीच एकमात्र टेस्ट मैच के तीसरे दिन का खेल जारी है. भारत ने अपनी दूसरी पारी में ताजा समाचार मिलने तक 4 विकेट पर 227 रन बना लिए हैं. इससे पहले इंग्लैंड की टीम पहली पारी में 170 रन पर सिमट गई. भारत ने पहली पारी के आधार पर 115 रन की बढ़त हासिल की है. विंबलडन टेनिस टूर्नामेंट में आज महिला डबल्स और पुरुष सिंगल्स के फाइनल खेले जाएंगे. महिला डबल्स में शाम 5:30 बजे चीन की गुआओ हान्यू और फ्रांस की क्रिस्टलिना माल्डोनोविका की जोड़ी का मुकाबला कनाडा की ग्रेबियेला ड्राबोस्की और ब्राजील की लुइसा स्टेफनी की जोड़ी से होगा. वहीं पुरुष सिंगल्स का फाइनल इटली के यानिक सिनर और जर्मनी के अलेक्जेंडर ज़ेरेव के बीच खेला जाएगा. इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ.
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ, एफएम 103.5 मेगाहर्समा. श्रोताहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्स अनि न्युज अन एआर एपमा पनि सुन्न सक्नुहुनेछ. समय साँझको 5:05 भइरहेछ. अबको क्रममा सुनाइरहेछौँ फौजी श्रोताहरूको निम्ति प्रेमी गीतको कार्यक्रम जय जवान.

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कयामत से कयामत तक फिल्मबाट उदित नारायण अनि अल्का याग्निकको स्वरलाई। अब सुनाइरहेछौँ कार्यक्रमको अघिल्लो गीत श्रेया घोषाल अनि सौरभ खानको स्वरमा पद्मवत फिल्मबाट।

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले देशको एक महान गायिका गुमाएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको 6 दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अहमदाबादमा 405 करोड रुपियाँ बराबरका धेरै नगर विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यस अवसरमा श्री शाहले एक पेड़ मा के नाम अभियान अन्तर्गत एक विशाल वृक्षारोपण अभियानको पनि सुरुवात गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज देशका समाज सुधारकहरूको मान विरासतलाई सम्मान र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनु भएको छ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले दिगो भविष्य सुनिश्चित गर्न र पर्यावरण संरक्षण गर्न वृक्षारोपण महत्त्वपूर्ण रहेको बताउनु भएको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले आज इन्दौरमा एक पेड़ मा के नाम वृक्षारोपण अभियानको सुरुवात गर्नुभयो। राज्यभरि 21 लाख रुख रोप्ने

लक्ष्य राखिएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई यमन यात्रा गर्न केही प्रतिबन्धहरू लगाएको 2017 सूचना फिर्ता लिएको छ। कर्मचारी भविष्य निधि संगठन इपिएफओले आम माफी योजना 2026 सुरु गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत मान्यताप्राप्त छुट भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एकपटकको अवसर प्रदान गरिएको छ। दिल्ली पुलिसले अन्तर्राज्य सवारी साधन चोरी गर्ने गिरोहको पर्दाफाश गरेको छ र यस कारवाहीमा संलग्न दुई आरोपीलाई पक्राउ गरेको छ। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार अहिलेलाई पूरा भयो।

बोल्छा च्याबारी सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङबाको करजोडी नमस्ते छ। त श्रोता, आज हामी विशेष चियाबारीमा छहारीको महत्व विषयमा केही छोटकरीमा बताउन लागिरहेछौँ र विश्व प्रसिद्ध वा विदेशी मूलका मुख्य पेय पदार्थ चियाको खेती अङ्ग्रेजहरूद्वारा 1850 सालदेखि लगभग यस क्षेत्रहरूमा सुरु गरेका थिए भने उनीहरूको दूरदर्शिता यस्तो थियो कि खेतीमा जति अधिक आय स्रोत लगायत रोजगारको अधिक मात्रा अन्य खेतीमा हुन सक्दैन। दार्जिलिङ जस्तो भिरालो जग्गामा पनि यसको खेती खुबै राम्रो हुने पत्तो लगाए फलस्वरूप वर्तमान समयसम्म यसको खेती लगभग 200 वर्ष पछि पनि भइरहेका छन् र विगतका

हाम्रा पूर्वजहरूले चियाबारीमा नै काम गरेर आफ्ना छोरा छोरीहरूलाई शिक्षित बनाई उच्च औहदामा पुर्याएका पनि छन् भनेदेखि वर्तमान समयमा पनि दार्जिलिङ पहाडका 80% जनता चियाबारीमा आश्रित छन् अनि यहाँको बजारपात सुख दुःख चाडबाड लगायत अधिकांश चिजहरू चियाबारीमा संलग्न वा प्रभावित छन् यसर्थ सम्पूर्ण वर्गका मानिसहरू जो यस क्षेत्रमा बसोबास गर्छन् यीहरूले चियाबारीको विषयमा बुझ्न नित्यन्तै जरुरी छ र आज हामी विशेष चियाबारीमा छारी भन्नाले चाहिँ के बुझ्न पर्छ भनेदेखिलाई चिया बगानभित्र धेरैवटा फाइदाजनक उद्देश्यको कारण पौधा अथवा वृक्षहरू लगाइन्छ जो पछि गएर ठुला ठुला वृक्ष मा चाहिँ परिणत हुन्छ अनि त्यसले चिया बगान परिसर भित्र नै छारी अथवा सेटको काम गर्छन् अथवा साधारणत भाषामा भन्न पर्दाखेरि ओतको काम गर्छन् त्यसैलाई नै हामी छारी भनिन्छ र चिया बगान भित्र चियाको गाछहरूलाई हेरेर फाइदाजनक हिसाबमा विशेष उद्देश्य वा महत्वको रूपमा लगाइन्छ तर पछि गएर यसले चियाबारीको सुन्दरतालाई पनि बढाउँछ अनि छारीको निम्ति सम्पूर्ण किसिमको वृक्ष लगाउन सकिन्छ यसको निम्ति एउटा छुट्टै प्रकारको वृक्ष जसको पातहरू सानो सानो होस् त्यस किसिमको वृक्ष लगाउन पर्छ जसमध्ये प्रमुख छन् कालो सिरिस काठे सिरिस अनि सेतो सिरिस भन्छौ त्यस किसिमको वृक्ष चियाबारीमा चाहिँ छारीको निम्ति खुबै उपयोगी रहन्छ अनि कुन कारणद्वारा चाहिँ यस प्रकारको वृक्ष लगाइन्छ भनेदेखिलाई कारण चाहिँ यस प्रकारले छ यस प्रजातिको वृक्षहरूमा सानो सानो पत्ता हुन्छन् जसको कारण वृक्षहरूबाट झरेको पत्ताहरूले चियापत्तीको मुनालाई नोक्सान पुर्याउँदैन फलस्वरूप चिया बगानको उर्वरता अनि उत्पत्तिमा पनि कुनै हानि पुर्याउँदैन पछि गएर पत्ताहरू साना साना भएकोले चिया गाछको फेदमा झरी सजिलैसँग कम्ती समयमा गल्छ अनि कम्पोस्ट मलमा परिणत भई चिया गाछलाई फाइदा पुर्याउँछ यसको विपरीत ठुलो पत्ता भएको वृक्षले भने चिया गाछलाई नोक्सान नै पुर्याउँछ छारी युक्त वृक्षहरूले विशेष अघि भने झैं प्रथममा त कम्पोस्ट मल निर्माण गरी चिया गाछलाई पोषण दिन्छ भनेदेखिलाई चिया गाछ वरिपरिको जमिनलाई पनि चिसो राख्छ अनि जरालाई तातिन दिँदैन फलस्वरूप चिया गाछ बलियो हुन्छ जमिनलाई पनि सुक्खाउनदेखि बचाउँछ असिनादेखि पनि बचाउँछ यसलाई सोझै चियापत्तीको मुनामा पर्न भने दिँदैन घामको प्रकाशमा पनि चियाबारीको धेरैवटा जीवाणुहरू सक्रिय हुन्छ अनि चिया गाछलाई हानि पुर्याउँछ तर छारीले भने घामको अधिकांश प्रकाशलाई छेल्ने गर्छ जसको कारण चिया गाछमा अधिक रोग लाग्नदेखि बचाउँछ रेड स्पाइडर माइट अथवा सिन्दुरे भन्ने रोगले अधिक मात्रामा चिया गाछलाई क्षति पुर्याउँछ भनेदेखि जो घामको प्रकाशले फैलिन्छ अनि यसको लागि पनि छारी अति नै रोग प्रतिरोधक प्रभावित हुन्छ अर्को एउटा रोग हो जसलाई हामी फुसारियम भनिन्छ जसले सम्पूर्ण चिया गाछलाई नै सुकाउँछ अनि यो पनि एउटा चिया बगानको ठुलो बिमारी नै हो र यो पनि घामको प्रकाशले नै अधिक फैलिन्छ भने छारीले योदेखि पनि बचाउन साधारणत भाषामा भन्नु हो पर्दाखेरि छारीले एउटा औषधिको काम गर्छ अनि छारीले चिया गाछलाई मात्र नभएर धेरै क्षेत्रमा कर्मचारीहरूलाई पनि फाइदा दिन्छ जस्तै औधी घाम लागेको समय छारीले श्रमिकहरूलाई शीतलता दिन्छ अनि ज्यादा गर्मी हुँदैन निम्न उचाइ भएकोमा निसासिने परिवेश हुन्छ तर छारीले यस्तो हुनु दिँदैन वृक्षको कारण अक्सिजन ज्यादा भएकोले शरीर स्वस्थ हुन्छ अथवा शरीरले अधिक मात्रामा अक्सिजन पाउँछ वर्षाको समय पानी झरीदेखि पनि छारीले धेरै नै बचाउँछ भनेदेखि प्रत्येक चिया बगानमा चिया गाछ साथै कर्मचारीहरूको हितमा छारीको रूपमा वृक्षहरू लगाउन चाहिँ अति नै आवश्यक रहन्छ र चिया बगान लगायत श्रमिकहरूको हितार्थ लगाइने छारी अथवा वृक्षहरू विशेष वर्षाको समयमा जुनदेखि जुलाई महिनामा रोपी अधिक मात्रामा बाँच्छ अनि फैलिन्छ कारण यस समय जमिन चिसो हुन्छ पौधालाई चाहिने आवश्यक मात्रामा पानी प्राकृतिक स्रोत आकाशबाट नै पाउँछ अनि समय समयमा घाम पनि पाउँछ वृक्षको पोषण पूर्ण रूपले हुने भएकोले लगाएको वृक्षहरू मर्न पाउँदैन अनि सम्पूर्ण तौरमा विकसित हुन्छ तर वृक्ष लगाउँदा सठिक तरिकाले जराको भाग पुरिने हिसाबमा खाल्डो बनाउनु पर्छ अनि असल तरिकाले माटोलाई पुर्न पर्छ साथमा पौधा भर्खर रोपेको हुनाले दुर्बल हुन्छ तर यसले हावा अन्य कुरोहरूबाट बचाउन वृक्षसँग एक एकवटा खुट्टी लगाउनु नित्यन्तै जरुरी पर्छ र चिया बगानमा प्रत्येक चिजको एउटा एउटा मात्रामा परिमाण छन् कारखानाभित्र चिया बनाउँदा कोइला वा हावा पानी प्रयोगमा आउने पदार्थहरूको परिमाण भए झैं बाहिर चिया बगानमा दवाई पानी कलम जस्तै छारी वृक्षको पनि एउटा

दूरत्वको परिमाण छन्। जस्तै एउटा वृक्ष लगाएको 40 फुट टाढोमा अर्को वृक्ष लगाए सठिक छारी अथवा 40 देखि 40 फुटमा वृक्ष लगाए यसको उत्तम प्रगति हुन्छ। ज्यादा बाक्लो वृक्ष भए यसको राम्रो प्रगति भने हुँदैन। र साधारणत छारीको निम्ति पौधा लगाउँदा 4-5 फुट लामो लगाइन्छ र सठिक ढङ्गले लगाएको पौधा 4 देखि 5 सालमा एउटा परिपक्व छारीको रूपमा परिणत हुन्छ अनि यसले चिया बगानमा अनि श्रमिक वर्गको हितमा कार्य गर्न सक्षम बन्छ। तर यसलाई निर्दिष्ट समय सीमा पनि दिन सकिन्न, कारण चिया बगानमा आफ्नै लम्बाई अनुसारको पौधा लगाइन्छ। सानो पौधालाई अधिक समय लाग्छ भने ठुलो पौधालाई कम समय लाग्छ। छारीको रूपमा लगाएको वृक्षलाई स्वस्थ राख्नको निम्ति यसलाई समय समयमा ध्यान दिन नितान्तै आवश्यक छन्। जस्तै आवश्यकता अनुसार वृक्षको हाँगाहरू बाक्लो भए यसको हाँगाहरू छास्न पर्छ, जसलाई हामी लोपिङ भन्छौ, र पौधा नसरिन्जेल वरिपरि गोड्न पर्छ। पौधाहरू रोगग्रस्त भए स्प्रेसम्म पनि लगाउन पर्छ। र वर्तमान समयमा धेरैवटा बगानमा झन् यी वृक्षहरू जोगाउन हेतु रुखहरूमा नम्बर पनि लेखिन्छ, जसले गर्दा गिन्ती पनि हुन्छ अनि सुरक्षा पनि हुन्छ। र छारीले बायो अर्ग्यानिक चिया बगानमा झन अधिक फाइदा दिन्छ अनि पहाडमा भन्दा ज्यादा मधेसमा यसको प्रयोग गरे फाइदाजनक हुन्छ। तरै पनि 99% चिया बगानमा यसलाई प्रयोगमा ल्याएको छन्। साथै चिया बगानको दीर्घ आयु, उन्नति, प्रगति लगायत श्रमिकहरूको आर्थिक अनि शारीरिक हितको निम्ति छारीको स्वरूप वृक्ष लगाउन अति नै आवश्यक छन्। र वृक्ष नै हाम्रो जीवन हो। अन्तमा श्रोता वर्गलाई पनि एउटा सन्देश, पेड लगाऊ पुण्य कमाऊ। त श्रोता, अहिले हामीले चिया बारीमा छारीको महत्व विषयमा छुटकरीमा बताइहाल्यौं र आउनुहोस् अब हामी केही क्षण रमाइलो गरौं।

0: यसरी केही क्षण गीत सुनेर रमाइलो गराए पश्चात आज हामीले दार्जिलिङ चिया बगानका वरिष्ठ टी प्लान्टर्स साथै पश्चिम बङ्गालका चिया विकास निगमका अवकाश प्राप्त निर्देशक श्रीमान लालबहादुर देवानज्यूलाई हामीले हाम्रो सभामा निम्ताएका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार, नमस्कार, धन्यवाद।
0: त श्रोता, यहाँले चाहिँ आज हामीलाई विशेष चिया बगानहरूमा श्रमिकहरूको घट्दो संख्या के कस्तो प्रकारले भइरहेछ यस विषयमा बताउनुहुन्छ र देवानज्यू बताइदिनुहोस् न हाम्रा चिया बगानमा के कारणले श्रमिकहरूको संख्या चाहिँ दिनोदिन घट्दै जाँदैछ होला त?
1: हस्, धन्यवाद तपाईँले मलाई यो आकाशवाणी खरसान केन्द्रको मार्फत आजको यो हाम्रो विशेष दार्जिलिङ जिल्लामा जो 87 चिया बगानहरू छन् दार्जिलिङ पहाडी खण्डमा, त्यसमा एउटा ठुलो समस्या देखा पर्दैछ।
0: हजुर,
1: समस्या त भइ नै बस्छ किसिम किसिमको, तर आजको वर्तमान समस्या के भएको छ भने समयको परिवर्तनले गर्दा यहाँ चिया बगानमा काम गर्ने श्रमिकहरू घट्दै जाँदैछन्।
0: हजुर,
1: त्यसको साथसाथमा हुन त अहिले हालमा सुन्दैछौँ हामी, पत्र पत्रिका पढ्दै पनि छौँ, कुन कुन चाहिँ कम्पनीको ग्रुपको अरे 10 बगान बन्द भयो अरे, कुन चाहिँ अरे कोही त हाम्रो श्रमिकहरूले नै बन्द गरे अरे, कोहीले मालिकले बन्द गरे अरे, तर त्यो सबैमा आउँछ कुरा चाहिँ पैसाकै कुरा, रुपियाँ पैसाकै कुरा आउँछ। रुपियाँ पैसाको कुरा आएपछि श्रमिक भनेको, कर्मचारी भनेको काम गरेर पैसा लिने, आफ्नो जीविका गर्ने, आफ्नो घर चलाउने, आफ्नो छोराछोरी
0: गर्ने,
1: त्यो पैसा दिने पे मास्टर चाहिँ मालिक भयो।
0: हजुर,
1: र यसमा मूल भूमिका चाहिँ मालिककै आउँछ। आज एउटा ठुलो समस्या अब हाम्रो दार्जिलिङ पहाडमा देखा पर्दैछ अहिले, कि लो कमान पो बन्द भयो अरे,
0: सुन्नमा आइरहेको छ नि,
1: आइरहेको छ, कति दुःखको कुरो, कति दुःखको कुरो। दार्जिलिङ त्यो ठाउँ हो जसले चाहिँ आज संसारलाई भन्छ कि हामी चाहिँ च्याम्पियन अफ टिज बनाउँछौँ, चिया मात्र होइन हामी, चियापत्ती पेलेट चिया मात्र होइन हामी, च्याम्पियन भन्ने जो संसारको अति बहुमूल्य एउटा मादक पदार्थ जो चाहिँ फ्रान्सबाट आउँछ, उहाँले भन्छ कि हामी त चिया मात्र नबनाएर च्याम्पियन अफ टिज बनाउ, चियाको च्याम्पियन बनाउँदैछौँ। त्यही ठाउँमा चाहिँ आज दसैँ आउने बेलामा
0: यस्तो प्रकारको
1: दर्जनौ बगानका हाम्रै मान्छेहरू पहाडवासीहरू आज चिन्तित छन्, को के होला, कसो होला, के होला। र यही समयमा आज हामी केही वर्ष अगाडि देख्दैछौँ चिया कमानहरूमा श्रमिकहरूको संख्या, श्रमिकहरूको उपस्थिति घट्दै गएको।
0: सम्झौँ
1: एउटा बगानमा त्यहाँनिर 100 श्रमिकहरू छन् भनेदेखि त्यहाँनिर उपस्थित हुन्छन् काम गर्नको लागि, चाहे पत्ती टिप्नुको लागि होस् चाहे अन्य कामको लागि होस्, उनीहरू आउँछन् त्यहाँनिर 30-40। त्यसले त अब त्यो त्यहाँको व्यवस्था, त्यहाँको त्यो चिया बगानको आर्थिक स्वास्थ्य त बिग्रेर जान्छ। यो भइराखेको छ अहिले, यो

0: धेरै ठाउँमा यो हामी सुन्दैछौँ देख्दैछौँ र हाम्रा बगानका मालिकहरू म्यानेजमेन्टहरू अन्त चिन्तित पनि छन् जुन चाहिँ नहुनु पर्ने यसको कारण हजुर यसको कारणहरूमा अब खोज्दै लाँदाखेरि चाहिँ अब सबभन्दा ठुलो कुरो माली पक्षबाट आज समयको परिवर्तनले गर्दाखेरि अगाडि जुन चिया कमानमा श्रमिकहरू हुन्थे मजदुरहरू हुन्थे म्यानेजर हुन्थे मालिक हुन्थे कम्पनी हुन्थे त्यो जमानामा चाहिँ एकदम एक नासको त्यो प्रणाली त्यहाँको काम कुरो गराएको तरिकाहरू अरू केही उपाय थिएन
1: छैन
0: त्यो कमानमा जति पनि छ उनीहरू आउँथे गर्थे त्यो बेला रोजहरू पनि कम्ती थियो तलब कम्ती थियो र पनि आउँथे तर आज त फेरि संसार यति साह्रो भएको छ कि आज हाम्रा नानीहरू अथवा हाम्रो श्रमिकहरू पनि अलिक पढेका छन् भनेदेखि उनीहरू त कता कता खोजेर पासपोर्ट बनाएर के बनाएर विदेश गएर कमाइराखेको अन्त उनीहरूले यहाँको 230 रुपियाँलाई किन पर्खिने यसो हुँदाखेरि चाहिँ यो विषय चाहिँ खासमा मालिक पक्ष र सरकार पक्षले पनि चिन्ता गर्नुपर्ने सोच्नुपर्ने यसको लागि कसो गर्नुपर्ने भन्नु घोरिनुपर्ने समय हो त्यो छ तर त्यो कमाउनुको लागि आए तापनि उहाँको एउटा सिद्धान्त उहाँको एउटा जीवनको उद्देश्य हुनुपर्छ कि यो चिया उद्योग चाहिँ यस्तो उद्योग हो उद्योग त सबै छ नि मोटर बनाउने कारखाना त उद्योगै हो होइन लुगा बनाउने एकदम टेक्सटाइल मिल छ त्यो उद्योगै हो साइकल बनाउने छ भने त्यो उद्योगै हो तर चिया क्षेत्र मात्र चियाको उद्योग मात्र त्यस्तो उद्योग हो जहाँ चाहिँ खालि एउटा कारखाना बनाएर कारखाना र कहाँको मजदुरहरू मात्रै हिसाब नगरेर यहाँ चाहिँ सरकारले उहिलेदेखि नै आज दार्जिलिङको कुरा गरौँ भने 160 वर्ष 170 वर्ष हुँदैछ त्यो बेला नै लु यो चिया रोप्ने हो तिमीले कम्पनीले माग्यो जग्गा सरकारलाई भनेदेखि चाहिँ लु तिमीलाई फ्री होल्ड हुन्छ कि लिज होल्ड हुन्छ भनेर हगि तिमीलाई पक्कै गरेर त्यति बेला 1000 एकर 2000 एकर 5000 एकर दियो नि त यस्तो खालको जग्गा हो जमिन भएपछि त्यहाँनिर जनता जनार्दन भयो ठुल्ठुलो व्यापक रूपमा अब सोसाइटी बनियो होइन समाज बनियो मानव समाज बनियो त्यो मानव समाज र त्यो कारखानाको एउटा त्यो उद्योगको चिया उद्योगको एउटा फ्याक्ट्रीको बगानको मालिकको सम्बन्ध भयो नि यो एउटा उद्योगको छ यो उद्योग भन्दा पनि चिया उद्योग चाहिँ एउटा विचित्र खालको उद्योग हो जसमा चाहिँ धेरै धेरै जमिन हजारौँ हजारौँ एकर जमिन त्यसमा संलग्न भएको हुन्छ जुन चाहिँ अरू कारखानामा हुँदैन जस्तै मोटर कारखाना बनायो भनेदेखि 500 होला उसलाई चाहिएन नि उसलाई चाहिएन र यो चिया उद्योगमा चाहिँ अब त्यहाँनिर एउटा समाज बनियो समाज बनिएपछि अब एउटा बगान छ होइन त्यहाँनिर एउटा निर्दिष्ट हिसाबले एउटा हिसाबले त्यहाँनिर एउटा यति सङ्ख्या भनेर उहाँको खातामा कमानको खातामा छ नाम तर ती मानिसहरू आउँदैनन् काममा जसलाई चाहिँ अति नै खाँचो छ उनीहरू आउँछन् तर त्यो जुन घरमा चाहिँ सम्झौँ अहिले त अब संसारको व्यवस्था देशको व्यवस्था उहिलेको जस्तो नभएर अब कता पुगे पुगे भिन्दै भिन्दै खालको भएको छ सम्झौँ त्यो बगानमा कोही गएको छ कोही घरबाट गएको छ दुबई कोही गएको छ पर के अरे कोही दिल्लीमा छ कोही बङ्गलोरमा छ होइन कोही चाहिँ फेरि फौजमा गएको छ प्यारामिलिट्री फोर्समा गएको छ बिएसएफमा गएको छ आर्मीमा गएको छ त्यहाँबाट पनि त आइस्ता भयो त्यो घरलाई अन्त त्यहाँको घरको आइस माने आर्थिक अवस्था त एकदम दरिलो छ नि त उहिले जस्तो थिएन छ त कमान छैन के गरोस् त्यसो हुँदाखेरि चाहिँ अब यो सब सोसियो इकोनोमिक भन्छ एउटा सामाजिक अर्थव्यवस्थाको एउटा हामीले विश्लेषण गर्दै लाँदाखेरि चाहिँ आजको यो समयले भन्छ कि हाम्रा मालिकहरूले कम्पनीहरूले अनि सरकारले पनि स्वयं यसमा चिन्तन गर्नुपर्ने सोच्दै गर्नुपर्ने अवस्था आएको छ
1: र देवनज्यू अर्को प्रश्न नि अब अहिले हामीले घट्दो श्रमिकहरूको घट्दो संख्या विषयमा र यस अघि पनि के यस्तो घटनाहरू घटिरहेको थियो होला चिया
0: अगाडि हुँदैन थियो अगाडि हुँदैन थियो तर एउटा कुरा म भन्नु मन लागेको छ यो व्यापक रूपमा सबै 87 वटा बगान जो छ है 87 बगानमा एउटा निर्दिष्ट कम्पनीहरूको छ उनीहरूको अधीनमा छ होइन तर सबैमा यो छैन कोही कोही कम्पनी यस्ता पनि छन् उनीहरूले त्यो सुचारू रूपले स्वस्थ प्रकारले त्यहाँनिरको जनता त्यहाँनिरको पब्लिकलाई पनि एकदमै के अरे राम्रो प्रकारले उहाँलाई त्यो के अरे मानसिक रूपमा चाहिँ त्यो कता जाउँ कसो गरौँ भन्ने खालको अवस्था छैन त्यो त्यहाँको भनौँ मैले भन्दै थिएँ सोसियो इकोनोमिक जो एउटा अवस्था छ त्यहाँ ठिकठाक छ कतिवटा कम्पनीहरू छन् त्यहाँनिर यो सब समस्या छैन तर कतिवटा कम्पनीहरू छन् जसले चाहिँ तातै मरौँ जली मरौँ तातै खुवाउँ भन्ने एउटा आउँछ नि त्यो प्रकारले बगानहरूको अवस्था खराब हुँदै

0: राम्रो हुनु पर्यो नि त होइन अब मैले यति किने भने अब त्यसको आय स्रोतै छैन नि त के भयो त्यसै खेर गयो नि त
1: होइन
0: त श्रोता यहाँ देवनज्यूसँग त अझ धेरै बात गर्नु बाँकी नै छ र यसै बिचमा आउनुहोस् केही क्षण साङ्गीतिक विश्राम लिउँ त देवनज्यू अहिले हामीले यसरी बिचैमा एउटा सानो
2: हजुर
0: साङ्गीतिक विश्राम पनि होइन गीत पनि सुनाउनु है र तपाईँलाई पनि गीत सायद राम्रो लाग्यो होला र अब हामी फेरि हाम्रो कार्यक्रमपट्टि लागौँ है र देवनज्यू अर्को प्रश्न चाहिँ के छ भने नि अब श्रमिकहरू घट्नुको जुन मुख्य कारणहरू हुन्छ नि होइन यो कारणहरू चाहिँ के छन् होला
2: त्यही भनिहाले विशेष गरिकन जो कमानको व्यवस्था राम्रो छैन भनेदेखि अब अहिले जस्तो सुन्दैछु नि हामी कतिवटा बगानहरू बन्द हुँदैछन् भनेर अब त्यस्तो बगानमा त अब मान्छेले सोच्नु थालेका छन् अब यस्तै ठाउँमा बसेर हामीलाई हाम्रो भविष्य हाम्रो छोराछोरीको भविष्य भावी पिँढीहरूको भविष्य कसो होला त भनेर उहाँहरू चिन्तित छन् र यसैको भरोसामा नबसेर चाहिँ उनीहरूले यसको विकल्प कसो गर्नुपर्ने अर्को बाटो कता कता खोज्नुपर्ने अब त्यो बाटो खोजेपछि त उहाँहरूले बाटो पाएका हुन्छन् आउँछन् नै जरुरै अब त्यो उनीहरू अनुपस्थित भए त घट्यो अन्त एक एकजना गरेर दसजना दस दसजना गरेर पचासजना घट्दै गयो नि त तपाईँको घट्दो अवस्था चाहिँ यो यसलाई अब रोक्नु पर्यो भनेदेखि थाम्नु पर्यो भनेदेखि चाहिँ अब सोच्नुपर्छ बाटो निकाल्नु पर्छ यसको बाटो खोज्नुपर्छ कम्पनीहरूले मालिकहरूले साथै सरकारले पनि सरकारको पनि यसमा भूमिका ठुलो आउँछ
0: र मुख्य कारण चाहिँ भनौँ अहिलेको महँगाईको जमानामा है रोज वृद्धि नै रोज वृद्धि नै अब यो रोज वृद्धिमा तपाईँको अहिलेको फिलहाल रोज 232 रुपियाँले त केही पनि हुँदैन नि होइन आफ्नो छोरा छोरी छ नानीहरू छ उहाँको भविष्यको लागि त केही जोगाड त गर्नु पर्यो नि त है कमनकै भरमा त भएन
2: भएन
0: यो जगादेखि पलायन त गर्नै
2: पर्यो
0: अन्तमा देवनज्यू यो समस्याको समाधान है अनि सम्भवहरू चाहिँ के कस्तो छ होला कसरी चाहिँ समस्याको समाधान चाहिँ गर्न सकिन्छ होला
2: अब तपाईँ र मैले मात्रै कुरा गरेर त भएन तर मेरो विचारमा लाग्छ कि यसमा सरकार स्वयं अनि मालिक पक्षको एउटा दरिलो सोच्ने ग्रुप बनिनुपर्छ अनि सबभन्दा ठुलो कुरो यो 230 रुपियाँ नै हामीले थुप्रै दियौँ हामीले कोही यति तलब बढाएर यति रोज बढाएर चाहिँ हाम्रो त नाफा हुँदैन भन्नेपट्टि नभएर चाहिँ आज सरकारले पनि सोच्नुपर्छ जुन दार्जिलिङको चिया जसको लागि चाहिँ सरकारले पनि अरू कुनै क्षेत्रमा पनि दिएको छैन दार्जिलिङको लागि मात्र भनेर चाहिँ दार्जिलिङको चिया उद्योग चाहिँ बिमारी भयो भनेर चाहिँ 1970 को दशक बित्दै गर्दा चाहिँ भारतको चिया सम्बन्धी देखरेख गर्ने जो विभाग छ शाखा छ त्यो चाहिँ भन्छ टी बोर्ड इन्डिया उसको जिम्मामा यी हाम्रै खरसाङमै है वाटिन कमान्ड स्प्रिङफिल्ड भन्थ्यो अहिले क्यासलटन भन्छ त्यसको मुनतिर 50-55 एकर जमिन लिएर चाहिँ रिसर्च सेन्टर बनाइराखेको भारत सरकार अरू कुनै ठाउँमा पनि दिएको छैन यदि भारत सरकार चाहिँ दार्जिलिङको चियाको लागि यति चिन्तित बस्न चाहन्छ भनेदेखि सक्छ भनेदेखि चाहिँ यसैको मार्फतमा चाहिँ यसैको जिम्मामा चाहिँ केही मेकानिजम दार्जिलिङको चियाको विपणनको लागि दार्जिलिङको चिया अब यहाँनिर जब रोज बढ्न साथै मालिकहरूले भनिहाल्छ कि अब यो बढाइदियो अब हामीले त कसरी चलाउनु कमान होइन तर दार्जिलिङको चिया यदि यति साह्रो प्रमुख यति मूल्यवान छ यति महत्त्वपूर्ण छ भनेदेखि चाहिँ दार्जिलिङको चियाको निम्ति चाहिँ भारत सरकार स्वयंले अनि मालिकहरू पनि एकजुट भएर मालिकहरूलाई पनि डोर्याएर भारत सरकारले चाहिँ एउटा यस्तो मेकानिजम तयारी गर्नुपर्छ जसमा चाहिँ दार्जिलिङको चिया चाहिँ विदेशको क्रेताहरूले विदेशको किन्ने मान्छे कम्पनीहरूले चाहिँ उनीहरूले तोक्नु नपाओस् यहाँकोले तोक्नु पर्यो यहाँकोले तोक्नु पर्यो हाम्रो भारत सरकारले भन्छ भारतको चिया दार्जिलिङको चिया उद्योगले भन्छ हामी चाहिँ यो चिया एटीमा मात्रै बेचौँ लान्छौ नलैजाऊ गेट आउट भन्ने खालको एउटा यस्तो मेकानिजम तयारी गर्न सक्नुपर्छ जसले गर्दा चाहिँ यहाँको दार्जिलिङको चिया जो छ क्षेत्र 87 कमान लिएको होइन उनीहरूको चाहिँ भविष्य उनीहरूको चाहिँ आफ्नो के भन्छ एउटा दर्जा उनीहरूको जुन एउटा सम्मान स्थान चाहिँ एउटा मेन्टेन भएर त्यसलाई चाहिँ गरिमामै बनाएर चाहिँ अर्कै खालको अध्याय दार्जिलिङ चियाको बनाउन सकिन्छ तर त्यसको लागि चाहिँ एउटा एकदम प्रण गर्नु पर्यो डराउनु पर्यो भारत सरकारले अन्त बडा निष्ठावान हाम्रा चिया उद्योगपतिहरू उद्योगीहरू लागि परेर चाहिँ दार्जिलिङको चिया चाहिँ विदेशकोले चाहिँ त्यसलाई कन्ट्रोल गर्ने होइन

0: यति मात्रै दिन्छौँ भन्ने तर यहाँकोले भन्नु पऱ्यो फलना कमानको चिया फलना ग्रेडको चिया यो यति चिया चाहिँ हामी यतिमा दिन्छौँ यति हजारमा दिन्छौँ लन्चम लैजाउ नलैजाउ त्यसको निम्ति चाहिँ हाम्रो भारतभित्रै पनि हाम्रो उपभोक्ताहरूको एउटा श्रेणी तयार गर्नुपर्छ भारत सरकारले किनभने त्यो जमाना छैन अब त्यो जमाना
1: छैन
0: दार्जिलिङ चिया चाहिँ खानै नसक्ने भनेर तर दार्जिलिङमा जब बाजेको पालामा चाहिँ गोरु गाडीमा चढ्थ्यो भैँसी गाडीमा चढ्थ्यो बाबुको पालामा साइकलमा चढ्यो आज छोरा आज मारुति सारुति के चढ्छ चढ्छ अब त्यो खालको एउटा उपभोक्ताको
1: एउटा
0: मिडल क्लासको जो एउटा श्रेणी बनेको छ नि उनीहरूको निम्ति पनि हामीले दार्जिलिङको चिया चाहिँ हाम्रो दाममा उप के अरे जो के भन्छ उत्पादकको दाममा हामी बेच्न सक्छौँ सकिन्छ तर त्यसको लागि निष्ठावान भएर चाहिँ चेष्टा गर्नुपर्छ
1: र अन्तमा चिया श्रमिकहरूलाई अन्तमा तपाईँको
0: श्रमिकहरूलाई त सुझाव मेरो के छ भनेदेखि अब यो साथसाथमा तर अब जब हामी कमानमा काम गर्छौँ बगानमा जान्छौँ तर त्यहाँ निष्ठावान भएर हाम्रो श्रमिकहरू पनि लाग्नु लागि पर्नुपर्छ यो होइन कि बिहान गन्तीमा आयो 10 बजे त कसो हुन्छ घर घर पुग्नु पर्यो रोज चाहिँ लागोस् र हप्तामा चाहिँ म पैसा पाऊँ त्यो चाहिँ हुँदैन त्यो खालको एउटा के भन्छ भनौँ छाडापन त्यो खालको अनुशासनहीनतालाई चाहिँ हामीले त्याग्नुपर्छ
1: हजुर त सर त आज हाम्रो सभामा यहाँ लालबहादुर दिवानज्यू आउनुभएर चिया बगानहरूमा चिया श्रमिकहरूको घट्दो संख्या के कस्तो छन् के कारणले यसरी दिनोदिन घटिरहेछन् यस विषयमा खुलस्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ लालबहादुर दिवान सँगसँगै म छ्याङबालाई पनि यस कार्यक्रमबाट बिदा दिनुहोस् अवस्था नमस्ते
0: नमस्कार
2: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल दार्जिलिङ कालिम्पोङ कुचबिहार अलिपुरद्वार जलपाइगुडी अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घन्टाभित्रसम्ममा गर्जनसहित भारी वर्षा हुने सम्भावना छ।

सांसद सदस्य इन्द्रहाङ सुब्बाको लोकसभा कोष अन्तर्गत ही याङथाङ स्कूल हलमा जडान गरिएको नयाँ ब्याडमिन्टन कोर्ट म्याटको आज ग्रीष्मकालीन ब्याडमिन्टन शिविर 2026 समापन समारोहमा उद्घाटन गरिएको छ। शिविर ही याङथाङ सटलर्सको यसका सुरेन अध्यक्ष लिम्बुको नेतृत्वमा आयोजन गरेको थियो, जसमा पेशेवर ब्याडमिन्टन खेलाडी तथा प्रशिक्षक अतुल खवसले प्रशिक्षण सञ्चालन गरेका थिए। यस नयाँ कोर्ट म्याटले खेलकुद पूर्वाधारमा सुधार ल्याउने र यस क्षेत्रका इच्छुक ब्याडमिन्टन खेलाडीहरूलाई राम्रो प्रशिक्षण सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। नवगठित स्वस्तिक युवा फोरमले आज आयोजना गरेको सफाई अभियानका क्रममा संचार कर्मीहरूलाई सम्बोधन गर्दै क्षेत्र विधायक कला राईले सरकार वा गान्तोक नगर निगममा मात्र भर पर्नुको सट्टा आफू वरपरको वातावरण सफा राख्ने जिम्मेवारी आफै वहन गर्न स्थानीय बासिन्दाहरूलाई आग्रह गर्नुभयो। उहाँले निर्माण भग्नावशेष र अन्य फोहोर झोडाहरूमा फ्याँकिएकोमा चिन्ता व्यक्त गर्नका साथै गान्तोक नगर निगम काउन्सिलरहरूलाई निरापत्ति प्रमाणपत्र अर्थात् एनओसी जारी गर्नु अघि फोहोर बिल रसिदहरू प्रमाणित गर्न अपील गर्नुभयो, ताकि उचित फोहोर छुट्याउने र विसर्जन गर्ने कार्यलाई उचित रूपमा प्रवर्तन गर्न सकियोस्। फोरमले बलुवा खानीदेखि स्वस्तिकसम्म फुटपाथ निर्माणलाई सहज बनाउन पनि क्षेत्र

विधायकलाई अनुरोध गरेको छ। सिक्किम पर्यावरण पर्व 2026 को उत्सवको एक भागका रूपमा गान्तोक डिभिजन अन्तर्गतका विभिन्न क्षेत्रले बिरुवारोपण र सरसफाई अभियानहरू आयोजना गरे, जसले वातावरण संरक्षण र दिगो वन व्यवस्थापनप्रति सामूहिक प्रतिबद्धतालाई सुदृढ बनाउनमा टेवा पुर्याउनेछ। यी गतिविधिहरूले पर्यावरणीय जागरूकता प्रवर्धन गर्न, सामुदायिक सहभागितालाई सुदृढ पार्न र पर्यावरणीय पर्व 2026 को पालना मार्फत सिक्किमको समृद्ध प्राकृतिक सम्पदाको संरक्षण गर्न वन विभागले चालेका निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। सिक्किम फुटबल संघले 2026-2030 कार्यकालका लागि सुभाष तामाङलाई रेफ्री प्रमुखका रूपमा चयन गरेको छ। संघले श्री तामाङलाई उनको सफल चयनप्रति बधाई दिँदै उनको नेतृत्वले सिक्किममा फुटबल अम्पायरिङ सशक्त बन्ने विश्वास व्यक्त गरेको छ। संघका अनुसार उनको कार्यकालले रेफ्रीको स्तर बढाउन, व्यावसायिकतालाई प्रवर्धन गर्न र राज्यमा फुटबलको समग्र विकासलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले प्रशोधन शुल्कको रूपमा 350 रुपियाँ भुक्तानी गरी प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत 5,00,000 रुपियाँ ऋण प्रदान गर्ने दावी गरिएको नक्कली स्वीकृति पत्रको खण्डन गरेको छ। पत्र सूचना कार्यालय पीआईबीको तथ्य जाँच एकाइले उक्त पत्रलाई नक्कली घोषित गरेको छ। पीआईबीले माइक्रो युनिट डेभलपमेन्ट एण्ड रिफाइनान्स एजेन्सी मुद्राले माइक्रो उद्यमीहरू वा व्यक्तिहरूलाई सिधै ऋण दिँदैन भनी स्पष्ट पारेको छ। पीआईबीले नागरिकहरूलाई त्यस्ता नक्कली समाचारहरूबाट सचेत रहन आग्रह गरेको छ र त्यस्ता सन्देशहरूका आधारमा पैसा स्थानान्तरण नगर्न र व्यक्तिगत वा ब्याङ्किङ विवरणहरू पनि साझा नगर्न सुझाव दिएको छ। कर्मचारी भविष्य कोष संगठन ईपीएफओले एमनेस्टी योजना 2026 सुरु गरेको छ, जसले छुट प्राप्त भविष्य कोष ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई उनीहरूको स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गर्दछ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिका लागि खुला रहने बताएको छ। यो योजना आयकर ऐन 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य कोष ट्रस्ट सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुन्छ। मन्त्रालयले भनेको छ, योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्र कार्यालयमा इमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्नेछ। सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित 65औं प्री सुब्रतो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता 2026 को जिल्ला स्तरीय फाइनल खेल आज मंगन जिल्लामा सफलतापूर्वक सम्पन्न भयो। प्रतियोगितामा जिल्लाभरिका विद्यालयहरूबाट 15 वर्ष मुनिका केटाहरू, 17 वर्ष मुनिका केटाहरू र 17 वर्ष मुनिका केटीहरू वर्गमा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा मंगनका जिल्लापाल अनन्त जैन र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा कुल 9 विद्यालयले भाग लिएका थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी यहाँका सुनी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे सुन्नुहुनेछ कथा सारथी। 7:45 भुटानी कार्यक्रम। 8 बजे युवा वाणी। 8:30 सुन्नुहुनेछ विविध स्वरमा लोकगीतहरू। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 रूपक अनि 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम।

भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20। 6:30 अर्चना, 7:05 शुभ प्रभात, 7:15 भजन, 7:35 सङ्गीतमय कार्यक्रम स्पन्दन, 8:30 समय रहनेछ कथा सफलताको, 8:45 सन्दर्भ साथै हिन्दी फिल्मी गीतहरू, 9:30 सुन्नुहुनेछ मार्गदर्शन, 10:02 हेलो।

गर्छन्। 10:30 भानु जयन्तीको उपलक्ष्यमा विशेष कार्यक्रम सुन्नुहुनेछ। 11:05 स्वरमाधुरीमा सुन्नुहुनेछ विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीत। 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। 12:05 फर्मेसी फ्लेमी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 मेरोली टाइम। 1:02 तिब्बती कार्यक्रम। 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत अनि 3:00 फ्लेमी सङ्गीत। 3:20 विश्वमा हामी।

चार बजी विज्ञान दर्पणमा सुन्नुहुनेछ जितेन सेन्चुरीसित अन्तर्वार्ता। विषय रहनेछ समुद्री जीवन अनि सामुद्रिक परिस्थिति तन्त्र। 4:30 शिक्षा ज्योति, जसमा सुन्नुहुनेछ भानु जयन्तीको उपलक्ष्यमा शान्ति रानी उच्चतर माध्यमिक विद्यालय अनि रामकृष्ण उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा रामायण पाठ। यसरी नै 5:05 सुन्नुहुनेछ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। 5:30 इभिनिङ मेलोडी। 6:10 गाउँले सभामा सुन्नुहुनेछ कोदोको खेतीमाथि जानकारी। 7:00 लोकतरीमा सुन्नुहुनेछ तेन्चेरिङ लेप्चाको स्वरमा लोकगीत। 7:15 सुर सङ्गम। 7:45 भुटानी कार्यक्रम अनि 8:00 युवावाणी। 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक अनि 10:00 आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी बुधबारसम्ममा गर्जनसहित भारी वर्षा हुने सम्भावना छ।

0: अब सुन्नुहोस् एसकेन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंहले आज सिलगढीको उत्तरकन्यामा बन्द रहेका चिया बगान अनि श्रमिकहरूसित सम्बन्धित अन्य महत्त्वपूर्ण मुद्दाहरूमा उच्च स्तरीय बैठक गर्नुभयो। लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको बातर घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80 दिनमा प्रवेश गरेको छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको तेस्रो संस्करण अन्तर्गत आज दुईवटा म्याच सञ्चालन गरिएको छ अनि मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बङ्गालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह आज सिलगढी आइपुग्नु भएर उत्तरकन्यामा बन्द रहेका चिया बगान अनि श्रमिकहरूसित सम्बन्धित अन्य महत्त्वपूर्ण मुद्दाहरूमा उच्च स्तरीय बैठक गर्नुभयो। श्रम मन्त्रालयको आयोजनामा सम्पन्न यस बैठकमा उत्तर बङ्गालको सम्पूर्ण चिया बगानका ट्रेड युनियन साथै श्रम मन्त्री अर्जुन सिंह, दार्जिलिङका सांसद राजु विष्ट लगायत जलपाइगढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लाहरूका सांसद तथा विधायकहरूको उपस्थिति रहेको थियो। हिमालयन प्लान्टेसन एम्प्लोइज युनियनको तर्फबाट केन्द्रीय समिति अध्यक्ष बीके राई, महासचिव एसके लामा, एसपीडब्ल्यू खरसाङ ब्रान्च कमिटी महासचिव वीरेन्द्र छेत्री उपस्थित रहेका थिए। श्री अर्जुन सिंहले विगत सरकारहरूका औद्योगिक नीतिहरूको कारण राज्यको उद्योग गम्भीर सङ्कटमा पुगेको आरोप लगाउनुभयो। नयाँ औद्योगिक नीतिको उद्देश्य राज्यका युवाहरूलाई रोजगारको लागि बाहिर जानदेखि रोक्न अनि स्थानीय स्तरमा अवसर बढाउन रहेको श्री

0: सिंहले दाबी गर्नुभयो।
1: बैठकमा हिल प्लान्टेसन एम्प्लोइज युनियन एचपीईयूका तर्फबाट चिया उद्योग तथा बन्द बगानसित सम्बन्धित महत्वपूर्ण विषयहरू उठाइएको बताइएको छ। युनियनले पहिलो मागको रूपमा चिया ऐन 1953 अन्तर्गतको कानूनी व्यवस्थालाई प्रयोग गरी बन्द तथा संकटग्रस्त चिया बगानहरू सरकार आफैले सञ्चालन गर्ने तथा आवश्यक परे व्यवस्थापन आफ्नो नियन्त्रणमा लिनुपर्ने आवश्यकता रहेको बताए। त्यसै गरी गत 10 अप्रेल 2023 तत्कालीन तृणमूल सरकारले भूमि सुधार ऐनमा गरेको संशोधनको कारण चिया बगानको लिज जमिन अन्य निजी पुँजीपतिलाई बिक्री गर्न सकिने व्यवस्था गरिएको बताउँदै यो संशोधन खारेज गर्न र चिया बगानको जमिनलाई कर्पोरेट स्वार्थबाट जोगाउन माग गरिएको छ। एचपीईयूले बन्द बगानहरूमा तत्काल श्रमिक सहकारी संस्था मार्फत सञ्चालनको व्यवस्था गरी श्रमिकलाई सशक्त बनाउनु पर्ने धारणा पनि राखिएको बताइएको छ। बैठकमा लङभ्यू चिया बगानको समस्यालाई विशेष प्राथमिकताका साथ उठाइएको थियो। 80 दिनसम्म आन्दोलन र अनसन जारी रहँदा पनि श्रमिकहरूले न्याय नपाउनु संस्थागत असफलताको प्रतीक भएको युनियनको भनाइ थियो। साथै लङभ्यू सहित अन्य चिया बगानहरूमा भविष्य निधि ग्रेच्युटी रहल ज्याला तथा अन्य श्रमिक अधिकार सम्बन्धी समस्याको शीघ्र समाधान गर्न श्रम विभाग र इपिएफओलाई अझ प्रभावकारी रूपमा श्रमिक पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बैठकमा 6 नोभेम्बर 2024 जारी गरिएको बन्द चिया बगान सञ्चालन सम्बन्धी मानक सञ्चालन प्रक्रिया चिया उद्योगका लागि घातक हुन सक्ने भन्दै त्यसको पुनर्वलोकन गर्नुपर्ने विषयमा पनि गम्भीर छलफल गरिएको छ। साथै टी टुरिज्मको नाममा चिया उद्योग कमजोर पार्ने तथा चिया बगानको जमिन अन्य प्रयोजनका लागि दुरुपयोग हुने सम्भावनाप्रति सबै ट्रेड युनियनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकको अन्त्यमा एचपीईयूले लङभ्यू चिया बगानको समस्याको स्थायी समाधानका लागि श्रम मन्त्री अर्जुन सिंहको उपस्थितिमा छिट्टै निर्णायक बैठक बोलाई समस्या समाधानको प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ। दिपेन्द्र प्रधान, आकाशवाणी खरसाङ।
0: लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80 दिनमा प्रवेश गरेको छ। श्रमिकहरूले लामो समयदेखि बाँकी रहेको वैधानिक तथा आर्थिक सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलन जारी राखेका छन्। श्रमिकहरू अनुसार बगान व्यवस्थापनले लगभग 12 करोड रुपियाँ भविष्य निधि, 83 लाख भन्दा अधिक ग्रेच्युटी, 19 लाख भन्दा अधिक एलटीए तथा 4 महिनाको तलब हालसम्म भुक्तानी गरेको छैन। श्रमिकहरूले तत्काल सम्पूर्ण रहल भुक्तानी गरी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय र बगान मालिक समक्ष माग गरेका छन्। यसैबीच आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युवा तथा विद्यार्थीहरूले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। अभियान अन्तर्गत आज दुधियाहाटमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न भएको छ। यसअघि खरसाङ रेलवे स्टेशन, मिरिक बजार, गाडीधुरा बजार तथा बाग्राकोटमा पनि हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकहरूले जनाएका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको तेस्रो संस्करण अन्तर्गत स्थानीय गोथल्स स्कुलको खेल मैदानमा आज ए डिभिजनको 2 खेल सञ्चालन गरिएको छ। आज भएको पहिलो खेल कञ्चनजङ्घा एफसी अनि युनाइटेड टुङ एफसी माझ खेलियो। यस खेलमा कञ्चनजङ्घा एफसीले निर्धारित समयमा 0-0 विरुद्ध 3 गोल गरी युनाइटेड टुङ एफसीमाथि विजय प्राप्त गरेको छ। खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट कञ्चनजङ्घा एफसीका अभिषेक ठकुरी अनि युनाइटेड टुङ एफसीका छोडेन तामाङलाई प्रदान गरियो। आज भएको दोस्रो खेल युके एफसी अनि युनाइटेड मकैबारी एफसी माझ खेलियो। खेलको निर्धारित समय समाप्त भइन्जेलसम्म दुवै दल गोल रहित रह्यो भने खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट युनाइटेड मकैबारी एफसीका राजीव छेत्रीलाई प्रदान गरियो। अलिपुरद्वार जिल्ला अन्तर्गत फालाकट्टा क्षेत्रमा लगातार हात्तीको आतंक अनि वन विभागको लापरवाहीको आरोप लगाउँदै आज धेरै तनाव देखियो। हात्तीहरूको कारण घरहरूमा तोडफोड अनि अन्न बालीको नोक्सानको विरोधमा तथा सुरक्षाको मागलाई लिएर छोटा सालकुमार तालु केरटारी अनि हरिमन्दिर गाउँका निवासीहरूले आज फालाकाटा मादरीहाट राज्य सडकलाई 1 घण्टाभन्दा अधिक समयसम्म जाम गरी विरोध प्रदर्शन गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार हिज राति पनि फालाकाटाका यी क्षेत्रहरूमा हात्तीका झुण्डले ताण्डव मचाएको थियो। हात्तीको हमलामा 6 घरलाई

0: नोक्सान पुगेको बताइएको छ।
1: हात्तीको बढ्दो आतंकको कारण आज फालाकाटा मादरीहाट राज्य सडकलाई 5 माइल क्षेत्र नजिक हरि मन्दिरमा स्थानीयहरूले जाम गरेका थिए। यस अवरोधको कारण अपरान्न 12 बजेसम्म यातायात पूर्ण रूपले ठप्प रहेको थियो। ग्रामीणहरूको आरोप छ मादरीहाट रेन्जको दक्षिण खैरबाडी बिटका जंगलहरूबाट हात्तीको झुण्ड घरिघरि गाउँहरूमा पसेर धेरै नोक्सान पुर्याएका छन्। आपत स्थितिमा फोन गरेको खण्डमा धेरै पटक वनकर्मीले फोन नउठाएको तथा समयमा घटनास्थलमा नपुगेको आरोप गाउँवासीले लगाएका छन्। उनीहरूले वन विभागले क्षेत्रमा निगरानी बढाउन साथै हात्तीहरूको आतंकको सम्बन्धमा स्थायी समाधान गर्ने माग गरेका छन्। सडक अवरोधको सूचना पाएर फलाकाटा थाना पुलिस साथै वन विभागका कर्मचारीहरूले घटनास्थलमा पुगेर ग्रामीणहरूलाई स्थितिमाथि लगातार निगरानी राखिने तथा क्षतिग्रस्त घरहरूलाई उचित क्षतिपूर्ति दिने आश्वासन दिएपछि स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ। अजित विश्व, आकाशवाणी खरसाङ समाचार कक्ष।
0: मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बङ्गालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभागले विशेष गरी दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार तथा उत्तर र दक्षिण दिनाजपुर जिल्लाका 1-2 स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। यसका साथै उत्तर बङ्गालका सबै जिल्लाहरूका 1-2 स्थानहरूमा मेघगर्जन, चट्याङ र 30-40 किलोमिटर प्रति घण्टाको गतिमा हुरी चल्ने सम्भावना रहेको बताइएको छ। दार्जिलिङ र कालिम्पोङको पहाडी क्षेत्रहरूमा लगातारको वर्षाको कारण पहिरो जाने खतरा रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउन मानिसहरूसित अनुरोध गरिएको छ। फुटबल। फिफा विश्वकप सेमिफाइनल खेलहरू अन्तिम चरणमा पुगेका छन्। पहिलो सेमिफाइनल भारतीय समयअनुसार आगामी मङ्गलबार राति 12:30 फ्रान्स अनि स्पेन बीच खेलिनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ। दोस्रो सेमिफाइनल बिहिबार इङ्ल्यान्ड र अर्जेन्टिना बीच खेलिनेछ। इङ्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई 2-1 पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने अर्जेन्टिनाले आज बिहान स्विजरल्यान्डलाई 3-1 पराजित गरेको छ। दुई सेमिफाइनल खेलका विजेताहरूले 20 जुलाई न्युयोर्कको न्यू जर्सी स्टेडियममा हुने उपाधि खेलमा आम्ने सामने गर्नेछन्। अन्त्यमा मुख्य समाचार। राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंहले आज सिलगढीको उत्तरकन्यामा बन्द रहेका चिया बगान अनि श्रमिकहरूसित सम्बन्धित अन्य महत्त्वपूर्ण मुद्दाहरूमा उच्च स्तरीय बैठक गर्नुभयो। लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80औं दिनमा प्रवेश गरेको छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको 3रो संस्करण अन्तर्गत आज 2 म्याच सञ्चालन गरिएको छ अनि मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बङ्गालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेछौँ कथा सारथी। त्यसभन्दा अघि सुन्नुहोस् यो छोटो सन्देश।
3: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई।

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत लगभग 60 करोड़ लोग बने हैं 5 लाख रुपए के मुफ्त उपचार के हकदार। अब तक 12 करोड़ से भी ज्यादा मुफ्त उपचार किए जा चुके हैं, जिससे गरीब परिवारों के चिकित्सा खर्च में लगभग 2 लाख करोड़ रुपए की बचत हुई। आज ही आयुष्मान ऐप डाउनलोड कर आयुष्मान कार्ड बनाए। ज्यादा जानकारी के लिए 1-4-5-5-5 पर कॉल करें।
1: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको व्यवसायहरूमा म हाम्रो नेपाली साहित्यको महान स्रष्टा शिवकुमार राईज्यूको कथाहरू पढिरहेको छु। मेरा हीभन्दा अघिका बसाइहरूमा पनि उहाँद्वारा रचित ऐतिहासिक, रोचक, सामाजिक कथाहरू मैले पस्किसकेको छु श्रोता समक्ष। आजको बसाइमा पनि म यस्तै एउटा रोचक कथा लिएर आइसकेको छु। आजको बसाइमा कथा पढ्न गएको छ शिल्पी, कथा प्रस्तुत छ शिल्पी। त्यस समय एउटा अद्भुत शिल्पी विजयनगरको पर्वतमा आएर बसेको छ भन्ने एउटा ठुलो सहरा विजयनगरभरि फैलिएको थियो। मध्यरातमा जब विजयनगरका फाँट परेका सडकहरू हात्ती घोडा र रथहरूको गुइँचोदेखि मुक्त हुन्थे,

राजप्रसाद देश देशका गायक र नर्तकीहरूका रमझुमदेखि विश्राम पाउँथ्यो। औ जब सारा विजयनगर महानिद्रामा पर्थ्यो त्यस समय अकस्मत राति निन्द्रा खुल्ने मानिसले पर्वतको चेपबाट रात्रिको निस्तब्धतालाई भङ्ग गर्दै आएको टिङ टिङ टिङ आवाज स्पष्ट गरी सुन्न सक्थ्यो। मानिसहरूले कति दिनसम्म त यो मध्यरातमा सुनिने अद्भुत आवाजको अन्त पाउन सकेको थिएन। कसैले नदीको छाल पर्वतमा ठक्कर खाएको भने, कसैले राति बोल्ने चोरो भने, औ कसैले प्रेतको आत्मासम्म पनि भने। तर पछि पर्वतको चेपमा हराएको भेडा खोज्न हिँडेको गोठालोबाट त्यो मध्य राति निस्कने आवाज कुनै पर्वत काट्न लागेको व्यक्तिको छिनोबाट निस्केको हो भन्ने एक दुईबाट निकैले निकैबाट जम्मैले औ जम्मैबाट महाराजले सम्म थाहा पाए। त्यस दिनदेखि यो अद्भुत शिल्पीलाई हेर्न मानिसहरू जाने आउने गर्न लागे। शिल्पीले विशेष काम राति मात्र गर्ने हुनाले थोरै मानिसले मात्र शिल्पीलाई देखेका थिए। देख्ने मानिसले शिल्पी विषय अनेक अचम्म अचम्मका कुरा गर्थे। औ शिल्पीले बनाएका ढुङ्गाका मूर्तिहरूको र सबैभन्दा अधिक सङ्गमरमर ढुङ्गाको फुलको खुबै तारिफ गर्दथे। शिल्पी घन्टौँसम्म चुप लागि आफूले कुद्न लागेको मूर्तिलाई हेरिरहन्छ, अनि रुन्छ, अनि फेरि काम गर्न लाग्छ। यस्ता अद्भुत अद्भुत चर्चाहरू दिनहुँ सुनिन्थे। त्यस शिल्पीको नाउँ के हो, त्यो कहाँबाट त्यस पर्वतमा आयो, इत्यादि कुरा कसैलाई पनि थाहा थिएन। विजयनगरका महाराज सुरेन्द्र विक्रम कलाका ठुला पुजारी थिए। ठुला ठुला तेलचित्र औ सुन्दर मूर्तिहरूले तिनको राजप्रसादको शोभा बढाइराखेका थिए। सन्तानको नाउँमा तिनकी एउटी छोरी मात्र थिइन् औ राजकुमारीको नाउँ थियो कमल मञ्जरी, तर महाराज तिनलाई मन्जु भन्थे। राजकुमारी अद्वितीय सुन्दरी थिइन्। जङ्गलमा फुलेको घोगे साँपको एउटै मात्र थुङ्गो भन्नु कि पातलो बादलको रेशमी घुम्डुहाली हाँसेकी चन्द्रमा। महाराजले भर्खरै मात्र आफ्नी प्यारी छोरीको नाउँमा एउटा बगैँचा लगाउने तजबिज मिलाउन लागेका थिए। विजयनगरमा शिल्पी नभएको होइन, प्रशस्तै थिए, तरै भए तापनि महाराज एउटा अद्वितीय शिल्पीको खोजमा थिए। यो खोजको अर्को कारण पनि हुनसक्छ। महाराज सुरेन्द्र विक्रम तोरणगढका महाराज शक्ति सिंहको सेखी सम्भवत तोड्न चाहन्थे। फारस देशका विख्यात कलाकारले तोरणगढको सिंहद्वार खडा गरेपछि महाराज शक्ति सिंहले आवेगमा भनेका थिए, भारत त के पृथ्वीभरमा यस सिंहद्वारको जोडा पुर्याउने अरू कुनै शिल्पी जन्मेको हुनै सक्दैन। यही समयमा त्यस अद्भुत शिल्पीको सोहरा विजयनगरभरि फैलिन गएको हो। महाराज सुरेन्द्र विक्रमले त्यस अद्भुत शिल्पीलाई ल्याउन आफ्नै मन्त्री कश्यपलाई पठाए। राजमहलको उत्तर भागको लतागृह शिल्पीका लागि सफा गरिन लागे। वृहत पानसमा दिया जलाइयो, पुष्पहार उनियो, धुमपात्रबाट मगमग बासना चल्ने धुवा चारैतिर फैलिन लाग्यो। महाराज स्वयं अतिथि सत्कारका लागि बसे। मध्यरातमा सोभादारले अघि सरेर अर्जी गर्यो, महाराज महामन्त्रीको सवारी फिर्यो। महाराजले आसनबाट उठेर भने, चाँडो लियाऊ। महामन्त्री कश्यपले अपराधी झैँ टाउको निहुराएर भित्र पसेर टाढैबाट अदब गरेर भने, महाराज गरिब परवर धर्म अवतार यो कमराको ढिट्याई क्षमा गरिभक्सियोस्। महाराजले अचम्भित भएर सोधे, भन भन नडरे भन, के भयो, शिल्पी कहाँ छन्? शिल्पी आउन मानेनन्। किन, कमज्याला भयो? धर्म अवतार होइन त, के भयो, तिमी किन आत्तिएका जस्तो छौ, के कुरा भयो, स्पष्ट भन। महाराज शिल्पी भन्छन् उनी कला चाँदीका टुक्रामा बेच्दैनन् रे, चाहे विश्वकै राज्य मिलोस्। खट खट खट आवाज भयो। त्यहाँ जति थिए जम्मैका म्यानबाट तलवार बाहिर निस्के। सेनापति रणदीप सिंह फुर्तीले अघि सरेर भन्न लाग्यो, महाराज त्यस निजको यत्रो अभिमान, हुकुम बक्सियोस्, म अहिले त्यस कुकुरलाई बाँधी हाजिर गराउनेछु। महाराजले मुसुक्क हाँसेर भने, रणदीप यो युद्ध कला होइन, यस कलामा हृदयको अणु प्राणहीन प्रस्तरमा भर्नुपर्नेछ। तिमीले हृदयलाई नै टुक्राइदिएपछि फेरि त्यस हृदयको छाप कसरी प्रस्तरमा पर्ला? रणदीप सिंह लज्जित भएर पछि सर्यो। छम छम छम पायलको आवाज भित्रबाट आयो, अनि पछिल्लोतिरको रेशमको पर्दा हल्लियो, अनि विजयनगरकी सुन्दरी राजकुमारी मञ्जरी देखा परिन्। महाराज आज्ञा बक्सियोस्, म शिल्पीलाई लिआउनेछु,

सभामा एकैछिन निस्तब्धता छायो। अनि महाराज ठूलो स्वरले हाँसे अनि फेरि बोले, मन्जु तिमीमा कस्तो वशीकरण मन्त्र हुन सक्छ र यो काम म तिमीलाई सुम्पु। महाराज, पिताका आँखाले नदेखे पनि देख्ने आँखा अरूका छन्। महाराजले एकछिन घोरिएर भने, हुन्छ तिमी तिलोतमालाई लिएर जान सक्छौ। टिलपिल टिलपिल गर्दो ताराको आँसुले निथुक्क भिजेको विशाल प्रस्तरमा प्राण आउन लागेको थियो। प्रत्येक छिनोको चोटका प्रस्तरको बाहिरी आवरण खस्दै प्राणहीन मूर्तिको वक्षस्थलमा जीवन भरिन लागेको थियो। शिल्पीको विशाल कुममा घुम्रिएर छरिएका केश हावाले हुरुरु उडाइरहेथ्यो। औती भट्टारिएका सुडौल बाहु अविश्राम प्रस्तरबाट चोट लाइरहेका थिए अनि ती ठूला ठूला काला आँखाका रानीमा स्वप्न प्रदेशका परीहरू खेलिरहेका थिए। हावाको हुरी उठ्यो। शिल्पीको विशाल ललाट एक धारो केशले छोप्यो। केश पन्छाउन शिल्पीले हात केही उठाएको मात्र थियो। शिल्पीको ध्यान भङ्ग हुनसाथ उसले आफ्नो अघिल्तिर एउटा मूर्ति देख्यो। त्यस मूर्तिको प्रत्येक अंश कुनै दक्ष कलाकारले एक एक अङ्क साँचोमा हालेर बनाएको थियो। शिल्पी अवाक्क भएर त्यस मूर्तिलाई हेरिरहेको थियो। त्यतिकैमा त्यो मूर्ति चल्यो र बोल्यो, महान कलाकार, तिम्रो ध्यान मैले भङ्ग गरे, क्षमा चाहन्छु। शिल्पी झस्क्यो। उसले ललाटको केस पन्छाउँदै आफैसित दिक्क मानि चारैतिरको मूर्तिहरूलाई हेर्यो। मूर्ति बोलेको हो वा होइन ऊ भ्रममा थियो। यतिकैमा त्यो मूर्ति खितखित गरी हाँस्यो, किन अचम्बित भयो महान कलाकार? ऊ फेरि झस्क्यो। उसले अघि कहिल्यै पनि मूर्ति हाँसेको र बोलेको सुनेको थिएन। यसपटक उसले देख्यो कि आफ्नो अघिल्तिरको मूर्ति बोलिरहेछ। उसले सोध्यो, तिमी को हौ, कहाँबाट आयो औ मसित के चाहन्छौ? म हुँ मन्जरी। तिमी मानिस? उसलाई अझै पनि भ्रम भइरहेको थियो। शिल्पीले मन्जरीको ओठमा हात राख्यो। कोमल अधरको उष्णताले उसको सारा शरीरमा रोमाञ्चित फैलियो। उसले आफ्नो सिलिपनादेखि दिक्क मानेर टाउको निहुरायो। कलाकारका आँखाले देखे, हुरीले पातको कपडा मन्जरीको जिउमै टाँसिदिएको छ औ विश्वको सौन्दर्य त्यसबाट फुटी बाहिर निस्किरहेछ। कलाकार, स्वर्ण नगरी विजयनगरमा हाम्रो निम्तो छ, आतिथ्य ग्रहण होस्। कलाकारले दिक मानेर भन्यो, विजयनगर? तर तिम्रो परिचय? महान कलाकार, म राजकन्या हुँ। मेरो पिता महाराज सुरेन्द्र विक्रम कलाका ठूला पुजारी हुनुहुन्छ। म उहाँको दूत भएर यहाँ आएकी छु। एउटा महान कलाकार एउटा पुजारीको पूजालाई लत्याउन शोभा दिँदैन। हाम्रो पूजा स्वीकार होस्। शिल्पीले देख्यो, विश्व कलाकारको सर्वश्रेष्ठ मूर्ति आफ्नो अघिल्तिर खडा छ। ऊ प्राणहीन प्रस्तरमा त्यस मूर्तिको रूप भर्न चाहन्थ्यो। शिल्पी एकछिन घोरियो अनि उसले भन्यो, देवी म जाने भए तर एक शर्तमा, मैले प्राणहीन प्रस्तरमा तिम्रो रूप भर्न पाउनुपर्छ। मन्जरीले हाँसेर भने, बस त्यति नै? राजमहलको पूर्व भागमा उद्यान बन्न लागेको थियो। शिल्पी दिनरात परिश्रम गरेर नर्मदा नदीका पहाडका दुध जस्ता सेता सङ्गमरमरमा प्राण भर्न लागेका थिए। उद्यान बीचको तलमा सङ्गमरमरको पहाड थुपारेर शिल्पी आकार हाल्न लागेको थियो। राजकुमारी मन्जु सधैँ झै बिजुलीको चालमा प्रश्नको वर्षात लिएर आइन्। यो के हो शिल्पी, किन यसरी सङ्गमरमर थुपारेको? भन न, के बनाएको? प्रश्नले दिक्क मानि शिल्पीले भन्यो, मूर्ति? कसको हँ? बुद्धदेवको? होइन। गणेशको? होइन। कसको हो त? सूर्य भगवान्को। विस्तार विस्तार त्यो सङ्गमरमरको पहाड चोइटिँदा चोइटिँदा त्यसले कुनै खास आकार लिन लाग्यो। शिल्पीलाई विश्राम छैन। ती कसैसित बोल्दैनन्। राजकुमारीले दिक्क गरेपछि एक दुई शब्द बोल्छन्, त्यति मात्र हो। उसले अलिक दिन काम गरेपछि उसलाई उचाट लाग्न लाग्यो। ऊ कसैको कर्म काम गर्न चाहँदैनथ्यो। उसले राजकुमारीकी मूर्ति नथालुन्जेलसम्म उसको मन काममा बस्दैन भन्ने उसलाई लाग्यो। उसले एकैचोटि दुवै काम थाल्यो। दिनभरि शिल्पी बाहिर काम गर्थ्यो। रात परेपछि ऊ आफ्नो कुटीमा फर्की भर्खर मात्र चोट लगाएको सङ्गमरमरमा आकार भर्न लाग्थ्यो। घाम पानीले उसलाई रोक्न सकेन। झन मन्जरीको मूर्ति थालेदेखिको त उसको उत्साह दुई गुणा बढेर गयो। दिनको काममा उसलाई रात्रिको कल्पनाले सघाउँथ्यो। यो नयाँ मूर्तिले उसको प्रतिभा अझ जागेर गयो। ऊ सूर्य भगवान्को मूर्तिमा दुई गुणा उत्साहले काम गर्न लाग्यो। रात परेपछि शिल्पी फेरि नयाँ उत्साह लिएर घर फर्किन्थ्यो र सङ्गम मर्मरमा प्राण भर्न लाग्थ्यो। राजकुमारीलाई अनेकौँ

मूर्तिहरूका बीच धेरै बेरसम्म उभिनु पर्थ्यो। शिल्पी चुप लागि काममा व्यस्त रहन्थ्यो। त्यसरी धेरै बेरसम्म शिल्पीको अघि उभिरहँदा राजकुमारी अनेक कुरा सोच्थिन्। कस्तो मायालाग्दो मान्छे, उसको जीवनमा अरू को होला र? जीवनमा कहिल्यै सुखी देखिँदैन। मैले टिठाएको उसलाई पत्तो छ कि छैन? किन पत्तो हुनु र? अनि यो विचारले उसको हृदयभित्र कहाँ कहाँ दुखे जस्तो लाग्यो। फेरि विचारधाराको बाँध फुट्यो। किन उसको हृदयले मैले जस्तो अनुभव नगरेको अनि उसलाई ईश्वरलाई शराब दिउँ दिउँ जस्तो लाग्यो। झ्यालबाट पूर्णिमाको जुन छ्याङ्गै देखिन्थ्यो, जन हृदय निचोरियो। बरु जुन अस्ताइदिए पनि हुने थियो जस्तो उसलाई लाग्यो। फेरि शिल्पीको टिटलाग्दो अनुहारले उसलाई उतै बगाएर लग्यो। कस्तो मायालाग्दो अनुहार, दिनभरि हेरौँ हेरौँ लाग्ने। जुन उदाएको निकै भइसक्यो। काग, रुपी, जुरेली सबै आफ्ना आफ्ना न्याना गुणमा फर्किसके। दिनभरिको वियोगपछि फेरि आनन्दले भालेपछि भुरभुर गर्न लागे। तर तिमी ढुङ्गाको कामले भाषण भइसकेका छौ। तर फेरि साँच्ची तिम्रो आफ्नो भन्नु को छ र? आफ्नो को छ र? विचारधाराले राजकुमारीको हृदयमा गाँठो पार्यो। उनी सोच्न लागिन्, म त छु भन्छु तर तिमीलाई थाहा छैन। अकस्मत चन्द्रमालाई पानीको छालले छोपे जस्तो उसलाई लाग्यो। तर किन छाल त्यति माथि पुग्थ्यो र? उनका आँखा पत्यस्त, त्यति जाबो कुरामा पनि आँसु पोखिहाल्नुपर्छ। वर्ष दिनसम्ममा पनि राजकुमारी शिल्पीको हृदयसम्म पुग्न सकिनन्। यी लामो अवधिभरि राजकुमारीले दिनहुँ चन्द्रमासित आँसु मागिन्, शिल्पीको गोडामा अधैर्य चढाइन्। तर शिल्पीलाई त्यसको पत्तोसम्म पनि भएन। एक दिनको कुरा, साँझ परेको बेला क्लान्त पृथ्वीको पसिनासम्म चिसाइसकेको थियो। राजकुमारी आएर छेउमा उभिन्। शिल्पी एकचोटि फर्केपछि आफ्नै काममा लागिहाल्यो। राजकुमारी त्यहाँ कति बेरसम्म उभिरहन् तरै पनि उसले राजकुमारीसित दुई शब्द बोल्ने आवश्यकता सम्झेन। मानव राजकुमारी चारैपट्टिका पत्थरको मूर्तिहरूमध्येकी एक थिइन्। आत्मगौरवमा ठेस लाग्दा राजकुमारी धेरै बेर अडिन सकिनन् अनि शिल्पीका अघि रुन चाहन्थिन्। तर आज आँसु रोक्दा रोक्दै पनि दुई थोपा आँसु शिल्पीका गोडामा खसिहाल्यो। गोडामा आँसु पर्न साथ शिल्पी झस्क्यो। अब मेरो आँसुले निश्चय नै शिल्पीलाई पगाल्ने रहेछ भन्ने विचारले राजकुमारी मनमा नै खुसी भइन्। तर त्यो आँसु शिल्पीको हृदयमा खस्न सकेन। शिल्पीले हात निधारमा तेर्साएर छ्याङ्गै तारा देखिने आकाशतिर हेऱ्यो अनि भन्यो, आज वृष्टि हुन्छ कि कसो? राजकुमारी फनक्क फर्केर राजमहलतिर फ्याङ फ्याङ्ती हिँडिन्। फागु पूर्णिमाको रात, आज मन्जुभागको उद्घाटन थियो। टाढा टाढाबाट राजा रजौटा जमिनदार ठुला ठुला जौहरी सबै भेला भएका थिए। विजयनगरका सारा गल्ली अबीरले छोपेको थियो। अब राजमहलमा रौनक थियो। मन्जुभागको तलाउको चारैतिर मानिसको घुइँचो थियो। सबैजना एक स्वरले सूर्य मन्दिरको तारिफ गरिरहेका थिए। तलाउ बीचमा निखुर सेतो सङ्गमरमरले बनिएको मन्दिर चुल्लिएर आकाश छोला छोला जस्तो थियो। मन्दिरको पूर्व भागमा मूल ढोका बाहिर सात गोडाले तानेको रथमा सेतै सङ्गमरमरले बनेको सूर्य भगवान्को विशाल मूर्तिले अमर कलाको परिचय दिइरहेको थियो। भेला भएका जम्मै व्यक्तिले एउटै फसेला दिए, संसारमा अद्वितीय। तोरणगढको सिंहद्वार यस कलापूर्ण अमर कालीगढको अघि केही मूल्यको रहेन भन्ने कुरा सुनेपछि महाराज सुरेन्द्र विक्रमको छातीबाट पहाड पन्सियो। त्यस रात राजकुमारी अत्यन्त चञ्चल देखिन्थिन्। उनी भिडको बीचबीचमा पसि मानिसहरूको मत सुन्ने गर्थिन्। शिल्पीको प्रशंसामा उनी स्वयं फुल्थिन् र विचार गर्थिन्, यो अमर कालीगढको निर्माणमा मेरो पनि हात छ। उसलाई ती मानिसहरूको प्रशंसा शिल्पीको अघि कहिले पोखु जस्तो भइसकेको थियो। शिल्पीलाई मन्दिरमा नदेखि उनी कौसीमा चढी त्यो अघात भिडभित्र शिल्पीलाई ठिम्याउने कोसिस गरिरहेकी थिइन्। राजकुमारीमा त्यस दिन आत्मसमर्पण गर्ने उत्कण्ठा जागेको थियो। उनी शिल्पीलाई बधाई दिन चाहन्थिन्, आत्मसमर्पण गर्न चाहन्थिन् औ शिल्पीको पूजा गर्न चाहन्थिन्। शिल्पीलाई त्यहाँ पनि नदेखि उनी थालमा धूप बत्ती अबिर औ पुष्पहारले सोझै शिल्पीको खोपीतिर गइन्। उसलाई आज वीर पूजा गर्ने ठूलो तृष्णा लागेको थियो। तर शिल्पी त्यहाँ पनि थिएन। खोपी शून्य थियो। उसको आराध्य देवता अन्तर्ध्यान भइसकेका थिए। उनले आँसुका भारले कामेका नेत्र युगल बिस्तारै माथि उठाइन् र घुँडाको भरमा घोप्टेर दुवै अञ्जलीमा पुष्प भरिन् र भक्तिसाथ शिल्पीको खरौमाथि राखिदिन्। उसका रौँ रौँसम्म भकानु परेको थियो।

छराउलाई छातीमा छ्याप्प टाँसेर उनले भनिन्, शिल्पी, के पत्थरले साँच्चै तिमीलाई भाषण बनायो? त्यसको प्रतिउत्तर पर्वतबाट आयो, टिङ टिङ टिङ टिङ। हवस्त श्रोतावर्ग, यति मिठो हृदय विभोर हुने कथा, एकदमै गहन कथा पर्दा पर्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। फेरि अर्को बसाइहरूमा पनि म यस्तै रोचक कथाहरू लिएर आउने नै छु। आजलाई भने यी मिठा मिठा गीतको साथमा कार्यक्रम कथा सारथीबाट मलाई बिदा दिनुहोस्। धन्यवाद।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। अबको केही क्षणमा रिले गरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। भारतले ओमानमा रहेको व्यावसायिक जहाजमा भएको आक्रमणको गर्यो निन्दा। प्रधानमन्त्रीद्वारा इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डसँग विभिन्न सम्झौता सम्पन्न। राष्ट्रपतिद्वारा पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त। अनि फिफा विश्वकपमा इङ्ल्याण्ड र अर्जेन्टिना सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। भारतले आज ओमानको तटमा रहेको व्यावसायिक जहाज जीएफएस ग्यालेक्सीमा भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयले एक विज्ञप्तिमा जहाजमा रहेका 11 भारतीय नागरिक मध्ये 10 जनालाई अहिलेसम्म उद्धार गरिएको छ भने एक भारतीय नागरिक बेपत्ता भएको जानकारी गराएको छ। ओमानस्थित भारतीय दूतावासले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र चलिरहेको खोज तथा उद्धार अभियानमा ओमानी अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको बताएको छ। भारतले ओमानी अधिकारीहरूलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिएको छ। नयाँ दिल्लीले यस क्षेत्रमा व्यावसायिक ढुवानीमाथि आक्रमणका निरन्तर घटनाहरूप्रति चिन्ता व्यक्त गरेको छ।

0: उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीको द्वारकास्थित मन्नम अन्तर्राष्ट्रिय केन्द्रमा समाज सुधारक तथा स्वतन्त्रता सेनानी मन्नथु पद्मनाभनको प्रतिमा अनावरण र मन्नम स्मृति मण्डपमको उद्घाटन गर्नुभयो। उहाँले राष्ट्रका समाज सुधारकहरूको महान विरासतलाई सम्मान गर्नु र कायम राख्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनुभयो। उपराष्ट्रपतिले भेलालाई सम्बोधन गर्दै सामाजिक न्याय, समानता, शिक्षा र सामुदायिक सेवा प्रति मन्नथु पद्मनाभनको आजीवन प्रतिबद्धतामाथि प्रकाश पार्नुभयो। उहाँले मन्नथु पद्मनाभनको आदर्शले समावेशी र सामञ्जस्यपूर्ण समाज निर्माण गर्ने दिशामा राष्ट्रलाई प्रेरणा दिइरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणका क्रममा विभिन्न सम्झौता सम्पन्न गरी नयाँ दिल्ली फर्किनु भएको छ। हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: प्रधानमंत्री नरेंद्र मोदी ने अपने 3 देशों के दौरे के पहले चरण में इंडोनेशिया का दौरा किया। उन्होंने इंडोनेशिया के राष्ट्रपति के साथ द्विपक्षीय वार्ता की और दोनों देशों ने रक्षा, दुर्लभ खनिज, कृषि, समुद्री सुरक्षा और अंतरिक्ष जैसे कई क्षेत्रों में समझौता ज्ञापनों पर हस्ताक्षर किए। दूसरे चरण में प्रधानमंत्री मोदी ऑस्ट्रेलिया पहुंचे, जहां उन्होंने ऑस्ट्रेलिया के प्रधानमंत्री के साथ 3rd भारत ऑस्ट्रेलिया वार्षिक शिखर सम्मेलन में भाग लिया। साथ ही ऑस्ट्रेलिया सुपर ने भारत के नेशनल इन्वेस्टमेंट एंड इंफ्रास्ट्रक्चर फंड में 50 करोड़ ऑस्ट्रेलियाई डॉलर के निवेश की घोषणा की। अपने दौरे के अंतिम चरण में प्रधानमंत्री मोदी न्यूजीलैंड के ऑकलैंड पहुंचे। इस यात्रा के दौरान दोनों देशों के प्रधानमंत्रियों ने भारत न्यूजीलैंड रणनीतिक साझेदारी की शुरुआत की घोषणा की। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: भारतीय जनता पार्टी प्रवक्ता सम्बित पात्राले नयाँ दिल्लीमा पत्रकार सम्मेलनको सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सेसेल्स र इण्डोनेसियाको भ्रमणले रणनीतिक सम्बन्धहरूलाई अझ बलियो बनाउने बताउनुभयो। उहाँले भारत र न्यूजील्याण्ड बीचको स्वतन्त्र व्यापार सम्झौता एक महत्वपूर्ण उपलब्धि हो भनेर भन्नुभयो। श्री पात्राले इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको आफ्नो भ्रमणबाट 10 महत्वपूर्ण परिणामहरू प्रकाश पार्नुभयो, जसमा हिन्द महासागर, इण्डो पेसिफिक रणनीतिक गठबन्धन, रक्षा र समुद्री सहयोग, महत्वपूर्ण खनिज सहयोग, ऊर्जा सुरक्षा, आर्थिक र लगानी परिणामहरू, डिजिटल सार्वजनिक पूर्वाधार र शैक्षिक साझेदारी समावेश छन्। यसका साथै श्री पात्राले भारत र अस्ट्रेलियाले रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र जारी गरेको कुरा पनि प्रकाश पार्नुभयो। सरकारले सामाजिक सञ्जालमा फैलिएको एउटा नक्कली तस्विरको खण्डन गरेको छ, जसमा इथानोल मिश्रित पेट्रोलले सवारी साधनको इन्धन ट्याङ्कीमा समस्या निम्त्याउन सक्छ भन्ने दावी गरिएको छ। प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाइले उक्त दावीलाई गलत भनेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल मार्केटिङ कम्पनीहरूले आपूर्ति गर्ने E20 पेट्रोल भारतीय मानक ब्यूरोद्वारा तोकिएको मापदण्ड अनुरूप रहेको स्पष्ट पारेको छ। मन्त्रालयले इथेनोल र पेट्रोल पूर्ण रूपमा मिसाउन मिल्ने हुन्छन् र इन्धनले तोकिएको मापदण्ड पूरा गर्दा अलग हुँदैनन् वा तह बनाउँदैनन् भनेर बताएको छ। यसका साथै मन्त्रालयले भारतमा आपूर्ति गरिएको इथेनोल मिश्रित पेट्रोलले कडा गुणस्तर मापदण्डहरूको पालना गर्नुका साथै उपभोक्ताहरूलाई उपलब्ध गराउनु अघि कडा परीक्षण गरिएको जानकारी दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भियतनाम स्थित भारतीय दूतावासले हिजो भियतनामको फुकोक टापु नजिकै भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय नागरिकहरूको पार्थिव शरीर भियतनामको हो ची मिन शहरमा लगिएको जानकारी गराएको छ। दूतावासले त्यहाँ आवश्यक औपचारिकता पूरा गरेपछि पार्थिव शरीरलाई चाँडोभन्दा चाँडो भारत पठाइने बताएको छ। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले एमनेस्टी योजना 2026 प्रस्तुत गरेको छ, जसले छुटिएको भविष्य निधि सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गर्दछ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि खुला रहने बताएको छ। यो योजना आयकर ऐन 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्ट सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुनेछ। मन्त्रालयले योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा इमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्ने जानकारी दिएको छ। एक रिपोर्ट।
2: ईपीएफओ की एमएनएसटी योजना मान्यता प्राप्त भविष्य निधि ट्रस्ट चला रहे पात्र संस्थानों को नियमित करने का एक और अवसर प्रदान करती है। इस योजना के तहत वे अपने ट्रस्ट की स्थिति को पिछली तारीख से नियमित करा सकते हैं। इसका उद्देश्य

0: पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले देशले एक संगीतमय आइकन गुमाएको बताउनुभयो। एस जानकी अम्माको उत्कृष्ट करियर 6 दशक भन्दा बढी समयसम्म फैलिएको थियो, जसको अवधिमा उनले हिन्दी, उडिया, तुलु, उर्दू, पंजाबी र बंगाली सहित लगभग 20 भारतीय भाषाहरूमा हजारौं गीतहरू रेकर्ड गर्नुभयो। राष्ट्रपतिले उहाँको कालातीत संगीत सधैं मूल्यवान रहने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका पिता अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले सामाजिक सञ्जाल पोस्टमा भारतले उनलाई एक सच्चा मित्र र दूरदर्शी नेताको रूपमा सम्झन्छ भनेर बताउनुभयो। श्री मोदीले कतारका अमीर शेख तमिम बिन हमद अल थानी, सम्पूर्ण शाही परिवार र कतारका जनताप्रति संवेदना व्यक्त गर्नुभएको छ। फिफा विश्वकपमा इङ्ल्याण्डले नर्वेलाई अतिरिक्त समयमा 2-1 पराजित गर्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ भने अर्जेन्टिनाले आज बिहान स्विजरल्याण्डलाई 3-1 पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनलमा बुधबार फ्रान्स र स्पेन आम्ने सामने हुनेछन्। खेल भारतीय समयअनुसार 12:30 शुरू हुनेछ। दोस्रो सेमी फाइनल बिहिबार इङ्ल्याण्ड र अर्जेन्टिना बीच भारतीय समयअनुसार 12:30 खेलिनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतले ओमानमा रहेको व्यावसायिक जहाजमा भएको आक्रमणको गर्यो निन्दा। प्रधानमन्त्रीद्वारा इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डसँग विभिन्न सम्झौता सम्पन्न। राष्ट्रपतिद्वारा पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त। अनि फिफा विश्वकपमा इङ्ल्याण्ड र अर्जेन्टिना सेमी फाइनलमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।
1: কলকাতা অনুষ্ঠান শুনছেন গীতাঞ্জলি প্রচার তরঙ্গে। এখন সংবাদ।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रसिद्ध पार्श्व गायिका एस जानकीको मैसूरमा 88 वर्षको उमेरमा निधन भएको छ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शोक प्रकट गर्नुभएको छ। सहकारिता मन्त्री अमित शाह भोलि गुजरातको गान्धीनगरमा कृषि उपज बजार समितिको अमृत महोत्सवको अवधि नयाँ सब्जी उपयार्डको उद्घाटन गर्नुहुनेछ। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डविया मङ्गलबार देशभरका 7 कर्मचारी राज्य बिमा एसआई स्वास्थ्य परियोजनाको उद्घाटन गर्नुहुनेछ। मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले आज इन्दोरमा एक पेड मा के नाम वृक्षरोपण अभियानको सुरुवात गर्नुभयो। र गत हप्ता बाढी र पहिरोका कारण बङ्गलादेशमा 44 जनाको मृत्यु भएको छ। अब समाचार विस्तारमा। प्रसिद्ध पार्श्व गायिका एस जानकीको मैसूरमा 88 वर्षको उमेरमा निधन भएको छ। एस जानकीको सङ्गीत यात्रामा हाम्रो संवाददाताको एक रिपोर्ट प्रस्तुत छ।
2: छह दशक से अधिक लंबे अपने संगीत सफर में एस जानकी ने कन्नड़, तमिल, तेलुगु, मलयालम और हिंदी सहित कई भाषाओं में लगभग 48,000 गीतों को अपनी आवाज दी। अपनी बहुमुखी गायकी और भावपूर्ण प्रस्तुति के कारण उन्हें नाइटिंगेल ऑफ द साउथ के नाम से जाना जाता है। एस जानकी को सर्वश्रेष्ठ पार्श्व गायिका के लिए 4 राष्ट्रीय फिल्म पुरस्कार प्राप्त हुए। इसके अलावा उन्हें 33 राज्य फिल्म पुरस्कार भी मिले। वर्ष 2013 में उन्हें पद्म भूषण से सम्मानित किया गया था। एस जानकी के निधन से भारतीय फिल्म संगीत जगत ने एक ऐसी महान स्वर साधिका को खो दिया है जिनकी आवाज आने वाली पीढ़ियों के लिए भी प्रेरणा और विरासत बनी रहेगी।
1: एस जानकीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले शोक व्यक्त गर्नुहुँदै भन्नुभयो, देशले एकजना महान गायिकालाई गुमाएको छ। राष्ट्रपतिले भन्नुभयो, जानकी आमाको गायकीले कैयौं पिँढीहरूलाई मन्त्रमुग्ध बनाएको छ। उपराष्ट्रपतिले भन्नुभयो, एस जानकीको आवाजले भारतीय संगीतलाई समृद्ध बनायो अनि कैयौं पिँढीहरूको असंख्य मानिसहरूको मनलाई छुएको छ। श्री राधाकृष्णनले भन्नुभयो, एस जानकीको निधन संगीत जगत अनि देशको सांस्कृतिक विरासतको निम्ति अपूरणीय क्षति हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो, यस जानकीका निधन संगीत अनि संस्कृति जगतको निम्ति अपूरणीय क्षति हो। प्रधानमन्त्रीले भन्नुभयो, विभिन्न भाषाहरूमा उहाँको गीत लोकप्रिय रह्यो अनि उहाँले अद्वितीय गरिमा अनि बहुमुखी प्रतिभासित प्रत्येक भावनालाई अभिव्यक्त गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस जानकी आमाको मधुर धुनहरू आउने समयमा पनि श्रोताहरूलाई मन्त्रमुग्ध गरिरहनेछ। सहकारिता मन्त्री अमित शाह भोलि गुजरातको गान्धीनगरमा कृषि उपज बजार समितिको अमृत महोत्सवको अवधि नयाँ सब्जी उपयार्डको उद्घाटन गर्नुहुनेछ। सहकारिता मन्त्रालय अनुसार कार्यक्रमको अवधि एक पेड़ मा के नाम अभियान अन्तर्गत एक पौधा लगाउनुहुनेछ अनि अमृत महोत्सवको उपलक्ष्यमा तयार गरिएको एउटा विशेष प्रकाशनको विमोचन गर्नुहुनेछ। यस अवसरमा श्री अमित शाह दाहेगामा कृषि उपज बजार समितिको बोर्डको सदस्यहरूसित बातचित पनि गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज देशका समाज सुधारकहरूको महान विरासतलाई सम्मान र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनु भएको छ। श्री राधाकृष्णनले नयाँ दिल्लीको द्वारकास्थित मन्नम अन्तर्राष्ट्रिय केन्द्रमा समाज सुधारक तथा स्वतन्त्रता सेनानी मन्नत पद्मानवनको प्रतिमा अनावरण र मन्नम स्मृति मण्डपको उद्घाटन गर्दै यी टिप्पणीहरू गर्नुभएको हो। उपराष्ट्रपतिले मन्नत पद्मानवनको सामाजिक न्याय, समानता, शिक्षा र सामुदायिक सेवाप्रतिको आजीवन प्रतिबद्धताको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, मन्नत पद्मानवनको आदर्शले देशलाई समावेशी र सामञ्जस्यपूर्ण समाज निर्माण गर्न प्रेरित गरिरहेको छ। मन्नत पद्मानवनलाई आधुनिक भारतका महान समाज सुधारकहरूमध्ये एकको रूपमा वर्णन गर्दै श्री राधाकृष्णनले आफ्नो जीवन शिक्षा, सामाजिक सुधार, आत्मनिर्भरता र सामुदायिक सेवा मार्फत समाजको उत्थानमा समर्पित रहेको बताउनुभयो। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डिबियाले मंगलबार देशभरका सात कर्मचारी राज्य बीईएसआई स्वास्थ्य परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ, जसको लागत लगभग रु 668 करोड हुनेछ। यी परियोजनाहरूमा तेलङ्गानाको सनत नगरमा रहेको ईएसआईसी अस्पतालको नयाँ ओपिडी ब्लक, असमको बेलतोलामा रहेको 200 सैयाको अपग्रेड गरिएको ईएसआईसी अस्पताल, तमिलनाडुको श्री पेरम्बदूरमा 100 सैयाको ईएसआईसी अस्पताल, आन्ध्र प्रदेशको राजमहेन्द्रवरममा रहेको ईएसआई अस्पताल, गुजरातको सुरेन्द्रनगरमा रहेको ईएसआई औषधालय र शाखा कार्यालय, कोटाको उद्योग नगरमा रहेको ईएसआई औषधालय र शाखा कार्यालय र राजस्थानको भवानी मण्डीमा रहेको ईएसआई औषधालय समावेश छन्। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ, डाक्टर मान्डिबियाले सनत नगरमा रहेको ईएसआई अस्पतालको नयाँ ओपिडी ब्लकको उद्घाटन गर्नुहुनेछ, जबकि बाँकी छ परियोजनाहरूको उद्घाटन अनलाइनबाट गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले आज इन्दौरमा एक पेड़ मा के नाम वृक्षरोपण अभियानको सुरुवात गर्नुभयो। राज्यभरि 21 लाख रुख रोप्ने लक्ष्य राखिएको छ। अभियानले 51,000 वर्षा जल सञ्चयन एकाइहरू स्थापना गर्ने योजना पनि बनाएको छ। यसको उद्देश्य पर्यावरण संरक्षण र जल सञ्चयनलाई जनआन्दोलनमा परिणत गर्नु हो। शहरी विकास मन्त्री कैलाश विजयवर्गीय र इन्दौरका मेयर पुष्यमित्र भागरुवा यस अवसरमा उपस्थित हुनुहुन्थ्यो। वृक्षारोपण अभियानमा सामाजिक संस्था, गैर सरकारी संस्था, विद्यार्थीहरू र धेरै संख्यामा नागरिकहरूले भाग लिएका थिए। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, दिगो भविष्य सुनिश्चित गर्न र पर्यावरण संरक्षण गर्न वृक्षारोपण महत्त्वपूर्ण छ। नयाँ दिल्लीमा वृक्ष मित्र र पर्यावरण संरक्षण संकल्प कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री चौहानले भन्नुभयो, सम्पूर्ण विश्व जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको बारेमा चिन्तित छ। उहाँले भन्नुभयो, 1880 बढ्दो समुद्री तापक्रम र हिमनदीहरू पग्लेर विश्वव्यापी समुद्री सतह लगभग 20-23 सेन्टिमिटरले बढेको छ। उहाँले बताउनुभयो, पृथ्वीको औसत तापक्रम 1900 तुलनामा लगभग 1.5 डिग्री सेल्सियसले बढेको छ। यो जलवायु परिवर्तनको गम्भीर चेतावनीको सङ्केत हो। श्री चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्कटलाई सम्बोधन गर्न धेरै पहलहरू गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठन इपिएफओले आम माफी योजना 2026 सुरु गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत मान्यता प्राप्त छुट, प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि लागू हुने बताएको छ। यो योजना आयकर अधिनियम 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुने मन्त्रालयका अनुसार योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा इमेल मार्फत औपचारिक

संगीत मानव जीवनको अभिन्न अङ्ग हो, जसले भावना, संस्कार र समाजलाई जोड्ने महत्त्वपूर्ण माध्यमको रूपमा काम गर्छ। यसको माधुर्य र तालले मनलाई शान्त पार्ने, उत्साह जगाउने र विविध भावनाहरू अभिव्यक्त गर्न मद्दत गर्छ। लोक, शास्त्रीय, पप र आधुनिक शैलीहरू सहित सङ्गीतका अनेकौँ रूपहरूले नेपाली संस्कृतिको समृद्धि र विविधतालाई झल्काउँछन्। चाहे उत्सव होस्, दुःख सुखको क्षण होस् वा दैनिक जीवनका कामहरू, सङ्गीतले प्रत्येक क्षणलाई अझ अर्थपूर्ण र जीवन्त बनाइदिन्छ। नमस्कार सम्पूर्णमा आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणीमा म मौसम नेवालको न्यानो अभिवादन र आजको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू र प्रथम गीत रहेको छ मोहित भुजेलको आवाजमा रहेको गीत सधैँ खुसी बस्नु तिमी।

आमा संसारको सबैभन्दा प्यारो व्यक्ति हुन्। आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

माया शब्द आफैमा अत्यन्त गहिरो सरल र शक्तिशाली अनुभूति बोकेको शब्द हो। मायाले मानिसलाई जोड्छ, बलियो बनाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ। यो केवल प्रेमी प्रेमिका बीचको भाव मात्र होइन, आमा बाबु, दाजुभाइ, साथी, परिवार, प्रकृति, कला वा आफूप्रतिको आदरसम्म समेट्ने विशाल अनुभूति हो। माया दिन सकिन्छ, बुझ्न सकिन्छ, बचाउन सकिन्छ, तर जबरजस्ती गर्न सकिन्न। यही स्वतन्त्रता र शुद्धताले मायालाई सबैभन्दा सुन्दर मानवीय भावना मध्ये एक बनाएको छ। अबलाई हजुरहरू समक्ष पूजन राईको प्रेमिल गीत हर समय।

अर्को गीत रहेको छ झरी एल्बमबाट यति धेरै, जसमा शब्द रहेको छ कमल रेग्मीको, संगीत पूजन लुहागन अनि स्वर रहेको छ ज्ञान सुब्बाको।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

दिनको 11 बजेर 10 मिनट भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यति नै समाप्त हुन्छ। भोलि बिहान 6 बजेर 20 मिनटमा विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनु।